0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082560734 र 082560138।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनाश नभएको,
1: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
2: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
13: उपचार हुने रोगहरू:
14: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
13: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
13: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास,
15: पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
7: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
20: विस्तृत आँखा परीक्षण उपचार,
17: बाल दृष्टि रोग निदान उपचार,
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
20: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
7: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
7: कृत्रिम आँखा फिटिङ गरिन्छ,
20: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
7: दाङ जिल्लाकै पहिलो र एकमात्र
17: भिजन थेरापी सेवाहरू।
7: अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
7: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
20: डबल भिजन उपचार,
7: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
20: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
7: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
20: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
17: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 गलाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 98699-84602 र 98-64-84-73।
21: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
22: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
21: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
0: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7994, मोबाइल नम्बर 98-22-87-94।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरममा तपाईलाई साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 11 गते आइतबार सन् 2026 सेप्टेम्बर 27 तारीख असोज कृष्ण पक्षको प्रतिपदा तिथि आजदेखि सोह्र श्राद्ध शुरू।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी, न्यूनचापीय प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमशः खुल्ने।
0: नारायणी कालीगण्डकी सहित विभिन्न नदीमा बाढ़ी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी।
1: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1600 भन्दा धेरै उद्यमी लाभान्वित।
0: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 वटै जिल्लालाई विपद क्षेत्र घोषणा, जनजीवन प्रभावित।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया खैरनमा अब खबरको सिलसिला सुरुमा मौसम सड़क र प्रभावित भइरहेको जनजीवन बारे

0: खासै ठूलो जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। गैराती पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे ठूलो पानी परेको छ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्ने अनुमान छ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसम बारेका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा हुने छैन। यद्यपि मनसुनी प्रणाली देशैभरि अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। लगातार पानी परेका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।
1: यसैबीच देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरका तह नजिक पुगेको र बाढ़ीको जोखिम बढ़ेको छ। त्यहाँ डुबान भइरहने ठाउँका नागरिकले आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कालीगण्डकी नदीमा पर्वतको मोदीबेन जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका नागरिकलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ। म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँका नागरिकलाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसै गरी कपिलवस्तुको बाणगंगा खोलामा पनि बाढ़ी बढ़िरहेको र अझै बढ़दो क्रममा रहेकाले डुबान भइरहने ठाउँका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ। गैराती बुटौलको तिनाऊ नदी जलमापन केन्द्रमा पनि सतर्कता तह पार भएको छ। बाढ़ी बढ़दो क्रम रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई आज बेलुकासम्म उच्च सावधानी अपनाउन भनिएको छ। पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा उडा नम्बर 9, पोखरा महानगरपालिका 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृह समेत जलमग्न भई जोखिममा परेका छन्। बाढ़ीको जोखिम रहेका नदी तथा खोलामा जलसतह थप बढ़न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
0: नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलप्रासी र सप्तरीमा गरी 189 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलप्रासीको सुस्तामा अस्ति शुक्रबार र हिजो गरी 172, सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिकामा 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। नारायणीमा पानीको बहाव अझै बढ़दो क्रममा रहेकाले बस्तीमा थप जोखिम कायमै छ। बाढ़ीको जोखिमलाई ध्यानमा राखेर स्थानीय वासिन्दालाई सुरक्षित ठाउँमा सारिएको पश्चिम नवलप्रासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भएको छ। सुस्ता क्षेत्रमा नारायणी नदीको कटान र डुबान वर्षौंदेखिको समस्या हो। यसैबीच देशभर भइरहेको लगातारको वर्षा र त्यसका कारण गइरहेको पहिरोले सड़क सञ्चालन प्रभावित बनेको छ। सड़क विभागको नेभिगेट प्रणालीले दिएको पछिल्लो विवरण अनुसार नियमित अनुगमनमा रहेका 36 सड़क मार्ग मध्ये 18 पूर्ण रूपमा अवरूद्ध रहेका छन्। त्यस्तै 7 राजमार्ग आंशिक सञ्चालनमा र 11 मात्र सामान्य अवस्थामा छन्। मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा आम नागरिकलाई आवत जावतमा भने समस्या भइरहेको छ। केही दिन यता परेको पानीका कारण मुख्य राजमार्गको विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण गाड़ीको आवत जावत ठप्प बनेको हो। संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरोले जोखिम कायमै छ। यो खण्डमा पहिरो खसेपछि गाड़ी चलाउन रोक लगाइएको छ।
1: भोटेकोशीको बाढ़ीबाट विस्थापित भए नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेकाहरू थप समस्यामा परेका छन्। 10 भदौको बाढ़ीमा जसोतसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी, हिलो र चिसो भूइँका कारण पालभित्रै भिज्न बाध्य छन्। नदीको सतह घट्न नपाउँदै पुनः शुरू भएको ठूलो वर्षाले उनीहरूको दैनिक कष्टकर बनेको छ। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्तीमा कोठा खोज्न थालेका छन्। तर वैकल्पिक व्यवस्था नभएसम्म तोकिएको होल्डिङ सेन्टरमै बस्न स्थानीय प्रशासन र सरकारले आग्रह गरेका छन्। नुवाकोटको पिपलटार, ढुङ्गे, गेरखु, भैंसे, त्रिशुली बजार आसपासका खुल्ला मैदान र अग्ला ठाउँमा टाँगिएका प्लास्टिकका त्रिपालभित्र पानी चुहिन थालेपछि कतिपयले रातभर जागराम बस्नु परेको बताएका खबर कान्तिपुर दैनिकमा छ।
0: देशका विभिन्न भागमा बुधबारदेखि निरन्तर वर्षा हुँदा

0: काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति प्रभावित भएको छ। तरकारी आपूर्तिमा समस्या आउँदा मूल्य पनि बढ़ेको छ। वर्षाका कारण बाढ़ी पहिरोले काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गमा अवरूद्ध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति हिजो एकै दिनमा 63.16% घटेको छ। दैनिक मूल्य सूचक अनुसार टमाटर, आलू, बन्दा, काउली, हरियो खुर्सानी लगायतको थोक मूल्य नै बढ़ेको छ। समितिका कार्यकारी निर्देशक प्रद्युम्न राज पाण्डेका अनुसार वर्षाका कारण नियमित आपूर्ति प्रभावित हुँदा कालीमाटीमा तरकारी आपूर्ति कम हुन थालेको हो र भाव बढ़ेको छ। वर्षाले आपूर्ति प्रभावित हुँदा तरकारीको भाव बढ़्यो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कसरी जोगाउने भन्ने बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
2: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
1: फोन नम्बर 01 56 70 924 56 70 925।

0: जीवन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यून चापीय प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमशः खुल्ने, नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, नवलप्रासी र सप्तरीमा गरी 389 घर डुबानमा, सेती नदीको रामघाटमा वर्षाले ताल पछि उच्च सावधानी, मुख्य राजमार्ग तथा अन्य सड़क अवरूद्ध हुँदा आवत जावत ठप्प, काठमाण्डुमा तरकारीको आपूर्ति प्रभावित हुँदा भाव बढ़्यो, भोटेकोशीको बाढ़ीबाट विस्थापितलाई झरीको थप कष्ट लगायतका खबर प्रस्तुत
5: गर्यौं। गाँठ कमाउन जति मुस्किल र मेहनत गर्नुपर्छ, जोगाउन त्यत्तिकै बुद्धि र अक्कल चाहिन्छ। कमाएको गाँठ जोगाउने बुद्धि बढ़ाउन बैंक र वित्तीय संस्थाहरूले वित्तीय साक्षरता अभियान चलाइरहेका छन्। वित्तीय साक्षरताको प्रयोग गर्ने प्रारम्भिक कदम हो बजेट बनाउने काम। आफूले कमाएको गाँठ जोगाउने पहिलो कदम हो बजेट। गाँठको श्रृंखलाको छैटौं भागमा गाँठ जोगाउने थप उपाय बारेको जानकारी सहित मिलन तिमिल सिन्हा।
6: बजेट बनाउन ठूलो सिप चाहिँदैन र अर्थशास्त्रका ठेली छिचोल्नु पर्दैन। महिनामा कति पैसा आउँछ र कहाँ कहाँ कति खर्च गर्ने भनेर योजना बनाउनु नै बजेट बनाउनु हो। महत्वपूर्ण कुरा महिनाको अन्त्यमा बचेको पैसा बचत गर्ने होइन, महिनाको शुरूमै बचतको योजना बनाउनु पर्छ। 50,000 कमाइन्छ भने कम्तीमा 5,000 बचत गर्ने लक्ष्य राख्न सकिन्छ। पैसा हात परेको दिन बचत गर्ने रकम छुट्टै खातामा जम्मा गर्न सकिन्छ। गाँठ जोगाउने महत्वपूर्ण सूत्र हो बचेपछि बचत होइन पहिले नै बचत। बचत ठूलो रकमबाट मात्रै शुरू गर्नुपर्छ भन्ने छैन, सानो रकम नियमित बचत गर्नु महत्वपूर्ण कुरा हो। महिनामा 5,000 रुपियाँ बचत गर्नुभयो भने वर्षमा 60,000 रुपियाँ हुन्छ। आमदानी बढ्दै जाँदा बचत पनि बढाउँदै लैजान सकिन्छ। बचतलाई खर्च हुने खातामै राखिरहनु भन्दा छुट्टै बचत खातामा राख्ने वा नियमित बचतको व्यवस्था गर्ने हो भने पैसा जोगाउन अझ सजिलो हुन्छ। तपाईँ मध्ये धेरैले यसै गरी भरपर्दो बैंक र वित्तीय संस्थामा बचत गरिरहनु भएकै पनि छ। गाँठ जोगाउने अर्को उपाय हो चाहना र आवश्यकता छुट्याउने। पैसा जोगाउने सबैभन्दा व्यावहारिक उपाय यही हो। किनमेल गर्नु अघि आफैलाई सोध्नुहोस्, मलाई यो साँच्चै चाहिएको हो कि अहिले मन लागेको मात्र हो, मोबाइल चाहिएको हो कि नयाँ मोडल मन परेको हो, कपडा चाहिएको हो कि सेल देखेर किन्न मन लागेको हो, बाहिर खाना खानै पर्ने थियो कि घरमा खाना हुँदाहुँदै रहर लागेको हो, कुनै सामान किन्नु अघि एउटा प्रश्न सोधौं, यो मलाई चाहिएको हो कि मन लागेको मात्र हो? चाहिएको हो भने किनौ, मन लागेको मात्र हो भने केही समय पर्खौं, त्यसपछि त्यो चाहना आफै हराउँछ। तर पैसा जोगाउनु भनेको खर्चै नगर्नु होइन, अनावश्यक ठाउँमा खर्च नगर्नु हो। भविष्यमा गाँठको तनाव नहोस् भनेर अहिलेदेखि नै आपतकालीन कोष बनाउनु पनि उपयोगी हुन्छ। बिरामी पर्दा वा अचानक ठूलो खर्च गर्नुपर्ने अवस्था आउँदा ऋण खोज्न नपरोस् भनेर आपतकालीन कोष बनाउन सकिन्छ। यसका लागि पहिले सानो लक्ष्य राख्न सकिन्छ, एक महिनाको आवश्यक खर्च बराबरको रकम छुट्याउने, बिस्तारै त्यसलाई बढाउँदै लैजान सकिन्छ। अन्त्यमा पैसा जोगाउनु भनेको पैसा खर्च नगर्नु होइन, सही ठाउँमा खर्च गर्नु हो। बजेटले बाटो देखाउँछ, बचतले भविष्य जोगाउँछ र अनावश्यक खर्च रोक्दा गाँठ बलियो बन्छ। अब जोगाएर राखेको पैसालाई त्यसै राखिरहने कि त्यसै पैसाबाट फेरि पैसा कमाउने, यही प्रश्नको जवाब खोज्दै गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी बढाउने भनेर लगानीका आधारभूत कुरा गर्छौ। तपाईं पनि आफूलाई लागेको कुरा लेख्न नबिर्सनुहोस् है।
4: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। नयाँ उद्यम गर्न चाहने स्टार्टअपमा सरकारले पछिल्लो तीन वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 80/81 82/83 सरकारले 1,687 उद्यमीलाई 2,14,00,000,000 रूपियाँ कर्जा लगानी गरेको हो। सातवटै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न स्टार्टअप कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ। नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नव प्रवर्धनमा संलग्न हुन प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढंगले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित 3 वर्ष अघिदेखि स्टार्टअप उद्यम कर्जा शुरू गरिएको थियो। स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1,687 नयाँ उद्यमी लाभान्वित शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको छ। सरकारले प्रधानमन्त्रीको भ्रमणसँगै महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा देशको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ। महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि गराएको छ। प्रधानमन्त्री शाह स्वदेश फर्के लगत्तै परराष्ट्र मन्त्रालयले निकालेको प्रेस नोटमा भनिएको छ, प्रधानमन्त्रीले अस्ति शुक्रबार बिहान महासभाको विशेष सत्रलाई सम्बोधन गर्दै रसुवाको भोटेकोशीमा आएको बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो। यसैबीच सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनैतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा 2 सी कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भन्नुभयो, हिमालयमा आएको ह्रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूले समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तनको विषयलाई विश्वसम्म बलियो रूपमा उठाउन राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा 2 सी अ कल टू एक्सन फर क्लाइमेट रेजिलियन्स फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको छ। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूले गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: होइन हो साथी, आज निकै तापमा छौ त। के भो भने?
1: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
0: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जैत उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
1: सम्पर्क मोबाइल नम्बर 98229264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित बनेको छ। सड़क तथा बस्तीमा पानी पसेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो शनिबार दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा मापन भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न छन्। थाइल्याण्डको मौसम विभागका अनुसार बैंकक सहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण आजसम्म अत्याधिक ठूलो वर्षा हुन सक्ने सम्भावना छ। त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र ओछा भूभागमा बाढ़ी तथा डुबानको जोखिम रहेको भन्दै थप सतर्कता अपनाउन भनेको छ। भोलिदेखि भने वर्षा केही कम हुने अनुमान छ, तर उत्तरी र मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम विभागको अनुमान छ।
10: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिएका छन्। चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा हिजो भएको खेलमा क्षितिज इरानका निमा रोस्तम पुरुलागानदानीसँग 2-0 सोझो सेटमा पराजित भएका हुन्। क्षितिजले 14-21, 9-21 नतिजा बेहोरेका छन्। क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई 2-0 पराजित गरेका थिए। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको यो एकमात्र जीत हो। महिला एकलतर्फ रशिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाटै बाहिरिएका थिए।
9: अब केही खबर संक्षेपमा। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकोले यसलाई 16 श्राद्ध भनिएको हो। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकोले दशैं अघि पितृ तृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र दशैं केही ढिला परेको छ।
10: संस्थापन पक्षले महाधिवेशन नरोकेपछि पूर्व सभापति शेरबहादुर देउवाको समूह समेत कांग्रेसको समानान्तर महाधिवेशनमा होमिएको छ। आउँदो बिहिबार ओडा अधिवेशन थाल्न देउवा पक्षले गृह कार्य तीव्र बनाएको छ। केन्द्रीय महाधिवेशन भने मंगिर 21 23 तोकिएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन रोक्नुपर्ने माग देउवा पक्षले गरेको थियो, तर संस्थापन पक्ष असोज तीनबाटै महाधिवेशनमा होमिएपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनमा होमिएको छ। आजको कान्तिपुरमा खबर छ,
9: विकास निर्माण लगायतका सार्वजनिक हितका लागि प्रदेश र पालिका तहलाई पनि जग्गा अधिग्रहणको अधिकार हुने गरी कानून ल्याउन लागि छ। देश संघीय संरचनामा गएको एक दशकभन्दा बढ़ी भइसक्दा पनि प्रदेश र पालिकाले आफ्नो क्षेत्राधिकारभित्र विकास निर्माण लगायतका प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न पाइरहेका छैनन्। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मसौदा तयार भइरहेको छ।
10: वैदेशिक रोजगार विभागले करार सेवामा रहने गरी दुईजना कानूनी सहायता अधिकृत मागेको छ। कानूनमा स्नातक गरी बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएको र 2 वर्षको कार्यान्वयन भएको व्यक्तिलाई आवेदन दिन विभागले सूचना मार्फत जानकारी गराएको छ।
9: कपिलवस्तु नगरपालिका 6 को थुङ हावामा वर्षा र हावाबोरीका कारण धान ढलेको छ। अस्ति बिहिबारदेखि निरन्तर पानी परिरहँदा कपिलवस्तु सहित लुम्बिनीका धेरैजसो जिल्लामा पाक्न लागेको धान बालीमा क्षति पुर्याएको हो।
10: लगातारको वर्षा हिमपात र बाढ़ी पहिरोको जोखिम बढ़ेसँगै हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्र प्रभावित भएको छ। मुस्ताङमा पछिल्लो समय वर्षा र हिमपातको पूर्वानुमानसँगै सड़क तथा हवाई यातायात प्रभावित हुने जोखिम समेत बढ़ेको छ।
9: संघीयता कार्यान्वयनको क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न 7 वटै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा 7 वटै देशका मुख्यमन्त्री सहित योजना आयोगका उपाध्यक्ष मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहने खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
10: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल झलंगे पुल सरकारी भवन खानेपानी सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ।
9: काया खैरनमा अब पालो उखानको
10: बतास चल्नु र रुख ढल्नु
9: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक,
10: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यूनचापी प्रणाली कमजोर बन्दै भोलिदेखि क्रमशः मौसम खुल्ने,
9: नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी,
10: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी 1600 भन्दा धेरै उद्यमी लाभान्वित,
9: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 वटै जिल्लालाई विपद क्षेत्र घोषणा, जनजीवन प्रभावित,
10: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।
9: र अन्त्यमा आजको कार्टुन, रविन सायमीले बनाउनु भएको कार्टुन सरकार सामाजिक सञ्जालमा भेटिने तर भेल बाढ़ी पहिरो लगायतबाट प्रभावितको बेलैमा उद्धार नहुने विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना बाढ़ी प्रभावित घुँडा घुँडासम्म पानीले लुत्रुक कै भएका छन्, ज्यान जोखिममा छ, घरगोठ सबै डुबेको छ, तर उनको हातमा मोबाइल छ अनि भन्दैछन् सरकार भेटिने यसमै हो, यही पनि चल्दैन के गर्ने। आजको काया कैरन सकिएको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
14: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
17: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
18: सञ्चालक नरेश कुमार श्रेष्ठ।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, जो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिक राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढ़वामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित, हावाहुरी र वर्षाले विभिन्न सड़क तथा विद्यालयमा क्षति।
0: रोल्पा होलेरी स्वर्गद्वारी सड़क खण्डमा रूख ढलेर सड़क अवरूद्ध, भारी वर्षापछि राप्तीका कर्मचारीलाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन।
1: र आजदेखि स्वरोश्राद्ध शुरू।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: सम्पर्क गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-536-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्राप्त भएका छैनन् र विभिन्न अनलाइन संस्करणहरूबाट लिएका खबरहरू प्रसारण गर्नेछौं। शुरूमा बाढ़ी
2: अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित बनेको छ। बिहिबारदेखि परिरहेको वर्षाका कारण बजार क्षेत्रमा चहल पहल घटेको छ भने नदी तथा खोलामा पानीको बाह बढ़दै गए पनि उच्च सतर्कता अप्नाइएको छ। दाङसँगै छिमेकी पहाड़ी जिल्लामा परेको पानीका कारण राप्ती नदीको सतह केही बढ़ेको जनाइएको छ। यसैगरी बबई लगायतका नदी खोलामा पानी बढ़न सक्ने र पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आएको छ। यसैगरी हिजो आएको हावाहुरी र लगातारको वर्षाका कारण दाङका विभिन्न स्थानमा भौतिक संरचना तथा सड़कमा क्षति पुगेको छ। हावाहुरीले तुलसीपुरको एक विद्यालयको भवनमा क्षति पुर्याएको छ भने वर्षाका कारण सड़क तथा पुलमा समेत जोखिम बढ़ेको छ। तुलसीपुर आठ स्थित माध्यमिक विद्यालय अस्वराको भवनमा शनिबार आएको हावाहुरीले क्षति पुर्याएको छ। हावाहुरीका कारण विद्यालय भवनमा क्षति पुगेको प्रधानाध्यापक निमकान्त रेग्मीले जानकारी दिनुभएको छ। उहाँका अनुसार चारवटा कक्षा कोठाको छाना उडाएको छ। यस्तै लगातारको वर्षाका कारण कोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत ग्वार खोलामा रहेको पुरानो पुलको एप्रोज स्ल्याप मुनिको माटो खसेको छ। पुलमा सम्भावित जोखिम बढ़ेपछि उक्त स्थानमा सवारी साधनको आवाज जावत बन्द गरिएको छ। यसैगरी लगातारको वर्षाका कारण कोराही 19 का मुख्य सड़क समेत अवरूद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको वडा अध्यक्ष ज्ञान बहादुर राईमाझीले जानकारी दिनुभएको छ। सड़क पुनः संचालनका लागि पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो। लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण तथा मुख्य सड़कमा समेत जोखिम बढ़ेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
1: निरन्तरको वर्षापछि देउखुरी क्षेत्रमा हिजोको हावाहुरीले धानबालीमा क्षति पुर्याएको छ। राप्ती नदीमा जलसतह खतराको घण्टी पार गरेको छैन भने अन्य हावाहुरीले क्षति पुर्याएको छ। यसै विषयमा कुराकानी गर्नका लागि देउखुरीबाट पत्रकार दशरथ घिमिरे अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दशरथ सर,
3: हजुर,
1: यो निरन्तरको वर्षाले देउखुरी क्षेत्रमा के कस्तो प्रभाव पारेको छ त्यसका बारेमा जानकारी दिनुहोस् न।
3: खास गरी अविरल वर्षा पर्यो, यो पानी धेरै परेका कारणले गर्दा किसानहरूले ठिक्क अब भित्याउन ठिक्क परेको धान ढलेको छ। त्यसले गर्दा किसानहरूलाई यो धान चाहिँ कसरी भित्राउने हो भन्ने एक प्रकारको चिन्ता छ। देउखुरीमा अलिक छिटो खेती हुन्छ, यता पानी चाहिँ अलिकति सतहको पानी प्रयोग गर्ने भावनाले किसानले अहिले चाहिँ धान भित्राउने गरी उहाँहरूले तयार पारिसक्नु भएको थियो। जस्तो राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमै नगरपालिका, राजपुर गाउँपालिकामा अधिकांश चाहिँ धान पाकिसकेको अवस्था छ। अलि छिटो खेती गरेको हकमा त्यो धान चाहिँ अब भित्राउने बेलामा पानी पर्ने ठूलो सम्भावना पनि भयो। सूचनाहरू पनि जारी भए, किसानहरूले धान काट्न पाउनु भएन। धान काट्न नपाएको खण्डमा चाहिँ त्यो ठिक्क परेको धान चाहिँ ढलेको अवस्था छ। अब त्यसको कति छ, कति विवरण छ, कसो छ भन्ने कुरा चाहिँ स्थानीय सरकारले त्यसको विवरणहरू संकलन गर्ने काम शुरू गरिरहेछ। हामीलाई प्राप्त भएको तस्विर, किसानहरूको भनाई र फिल्डमा जाँदाखेरि धान ढलेको अवस्था छ। यद्यपि त्यसको मात्रा कति हो र पानी पर्न अहिले छोड्या छ, अहिले बिहानदेखि चाहिँ यहाँ देउखुरीको आकाशबाट पानी खसेको अवस्था छैन, परेको अवस्था छैन। त्यसले गर्दाखेरि अब जनजीवन सहज होला भन्ने अपेक्षा छ। र यता देउखुरीको किसानहरूले चाहिँ अब धान बालीमा भएको क्षति के कति हो त्यसमा चाहिँ उहाँहरूले अब विगतमा पनि यस्तै भएको थियो, धान काटेको अवस्था थियो विगतमा। अघिल्ला वर्षमा पनि त्यो किसानहरूले चाहिँ धान भित्राउन नपाउँदाखेरि खेतमै उम्रेको अवस्था थियो। अहिले चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी नै छ।
1: अनि हावाहुरी हिजो ठूलो पर्यो, त्यसले चाहिँ रुखहरू ढल्ने, लाइन अवरुद्ध हुने, के छ त्यस्तो अवस्था?
3: यहाँ ग्रामीण क्षेत्रहरूमा पनि त्यही अवस्था रह्यो, बजार क्षेत्रमा पनि त्यही अवस्था रह्यो। यो ठुल्ठुला रुखहरू बजार क्षेत्रमा सड़कका किनारमा भएकाहरू, ती रुखहरू चाहिँ ढले, त्यो ढल्दाखेरि बिजुलीका पोल तार त्यो पनि चुडिने अवस्था रह्यो, पोलहरू पनि भाँचिने अवस्था रह्यो। र देउखुरी क्षेत्रमा अब ग्रामीण क्षेत्रमा पनि अवस्था त्यही नै रह्यो। अहिले चाहिँ बिजुली अब बजार क्षेत्रमा चाहिँ सहज रूपमा यहाँ प्राप्त भएको छ। अब यसमा चाहिँ मर्मत गर्ने प्राविधिकहरू खटिएको अवस्था हामीले पायौँ। विद्युत प्राधिकरण वितरण केन्द्र लमहीका प्रमुखले जानकारी दिए अनुसार त्यो देउखुरी क्षेत्रका चारवटै स्थानीय तहका ग्रामीण क्षेत्रमा चाहिँ विद्युत सुचारू गर्न उहाँहरूले खटिएको अवस्था छ। बजार क्षेत्रमा पनि लमही कोइलाबार सड़क क्षेत्र अन्तर्गत चाहिँ तपाईँको साबिक जनताको तटबन्ध कार्य लिएर कोइलाबास रोड बन्छौ, त्यहाँनिर पनि हिजो मसलाको रूप ढल्या थियो। रातिसम्म अबेरसम्म बजार क्षेत्रमा बिजुली थिएन, पछि मर्मत सम्मार गरेर त्यसलाई चाहिँ सुचारू गर्ने अवस्था रह्यो। खास गरी हावाहुरीले रूखहरू ढल्ने, बिजुलीका पोलहरू ढल्ने हुँदा चाहिँ विद्युत अवरुद्ध थियो र सुचारू गर्ने प्रयास पनि भएको छ। केही ठाउँमा बिजुली त आइपुगेको छ, तर अझै ग्रामीण क्षेत्रहरूमा जस्तो रियार क्षेत्र भयो, राजपुर गाउँपालिकातिरका बस्तीहरू भए, त्यसै गरी गढवा गाउँपालिकाको अलिकति विकट बस्तीहरूमा पनि बिजुली अझैसम्म नआएको भन्ने छ। यद्यपि त्यहाँ चाहिँ प्राविधिक रूप पुगेर मर्मत गरेर सुचारू गर्ने चाहिँ प्रयास रहेको हामीले पाएका छौँ। देउखुरीको हकमा चाहिँ यसपालि राप्ती नदीको जलस्तर के बढ्ने अवस्थामा थियो, अहिले पानी पर्न कम भइसकेपछि बिद्धिसकेपछि अहिले जलस्तर चाहिँ घट्ने क्रममा छ। पूर्वपश्चिम राजमार्गको यो भाइरल डाँडा भन्छौ, त्यहाँ त्यो ठाउँमा चाहिँ हिजो पहिरो गएको थियो, त्यो त अब कपिलवस्तुको जिल्ला कपिलवस्तु जिल्ला पर्यो, तर पनि त्यो आवागमनको हिसाबले चाहिँ यो पूर्वपश्चिम राजमार्ग दाङसँग जोडिएको हुनाले त्यहाँको आवागमन राति रोकिएको थियो। पछि त्यसलाई त्यो पहिरो हटाउने काम भयो र अहिले चाहिँ पूर्वपश्चिम राजमार्ग क्लियर अवस्था छ, आवाजावत गर्न सक्ने अवस्था छ। एम्बुलेन्सहरू भए, अत्यावश्यक सवारी साधनहरू चाहिँ चलेको अवस्था थियो, तर पहिरोले गर्दा रोकिएको थियो। अहिले चाहिँ स्थिति सामान्य बन्दै गइरहेछ र जनजीवन पनि सामान्य बन्दै गइरहेको अवस्था छ।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो दशरथ घिमिरे। उहाँ देउखुरी क्षेत्रमा हावाहुरीका कारण धान बालीमा क्षति पुगेको छ, त्यसको बारेमा जानकारी दिँदै निरन्तरको वर्षा र हावाहुरीका कारण होलेरी स्वर्गद्वारी सड़क खण्डका विभिन्न स्थानमा रूखहरू ढलेर सड़क अवरूद्ध भएको छ। वर्षा र हावाहुरी नरोकिएका कारण थप रूखहरू समेत ढल्ने क्रम जारी रहेको सड़क डिभिजन कार्यालय प्युठानले जनाएको छ। सड़कमा खसेका रूख तथा अन्य अवरोध हटाउन आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको, तर हाल पनि वर्षा र हावाहुरी जारी रहेकाले तत्काल सड़क सफाई तथा अवरोध हटाउने कार्य गर्दा जोखिम हुन सक्ने भएकाले मौसममा सुधार आए लगत्तै जनशक्ति परिचालन गरी सड़क खुलाउने तयारी भएको जनाइएको छ। सड़क अवरूद्ध हुँदा होलेरी हुँदै स्वर्गद्वारी जाने र स्वर्गद्वारीबाट होलेरीतर्फ आउने यात्रु तथा सवारी साधन प्रभावित बनेका छन्। सड़क पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अत्यावश्यक बाहेकका अवस्था बाहेक यात्रा नगर्न सम्बन्धित निकायले अनुरोध गरेको छ। यात्रा गर्नै पर्ने अवस्था भएमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि सचेत गराइएको छ। यसै विषयमा कुराकानी गर्नका लागि प्युठानको अवस्था के छ, प्युठानबाट पत्रकार शमशेर विक्रम जीसी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। शमशेर सर, खबर पत्रिकामा स्वागत छ यहाँलाई।
4: धन्यवाद।
1: यो निरन्तरको वर्षा र हावाहुरीले प्युठानमा चाहिँ के कस्तो अवस्था रह्यो, के कस्तो असर गर्यो, त्यसका बारेमा जानकारी दिनुहोस् न।
4: पछिल्लो तीन दिनदेखि परिरहेको पानीले प्युठानमा त्यस्तो ठूलो खालको क्षति चाहिँ गरेको छैन, तर सामान्य रूपमा हेर्ने हो भने प्युठानमा लगातार अहिले पनि वर्षा भइरहेको छ। त्यसै गरी प्युठानमा सड़कहरू, विशेष गरेर ग्रामीण सड़कहरू चाहिँ अहिले प्राय जसो सड़कहरू बन्द भइसकेका छन् भने मुख्य सड़कहरू भालुबाङ प्युठान सड़क, त्यसै गरी प्युठान रोल्पा सड़क लगायतका सड़कहरूमा पनि आंशिक रूपमा चाहिँ पहिरोहरू झर्ने र सड़कहरू अवरूद्ध हुने अवरूद्ध रहेको भनेर हामीलाई प्रहरले जानकारी गराएको छ। त्यसबाहेक अहिले प्युठानमा चाहिँ पछिल्लो 24 घण्टा यता विद्युत सेवा चाहिँ अवरूद्ध भएको छ। दाङदेखि आउने विद्युत चाहिँ प्युठानमा पूर्ण रूपमै बन्द भएको भनेर हामीलाई नेपाल विद्युत प्राधिकरणले जानकारी गराएको छ। त्यसबाहेकका ठूला घटनाहरू भएका छैनन्, तर प्युठानमा चाहिँ पछिल्लो अवस्था हेर्ने हो भने झिन्दुक नदी, मुख्य नदीहरू दुईवटा झिन्दुक र माडी नदी, त्यसमा चाहिँ पानीको सतह चाहिँ निकै बढेको छ र त्यसको माथिल्लो क्षेत्रहरूमा चाहिँ अहिले पनि पानी परिरहेको हुँदा सचेत रहन भनेर प्रहरले स्थानीयहरू, विशेष गरेर झिन्दुक नदी किनारका बस्तीहरू जसलाई चाहिँ खोलाको बहाव बढ्यो भने थप क्षति नहोस् भनेर सचेत गराउने काम पनि प्रहरले गरिसकेको छ। त्यसबाहेक अन्य ठूला खालका क्षतिहरू चाहिँ अहिले प्युठानमा भएका छैनन्, सामान्य खालको अवस्था रहेको छ अहिले।
1: प्युठानमा अलि अगाडि नै खेती हुन्छ, यो हिजोको हावाहुरीले कृषि क्षेत्रमा चाहिँ त्यस्तो केही हानि नोक्सानी पुर्यायो?
4: प्युठानमा चाहिँ अन्य जिल्लाहरूको तुलनामा विशेष गरेर धान बाली अलि छिटो गर्ने गरिन्छ, अन्य मकै बालीहरू चाहिँ भित्राइसकेको अवस्था छ। तर अहिले चाहिँ धान बालीहरू पनि केही किसानहरूले भित्राउने चटा गरिरहेका छन् भने केही ठाउँहरूमा चाहिँ धान पाकेर अब भित्राउने तयारी गरिरहँदा त्यसले चाहिँ केही हदसम्म चाहिँ त्यसले क्षति गरेको छ। विशेष गरेर चाहिँ धानहरू ढल्ने पानीले लगातारको पानीले चाहिँ धान ढल्ने गरेको भनेर हामीलाई किसानहरूले पनि गुनासो गर्नुभएको छ। अहिले चाहिँ हेर्ने हो भने केही किसानहरू चाहिँ धान भित्राइसकेको अवस्था छ भने केही किसानहरू चाहिँ तयारी गरिरहेको अवस्थामा लगातारको वर्षाले चाहिँ धान बालीमा क्षति पुर्याएको छ, केही ढल्ने त्यो ढलिरहेको धान चाहिँ कुहिन्छ कि भन्ने डर किसानहरूमा छ। र अब अझै पनि पानी थपियो भने चाहिँ किसानहरू थप मर्कामा पर्ने हामीले बुझेका छौँ, किनकि यो लगातारको वर्षाले चाहिँ धान बालीमा क्षति पुर्याउँछ। पाक्न थालेको भित्र नै तयारी गरिरहेको धान चाहिँ ढल्ने कुहिने समस्याले किसानहरू चाहिँ चिन्तित छन्। तर वर्षा रोकियो भने चाहिँ त्यो धान बालीमा पनि त्यति ठुलो क्षति नगरेको भनेर हामीले पाएका छौँ। तर पानी रोकियो भने चाहिँ किसानहरूले धान एक दुई दिनमै घाम पहिलेकै अवस्था आयो भने चाहिँ धान भित्राउन सकिने भनेर भनिरहँदा पानी थपिने अवस्था रह्यो भने चाहिँ त्यसले थप क्षति पुर्याउँछ कि भन्ने चिन्ता चाहिँ किसानहरूमा छ।
1: अन्तमा प्युठान क्षेत्रमा अलिकति यस्तो निरन्तर खालको वर्षाले चाहिँ पहिरोको जोखिम पनि निम्त्याउँछ, अहिलेसम्म त्यस्तो केही पहिरोका खबरहरू छन्?
4: अहिलेसम्म प्युठानमा त्यस्तो खालको पहिरोहरू जाने त्यस्तो बस्तीहरू जोखिममा पर्ने त्यो खालको समस्या चाहिँ छैन। र हावाहुरीले एक दुई घरहरूमा चाहिँ क्षति पुर्याएको छ, जस्ता पाताहरू लगाएका घरहरूको त्यो छाना चाहिँ उडाउने काम हावाले गरेको छ। त्यसबाहेक अन्य क्षतिहरू चाहिँ प्युठानमा अहिलेसम्म केही भएको छैन, तर लगातार चाहिँ अहिले पनि हावा चलिरहेको छ, पानी परिरहेको छ र त्यसको जोखिम चाहिँ कायमै छ, किनकि एउटा पहाड़ी क्षेत्र भएको हुनाले प्युठानमा पनि पहिरोको जोखिम चाहिँ छ। योभन्दा अगाडि पनि लगातार वर्षाले गत वर्षहरूमा पनि पहिरोहरू जाने बस्तीहरू जोखिम हुने गरेका थिएन र त्यस्ता बस्तीहरू पनि अहिले पनि जोखिममै छन् र ती बस्तीहरूका स्थानीयहरू पनि सजग छन् र हामी पनि निरन्तर त्यस्ता बस्तीहरूलाई प्रशासनसँग समन्वय गरेर कुन बस्तीहरूको त्यो जोखिम छ भन्ने कुराहरू हामीले पनि हेर्ने कोसिस गरेका थियौँ र त्यस्ता बस्तीहरूलाई चाहिँ प्रहरीले पहिले नै स्थानीयवासी स्थानीय सरकारले पनि उनीहरूसँग समन्वय गरेर सचेत रहन भनेर आग्रह गरेको छ। त्यसबाहेकका अन्य क्षतिहरू त्यस्तो खालको कुनै समस्या चाहिँ अहिले प्युठानमा देखिएको।
1: हस् महत्वपूर्ण समय र विचारका लागि यहाँ धेरै धेरै
4: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो शमशेर विक्रम चिसी प्युठानबाट। अझै वर्षाकै खबर।
2: वर्षाका कारण विपदको जोखिम कायमी रहेपछि दाङको राप्ते गाउँपालिकाले सार्वजनिक विदाका दिन समेत कर्मचारीलाई कार्यालयमा उपस्थिति भएर तयारी अवस्थामा रहन निर्देशन दिएको छ। गाउँपालिकाले असोज 10 गते शनिबार र 11 गते आइतबार सार्वजनिक विदा परे पनि गाउँपालिका वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीलाई आफ्नो कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो। गाउँपालिकाले मौसम विज्ञान विभागबाट जारी सूचनाका अनुसार हाल भारी वर्षा भइरहेको, वर्षाका कारण विपदको जोखिम कायमी रहेको जनाएको छ। सम्भावित विपद व्यवस्थापनमा सहयोग सहजीकरण तथा प्रभावकारी समन्वयका लागि कर्मचारीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन भनिएको छ। सूचनामा सबै कर्मचारीलाई गाउँपालिकासँग निरन्तर सम्पर्क र समन्वयमा रहन समेत आग्रह गरिएको छ। विपदको अवस्था सृजना भएमा तत्काल परिचालन हुन सक्ने गरी कार्यालयमा उपस्थिति भएर तयारी अवस्थामा रहन गाउँपालिकाले आग्रह गरेको हो।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगंज स्थित आफ्नै निवासबाट गैराती नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। यद्यपि उनी विरूद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन। 2075 साल पुष 18 गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नु पाएका जबरा विरूद्ध 2078 साल फागुन 1 गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा पर्नुभएका जबरा विरूद्धको प्रस्ताव पारित नभए पनि त्यसपछि उहाँ सर्वोच्च अदालत फर्किन पाउनु भएन र निलम्बन अवस्थामै उहाँको कार्यकाल सकिएको थियो। अनलाइन खबरमा यो खबर उल्लेख गरिएको छ। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा।
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्दाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाँत। फोन नम्बर 0825 63 218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।
2: अब अन्य खबर प्रसंग, असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि सुर श्राद्ध अर्थात पितृ पक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रो अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने हुन्छ। धर्मशास्त्र विदका अनुसार सुर श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण, सीतादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। आज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। कारण वस्तोकेको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी र औंसी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकेसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले दशैं अंकी पितृ तृप्तिका लागि सुर श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण सुर श्राद्ध र बडा दशैं केही ढिला परेको छ।
1: सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराईको पाँचौं अधिवेशनबाट नुमान सिंह खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ। अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सरस्वती खत्री, सचिवमा सर्वजित ओली र कोषाध्यक्षमा तिलक राम पोखरेल चयन हुनुभएको छ। त्यसै गरी कार्य समिति सदस्यहरूमा मोहनलाल पाण्डे, दिलमाया चौधरी, एम बहादुर ओली, गीता आचार्य र भगवती शर्मा तथा लेखा समितिको संयोजक जकमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने लेखा समिति सदस्यमा पार्वता आचार्य र पदम रिजाल चयन हुनुभएको छ। नयाँ कार्य समिति चयनसँगै सहकारीको संस्थागत विकास, सदस्यहरूको आर्थिक हित तथा सहकारीको उद्देश्य अनुसार प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडि बढ़ने अपेक्षा गरिएको छ।
2: नेपालगंज उपमहानगरपालिकाले संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै द्रुत प्रतिकार समिति तथा टोलीलाई अध्यावधि गरी तयारी अवस्थामा राखेको छ। नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको पालिका स्तरीय द्रुत प्रतिकार समिति तथा टोलीको बैठकले सम्भावित महामारी तथा विपदका बेला तत्काल परिचालन हुने संयन्त्रलाई अध्यावधि गरेको हो। नगर प्रमुख विष्टले उपमहानगरपालिका विभिन्न किसिमका संक्रामक रोग महामारी तथा विपदजन्य घटनाको उच्च जोखिममा रहेकाले आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा प्रवाह जोखिम पहिचान प्रतिकार तथा व्यवस्थापनका लागि 23 वडाका समुदाय स्तरीय द्रुत प्रतिकार टोलीले तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले महामारी तथा विपदजन्य घटनाको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिका चनाखो रहेको बताउनुभयो। स्वास्थ्य प्रवर्धन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेते समुदाय स्तरीय द्रुत प्रतिकार टोलीले आवश्यक तयारी समेत सहित परिचालन गरेको जानकारी दिनुभएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नाले महामारी जन्य घटनालाई मध्यनजर गर्दै अस्पताल आवश्यक तयारी सहित अवस्थामा रहेको जानकारी दिनुभएको छ।
1: रूकुम पश्चिमको सिरूत खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिकाबाट आउने सिमरूत खोलाले बगाउँदा मुसीकोट नगरपालिका 11 लहुका 58 वर्षीय बेगमाया परियारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार मुसीकोट नगरपालिका 11 स्थित स्याउली बजार नजिकै खोला तर्ने क्रममा परियारलाई खोलाले बगाएको थियो। घरबाट सिमरूतर्फ जाने क्रममा खोलामा उक्त महिला बगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जवेन्द्र परियारका अनुसार स्थानीयवासी र प्रहरीले खोजी गर्दा खोलाबाट परियारको शव निकालिएको थियो।
2: निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्के सहितका पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग विमर्श चलाउनु भएको हो। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया मतदानको मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। विदेशमा रहेका नेपालीको एकिने विवरण संकलन उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापन लगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ। यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुक स्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग छलफल गरेको थियो।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
13: कस्तो राम्रो जुत्ता लगाएको
15: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
15: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
15: एकपटक दङ्गालीबाट किनेर हेर न
13: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
15: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
17: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
18: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
15: प्रोप्राइटर सोमराज रैदास
19: सम्पर्क फोन नम्बर 082-563-775
15: सम्पर्क नम्बर 4998 76 2673।
19: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जोड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: खुशी को खबर
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: अडी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु। मुख्य राजमार्ग अवरुद्ध। हिमाली भेगमा हिमपात। निरन्तरको वर्षा र हिमपातले जनजीवन कष्टकर। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई स्वदेश फिर्ता। नेपाली कंग्रेसको 15 महाधिवेशन व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न समिति गठन। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने 16 श्राद्ध आजदेखि विधिवत आरम्भ। र होर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव बारे अमेरिकाको औपचारिक जवाफ अझै पर्खिरहेको इरानको भनाई।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँख चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दाङ। सम्पर्क नम्बर 98-43-008-804 www.pashupatiicare.com।
3: सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अझै केही घण्टा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। देशभर मनसुनी वायु पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। यस्तै मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरी समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो मौसमी अवस्थाका सन्दर्भमा कुराकानी गर्न जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। संजीवजी
5: हजुर, नमस्कार।
3: हजुर, अब आजको मौसम कस्तो छ काठमाडौँ उपत्यका आसपासमा? रातिदेखि निरन्तर अहिले पनि वर्षा जारी छ, अन्य भागहरूमा वर्षाको अवस्था कस्तो छ र यो वर्षा कति समयसम्म जारी रहने देखिन्छ?
5: रातिको तुलनामा अहिले मौसम धेरै हदसम्म सुधार भइसके पनि पूर्ण रूपमा सुधार भने भएको अवस्था छैन। आज राति धेरै नै पानी परेको अवस्था छ, विशेष गरेर चाहिँ यो बागमतीको चाहिँ यो चितवन आसपासमा, त्यस्तै यो लुम्बिनी प्रदेशका चाहिँ धेरै जस्तो तराईका भूभागहरूमा कपिल वस्तु रूपन्देही अनि यो नवलपरासी पूर्व यस्तै यो पश्चिमपट्टिको भूभाग तनहुँ अनि यता स्याङ्जा गण्डकी प्रदेशको कुरा गर्दाखेरि तनहुँ स्याङ्जा त्यस्तै बागलुङ म्याग्दी पर्वत लगायतका भूभागमा पनि धेरै भारी वर्षा भएको छ। अब हिजो रातिको कुरा गर्दाखेरि चाहिँ सबभन्दा मुख्य सेन्टर चाहिँ ती भूभागहरू रहेको अवस्था छ र त्यहाँको चाहिँ जनजीवन प्रभावित भएको, त्यहाँ चाहिँ अब बाढी पनि त्यहाँ ती भूभागहरूमा विशेष गरेर नारायणी नदी आसपास चाहिँ बाढीको जोखिम पनि रहेको अवस्था छ। बागमती प्रदेशका पहाडी भूभाग उपत्यकाको कुरा गर्नुपर्दाखेरि धेरै ठाउँमा चाहिँ वर्षा भए पनि वर्षाको मात्रा चाहिँ त्यति ठुलो रहेको थिएन, तथापि विगत 72 घण्टाको लागि हेर्दाखेरि पानी परिरहेको अवस्था भएको कारणले गर्दा सामान्य पानीले पनि यहाँ चाहिँ अलिकति प्रभाव पार्न सक्ने अवस्था चाहिँ देखिन्छ। अहिले यति बेला मौसममा धेरै हदसम्म सुधार आएको छ, तथापि आज अपराह्नसम्मको लागि चाहिँ हामीले अलिक ख्याल गर्नुपर्ने हुन्छ। आज अपराह्न

0: देखिन्छ। आजको लागि चाहिँ पूर्वी भूभागमा त राम्रो नै छ मौसम, तर यो अहिले खासमा के कारणले चाहिँ वर्षा भएको छ भनेर बुझ्दाखेरि भारतको उत्तर प्रदेश आसपासमा बनेको एउटा यो न्यूनचापीय क्षेत्र र अहिले मनसुनको यो न्यूनचापीय रेखा मनसुनको ट्रफ भन्छौ त्यो पनि यो मध्य र पश्चिमी भूभागमा नेपालको नजिक रहेको कारणले गर्दाखेरि बंगालको खाडीबाट पनि पानी बोकेर हावाहरू प्रशस्त आएको र ती हावाहरू धेरै हदसम्म चाहिँ यो नेपालको मध्य दक्षिण भूभागमा चाहिँ केन्द्रीकृत भएको कारणले ती भूभागहरूमा वर्षा भएको देखिन्छ र यो क्रम चाहिँ विस्तारै सुधार हुँदै जाने देखिन्छ। भोलि पर्सि निक पर्सि तीन दिनको कुरा गर्नुपर्दाखेरि भारी वर्षाको सम्भावना कतै पनि देखिएको अवस्था छैन।
1: हवस्, यहाँलाई जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारी। पछिल्लो मौसमी अवस्थाका बारेमा जानकारी दिनुहुँदै पछिल्लो 24 घण्टामा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज साँझदेखि मौसममा क्रमिक रूपमा सुधार आउनेछ र भोलिदेखि वर्षा चाहिँ रोकिने विभागले जनाएको छ। असोज 8 गतेदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदमा परिहालसम्म 6 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशमा 2-2 जना, गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। यस्तै बाढ़ी पहिरोमा परि 2 जना घाइते भएका छन् भने 407 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। वर्षाका कारण आएको बाढ़ी पहिरो र हावाहुरीका कारण देशभरमा 2 जनाको हावाहुरीका कारण मृत्यु भएको पनि प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण आएको बाढ़ी पहिरो र लेदो सहितको बाढ़ले देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक सड़क खण्ड अवरूद्ध भएका छन्। कुल 29 मुख्य सड़क खण्ड प्रभावित भएका छन्। प्राधिकरणका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्गमा सवारी आवागमन ठप्प रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। कोशी प्रदेशको सुनसरी, पाँचथर, इलाम र सोलुखुम्बु क्षेत्रका चतरा, बराह क्षेत्र, मध्य पहाड़ी लोकमार्ग, राँके, रवि, भेडेटार, मेची करिडोर तथा सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको छ। त्यस्तै बागमती प्रदेशको काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्गका विभिन्न खण्ड, कान्ति लोकपथ, मदन भण्डारी अरणीको राजमार्ग, बीपी राजमार्ग र कुलेखानी सिस्नेरी खण्ड पहिरो तथा बाढ़ीका कारण प्रभावित भएको छ। अरणीको राजमार्गको धोलीखेल पकुचा खण्ड एकतर्फी सुचारू रहेको छ। गण्डकी प्रदेशको मनाङको चामे बेसी सहर खण्ड, म्याग्दीको बेनी जोमसुम सड़क र पर्वतको पोखरा बेनी बागलुङ सड़क पहिरो तथा रूख ढलेका कारण अवरूद्ध भएको छ। त्यस्तै लुम्बिनी प्रदेशको कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग, सिद्धार्थ राजमार्ग र घोराई थवाङ शहीद मार्ग पहिरोका कारण बन्द रहेको छ। कर्णाली प्रदेशको कालीकोटको शुभकालिका स्थित कर्णाली राजमार्ग र सल्यानको कपूरकोट स्थित राप्ती राजमार्ग पहिरोका कारण बन्द रहेको छ। सड़क विभाग तथा सुरक्षा निकायको टोली पहिरो पन्छाउने र अवरूद्ध राजमार्गलाई पुनः सञ्चालनमा ल्याउने कार्यमा निरन्तर खटिरहेको प्राधिकरणले जनाएको छ। सर्वसाधारणलाई सड़कको स्थिति बुझेर मात्र यात्रा गर्न प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरूद्ध भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार वर्षाले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्ग अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका 1, खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका 1 गगने खोला, यस मोड र सुर्खेतको बराहा ताल गाउँपालिका 7 को औली सेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरूद्ध भएको छ। नवलपरासी, बर्दघाट, सुस्तापूर्व हुँदै बग्ने नारायणी नदीमा आएको बाढ़ी खतराको तह पार गरेपछि गण्डक ब्यारेजका सबै ढोका खुल्ला गरिएको छ। नारायणी नदीमा पानीको बहाव चेतावनी को तह पार करे ब्यारेज का 36 ढोका खुला गरिएको हो। ब्यारेज में पानी को सतह 3,00,000 क्यूसेक पुगे चेतावनी को तह मानिन्छ। त्यस्तै नदी में बाढ़ी आएसंगे नदी बाट निकालिएको नेपाल र भारत तर्फ को दुबई

0: नहरमा पानी पूर्ण रूपमा बन्द गरिएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र हावाहुरीका कारण विस्थापित भएका गुल्मीका 11 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै जिल्लाका विभिन्न स्थानमा बाढ़ी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर सोरिङ वागले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल लगायतले स्वागत गर्नुभयो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले असोज 9 गते बिहान शुक्रबार बिहान संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोसी बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउनुहुँदै यो विपद स्थानीय त्रासदी मात्र नभई विश्वका लागि एउटा चेतावनी भएको उल्लेख गर्नुभएको, प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिन हिजो त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले बताउनुभयो।
1: हालै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको, साथै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट मात्र नभई विकासको संकट इमर्जेन्सी समेत रहेको बताउनु भएको, जोखिमपूर्ण हिमतालको निगरानी, पूर्व सूचना प्रणालीको सुदृढीकरण र विपदका समयमा सीमा पार समन्वयका लागि हिमालयन क्लाइमेट रेसिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव गर्नु भएको थियो।
0: भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा महासचिव गुटरेसले भोटेकोसी विपदमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव ढकालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन असोज 6 गते कतारको दुआ आउँदै अमेरिकाको न्यूयोर्क जानु भएको थियो। भोटेकोशी नदीमा अकस्मात बाढ़ी गएको एक महिना पूरा भएको छ। गत भदौ 10 गते बिहान भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीको विपत्तिबाट अझै पनि 5,285 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1,451 जनाको शव भेटिएको छ भने उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। हालसम्म 13,795 जनाको उद्धार भएको छ। भोटेकोशी बाढ़ीका कारण रसुवाको सड़क सञ्जाल पूर्ण रूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ। सड़क यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न संकट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन्। बाढ़ी गएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालन हुन नसक्दा रसुवागढ़ी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन्। सड़क सञ्जाल विच्छेद हुँदा स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ। जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सड़क नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प नरहेको स्थानीय बताउँछन्। दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार सड़क सञ्जाल पुनः जोड्नका लागि नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर ल्याएर सड़क खुलाउने काम निरन्तर भइरहेको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात शुरू भएको हो। प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटर भन्दा बढ़ी हिउँ जमिसकेको छ। हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ़न रोक लगाइएको छ। भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे क्षेत्रमा रोकिएका 7 विदेशी पर्यटकको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी थापा मगरका अनुसार चिनिया मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ। हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढ़ाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समय अनुकूल सुधार गर्न आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको 81 महासभाका अवसरमा हिजो आयोजित समूह 77 र चीनको 50 वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ़ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड़ दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी उठाउनुपर्ने बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। त्यसैगरी परराष्ट्र मन्त्री खनालले न्यूयोर्कमा विदेशमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधार स्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा यो समुदायको थप योगदान आवश्यक रहेको बताउनुभयो। मन्त्री खनालले डायस्पोरासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उहाँहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल जारी राखेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा आयोगका पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग छलफल चलाउनु भएको हो। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। अर्थमन्त्री डा सोडी मुआग्लेले एसियाली पूर्वाधार लगानी विकास बैंकको संचालक समितिको 11 वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा वाग्ले कतार प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री डा वाग्ले हिजो साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एसियाली पूर्वाधार लगानी बैंक का अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिव्सका अर्थमन्त्रीसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका रहेको छ। यही असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुने दुई दिने सम्मेलनमा संहिता कार्यान्वयन सहित राजनैतिक, आर्थिक, सामाजिक, विकास निर्माण, कानूनी, व्यावहारिक लगायत पक्षमा छलफल हुने कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिसले उक्त द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: किराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरैदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
7: ओया मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
10: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
11: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
12: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस्।
6: डाक्टर विपिन भुसाल।
12: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 0825902222।
14: न्यू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
16: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
15: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
17: शुद्ध महका लागि कहाँ जाने त?
18: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
17: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
19: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
20: सम्पर्क मोबाइल नम्बर 9857813840 र 9848820440।
19: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
21: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू
22: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्युरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
22: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090065255।
23: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ
24: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
23: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
24: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
25: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
22: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
26: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
21: छाती, दम, निमोनिया, खोकी, छेरो,
26: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
21: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
26: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
21: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
26: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
21: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
26: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
0: कान सुन्न नसक्नेहरुका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
26: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
26: घाँटी दुख्ने, घाँटी को एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
2: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजी एउटा मोबाइल झिकी हाल्नुहोस् त, अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
6: उपचार हुने रोगहरू
4: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

आदरणीय श्रोता, दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माई आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको रेडियो सेटमा आइपुग्यौं। आज हामी 2083 24 श्रृंखलामा छौं भने सिंगो कार्यक्रमको 1012 श्रृंखलामा रहेका छौं। हाम्रा समस्त श्रोतामा शैक्षिक कार्यक्रमका तर्फबाट प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। संध्याकालीन अभिवादन। श्रोता, गत साता हामीले भोटे कोशीले विद्यालयमा पुर्याएको क्षतिका बारेमा एउटा सूचनामूलक अर्थात समाचार सम्प्रेषण गरेका थियौं र अन्य विभिन्न आलेखहरू, सान्दर्भिक आलेखहरू यहाँहरूको माझमा पस्केका थियौं। आज पनि हामी केही सूचना र केही आलेख यहाँहरूको माझमा पस्कने जमर्को गर्दैछौ। सर्वप्रथम हाम्रा श्रोताका माझमा एउटा सानो निवेदन गर्न मन लागेको छ। यो खास गरेर के भने, हामी भाद्र 10 गतेको जो अकल्पनीय विनाशकारी बाढ़ी आयो, त्यसको चपेटाले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरू दिवंगत हुनुभयो। कतिपय अहिलेसम्म पनि बेपत्ता अवस्थामा हुनुहुन्छ, कति घाइते अवस्थामा हुनुहुन्छ। त्यसले दिएको पीड़ा अहिले पनि समन भइसकेको छैन। हरेक पल त्यो भोटे कोशीको बाढ़ीको याद हरेक नेपालीमा आइरहन्छ। बिस्तारै यसलाई शक्तिमा बदल्नु पर्ने हुन्छ। जसरी प्रकृतिले त्यो विनाश ल्याइदियो, त्यही प्रकृतिले शक्ति दिनेछ। हामी प्रकृतिबाटै शक्ति लिनेछौ। यति कुरा निवेदन गर्दै आज हामीले यहाँहरूको माझमा केही आलेख र केही समाचारमूलक सन्देश प्रसारण गर्ने जमर्को गर्दैछौ। एउटा आलेख छ, सूचनाको भारी र आजका विद्यार्थी भनेर भन्ने, यो अनन्त वाग्ले तयार गर्नुभएको यो आलेख रहेको छ। सूचनाको भारी र आजका विद्यार्थी वा शीर्षकमा उहाँले के लेख्नुहुन्छ, हामी जस्ताको तस्तै यहाँहरूको माझमा पस्कनेछौ। रूस युक्रेन युद्धको पछिल्लो अवस्था, अमेरिका इरान हनाहान, एआई को नयाँ चमत्कार, बालेन को नयाँ स्टाटस, छिमेकी को कौशी खेती, परिचित अपरिचित का नयाँ टिकटक र रील्स, सहकर्मी को भ्रमण आनन्द, आज को राशिफल आदि सबै विषय बारे पलपलमा अपडेट गराउने सामाजिक सञ्जाल आज हाम्रा अभिन्न मित्र बनेका छन्। फुर्सद हुँदा या कामको समय चोरेर पनि हामी यस्ता सञ्जालमा अभ्यस्त भइरहेका छौं। तर के तपाईँले अनुभव गर्नुभएको छ, यस्ता सूचनाको अत्यधिक भारले हामी थिचिँदै गएका छौं? सामाजिक सञ्जाल तथा डिजिटल मादकताले मन्द बीच चाहिँ हाम्रो स्मरण शक्ति र सृजनशीलतालाई कर्मशः मारिरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। बालबालिकादेखि किशोर, युवा, प्रौढ र वृद्धहरू पनि हिजो आज सूचना र जानकारीको बोझबाट थिचिँदै गएका छन्। यसबाट विशेष गरी विद्यार्थी समुदाय बढ़ी पीड़ित रहेको र भविष्यमा यसको दीर्घकालीन असरहरू तीनमा देखा पर्नेतर्फ शैक्षिक मनोविदहरूले सचेत गराइरहेका छन्। सूचनाको भारी बनेको
मानव मस्तिष्कको क्रियाशील स्मरण शक्तिले सम्हाल्न सक्ने भन्दा बढी जानकारी वा कामको भार एकैचोटि आउँदा उत्पन्न हुने समस्या हो। विद्यार्थीलाई पढाइको भारी माथि सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँले थप बोझ थोपरेका छन्। शिक्षा शास्त्रीहरूले सूचना र जानकारीको यस्तो मानसिक बोझलाई संज्ञानात्मक अभिभार भन्ने गरेका छन्। यसै भएर पनि यसलाई शिक्षा शास्त्रको संज्ञानात्मक भारको सिद्धान्तसँग जोडेर व्याख्या गरिन्छ। यसको सिकाइका क्रममा विद्यार्थीको मानसिक क्षमता भन्दा बढी सूचना दिँदा सिकाइ भावहीन हुन्छ भन्ने तथ्यलाई उजागर गर्छ संज्ञानात्मक भार सिद्धान्त। सन् 1980 दशकको मध्यतिर अस्ट्रेलियाली शिक्षा मनोवैज्ञानिक जोन स्वेलरले प्रतिपादन गरेका हुन्। यस सिद्धान्तले मानिसको सन्देश ग्रहण गर्ने मस्तिष्क प्रणाली र संचार संरचनाको प्रकृति क्रियाशील स्मरण र दीर्घकालीन स्मरण बीचको अन्तर सम्बन्ध तथा सन्देशको बोझले सिकाइमा पार्ने प्रभावलाई महत्व दिन्छ। स्वेलरका अनुसार सिकाइ त्यति बेला सबैभन्दा प्रभावकारी हुन्छ जब शिक्षण प्रक्रियाले क्रियाशील स्मरणको सीमित क्षमतालाई सम्मान गर्दै अनावश्यक बोझ घटाउँछ र ज्ञानलाई दीर्घकालीन स्मृतिमा व्यवस्थित गर्न सहयोग पुर्याउँछ। जब पाठ्य वस्तु धेरै जटिल हुन्छ, छिटो छिटो पढाइन्छ वा विद्यार्थीको स्तरभन्दा माथि हुन्छ, तब उनीहरू अलमल, थकान र निराशा अनुभव गर्छन्। त्यस्तो अवस्था नै सूचना बोझ बनेको संकेत हो। संज्ञानात्मक अभिभारको प्रमुख कारण भनेर एउटा सानो शीर्षक राखेर उहाँ अगाडि लेख्नुहुन्छ, बाल बालिका या विद्यालयका सन्दर्भमा सूचना भारको मुख्य कारण अत्यधिक पाठ्य बोझ हो। सीमित समयमा धेरै विषयको शिक्षण तथा प्रत्येक विषयका धेरै गृह कार्य बाल बालिकाका लागि बोझ बन्छन्। हाम्रो शिक्षा प्रणाली परीक्षा केन्द्रित भएकाले सबै पाठ्य वस्तु परीक्षाका लागि स्मरणमा राख्नु अनिवार्य हुन्छ र यो विद्यार्थीका लागि झनै बोझिलो बन्छ। शिक्षकले कक्षामा कापी झिक शीर्षक लेख किताबको पेज नम्बर 25 पल्टाऊ त्यहाँको चित्र हेर प्रश्न पढ र उत्तर लेख भनेर एकै पटक निर्देशन दिए भने के होला? कक्षा 1-2 बाल बालिकाले पहिलो वा दोस्रो वा अन्तिम निर्देशन मात्र सम्झन सक्छन्, बाँकी बिर्सन्छन्। उनीहरूको दिमागले एकै पटक यति धेरै सूचना वा निर्देशन ग्रहण गर्न सक्दैन। यसलाई पनि मानसिक बोझको अवस्था भन्न सकिन्छ। अर्को उदाहरण, कक्षा 1 बाल बालिकाले भर्खरै व्यञ्जन वर्ण चिनेका छन्। शिक्षकले एकै दिनमा आकार, ह्रस्व, इकार, दीर्घ इकार, ह्रस्व उकार, दीर्घ उकार, एकार, एक ऐकार, ओकार, औकार सबै मात्रा सिकाउन खोजे भने के होला? धेरै जसो बाल बालिकाले मात्रा मिलाउन सक्दैनन्, अक्षरहरू गडबड गर्छन्। कारण उनीहरूको दिमागले नयाँ सिकाइलाई कर्मशः व्यवस्थित गर्न समय चाहन्छ। एकै पटक हुँदा त्यो बोझ बन्छ। मानसिक भारको अर्को कारण डिजिटल उपकरण पनि हुन्। मोबाइल, इन्टरनेट, अनलाइन सामग्री, भिडियो लगायत एकैचोटि धेरै स्रोतको पहुँच विद्यार्थीका लागि भार बनिरहेका हुन्छन्। उदाहरणका लागि विद्यार्थी गृह कार्य गरिरहेको छ, त्यही बेला मोबाइलमा सन्देश आइरहेका छन्, टिभी पनि चलिरहेको छ, यस्तो बेला उसको ध्यान बारम्बार भङ्ग हुन्छ। दिमागले एकै समयमा धेरै काम सम्हाल्न खोज्दा उसका थकान र अलमल बढ्छ। शिक्षकको तीव्र गतिको पढाइ र अव्यवस्थित सामग्रीले पनि शिक्षण विधिलाई बोझिलो बनाइदिन सक्छ। एउटा दृष्टान्त, कक्षा 8 विद्यार्थी पहिलो पटक जलवायु परिवर्तन बारे पढ्दैछन्। विज्ञान शिक्षकले एकै दिनमा हरित गृह ग्यास, कार्बन उत्सर्जन, ग्लोबल वार्मिङ, ओजोन तह, जैविक विविधता र अन्तर्राष्ट्रिय सम्मेलन सम्मका सबै विषय पढाइदिए। यसमा विद्यार्थीले धेरै कुरा सुने पनि मुख्य कुरा के हो भन्ने नै बुझ्न सक्दैनन्। एकपटक धेरै जानकारीले दिमागलाई नै अल्म ल्याइदिन्छ। यसैले तीव्र गतिको सिकाइ पनि मानसिक बोझ हो। यस्तै अव्यवस्थित सामग्री प्रयोग पनि सिकाइहरूका लागि भार बन्न सक्छ। जस्तो शिक्षकले बोर्डमा लेख्दैछन्, मुखले व्याख्या पनि गर्दैछन्, प्रोजेक्टरमा
स्लाइड पनि चलिरहेको छ, विद्यार्थीले कपीमा नोट पनि उतार्नु परेको छ। यस्तो यस्तो बेला विद्यार्थीको ध्यान चारैतिर बाँडिन्छ, परिणाम स्वरूप उसले नराम्रोसँग सुन्न सक्छ, न लेख्न सक्छ वा बुझ्न नै सक्छ। त्यसमाथि पनि हरेक बाल बालिकामा प्रतिस्पर्धाको दबाव कायम रहेको हुन्छ। परीक्षामा राम्रो गर्ने साथीलाई जित्नु पर्ने, राम्रो अङ्क ल्याएर अभिभावक तथा शिक्षकलाई खुसी पार्नु पर्ने, करियरको तनाव, समाजको अपेक्षा जस्ता कारणले पनि उनीहरूमा बोझ थपिरहेका हुन्छन्। हालैका अनुसन्धानहरूले पनि विद्यार्थीहरूमा मानसिक थकान, ध्यान अभाव र तनाव बढ़िरहेको देखाएको छ। डिजिटल शिक्षणले सिकाइ सजिलो बनाएको भए पनि यसले अधिक सूचना बढ़ाएको छ अनि मानसिक भारले सिकाइ क्षमता घट्छ र उपलब्धि कमजोर हुन्छ। विशेष गरी अनलाइन कक्षा, मल्टी टास्किङ पढ़ाई, मोबाइल सामाजिक सञ्जाल, छिटो छिटो सूचना उपभोग लगायतले विद्यार्थीलाई लगातार मानसिक दबावमा पारिरहेका छन्। सूचनाको बोझका प्रभाव भनेर फेरि अर्को सानो शीर्षकमा उहाँ लेख्नुहुन्छ, सूचनाको अत्यधिक बोझले सिकाइमा गिरावट ल्याउँछ, पढे सिकेका कुरा बुझ्न गाह्रो हुन्छ, स्मरण शक्ति कमजोर हुन्छ, यसले गर्दा परीक्षा राम्रो नहुन सक्छ। परीक्षा राम्रो नहुँदा शिक्षक, अभिभावक, विद्यालय र समाजको अपेक्षामा नै असर पर्छ, जसले गर्दा बाल बालिकामा नै नैराश्य बढ्न सक्छ। यसको समयमै उपचार वा नियन्त्रण भएन भने डिप्रेसनको अवस्थासम्म आउन सक्छ। मानसिक र भावनात्मक मात्र होइन, मानसिक भारले शारीरिक असर पनि पर्ने मनोविदहरूको भनाइ छ। यसले थकान महसुस गराउँछ, राम्ररी निद्रा पर्दैन, शरीरमा ऊर्जा कम भएको महसुस हुन्छ र काम गर्ने जाँगरमा कमी आउँछ। कुनै विषयमा प्रतिक्रिया दिन पनि ढिलो हुन्छ, टाउको दुख्नुका साथै आँखा सुक्खा हुने, पोल्ने र चाँडै थाक्ने हुन्छ, मुटुको धड्कन बढ्ने, पसिना आउने, सास छिटो चल्ने जस्ता असर पनि देखिन थाल्छ। बाल बालिकामा बारम्बार हाई काट्ने, बसेको ठाउँमा स्थिर नहुने र छटपटी झुकेर बस्ने, छर्को मान्ने, टाउको दुखेको गुनासो गर्ने जस्ता लक्षण देखिने मनोविदहरूको भनाइ छ। यसै गरेर मानसिक भार कसरी घटाउने, एउटा फेरि अर्को सानो शीर्षक राख्नु भएको छ, मानसिक भार कसरी घटाउने। मानसिक भार आज सबैका लागि समस्या बनेको छ। सामाजिक सञ्जाल र स्क्रिनमा बिताउने समय कम गर्नु, काम र सिर्जनामा केन्द्रित हुनु, पर्याप्त सुत्नु, धेरै पानी पिउनु, सकारात्मक सोच राख्नु, बिहान चाँडै उठ्नु, व्यायाम, योग, ध्यान गर्नु आदि यो समस्याबाट मुक्त हुने आधारभूत सवाल हुन्। विद्यार्थीका हकमा शिक्षा प्रणालीले अब केवल धेरै होइन, सही तरिकाले पढाउने विधिमा ध्यान दिनु आवश्यक छ। विद्यालयमा सरल र संरचित पाठ्यक्रम अपनाउनु, शिक्षणमा कम नै पर्याप्त अर्थात लेस इज मोर सिद्धान्तलाई व्यवहारमा ल्याउनु उपयुक्त हुन्छ। दृश्यात्मक र चरणबद्ध शिक्षण अपनाउँदा पनि विषयवस्तु ग्रहण गर्न सहज हुन्छ। शिक्षकले सार जानकारी सानो सानो भागमा दिने तथा उदाहरण र क्रियाकलाप आधारित शिक्षण गर्न सके त्यो स्वाभाविक रूपले दिगो स्मरणमा रहन सक्छ। अभिभावकले पनि बाल बालिकालाई अनावश्यक दबाव नदिने र डिजिटल प्रयोगलाई नियन्त्रण गर्नु वाञ्छनीय छ। विद्यार्थी स्वयंले चाहिँ एकैचोटि धेरै काम नगर्ने, मल्टी टास्किङ घटाउने, ब्रेक लिएर पढ्ने, ध्यानको अभ्यास गर्ने गर्यो भने भारबाट, अत्यधिक भारबाट जीवन र सिकाइलाई सहज बनाउन सकिन्छ। उहाँ अन्तमा भन्नुहुन्छ, निष्कर्षको रूपमा हामीले यति बेर राखेका कुराहरूलाई उहाँले सारमा तान्नु भएको छ, मानिसको दिमाग एउटा सानो टोकरी जस्तै हो, टोकरीमा जति भार हटाउँछ त्यसले त्यति मात्र सजिलै थ्याक्न सक्छ, त्यसैमा एकै पटक धेरै भारी राखियो भने सामान खस्न थाल्छ। त्यसै गरी बाल बालिका वा जो कोही मानिसले पनि एकैचोटि धेरै जानकारी, धेरै निर्देशन वा धेरै कामको चाप पर्दा उनीहरू अल्मलिन्छन्, बिर्सन्छन् र सिकाई प्रभावकारी हुँदैन। यही अवस्थालाई अधिक
मानसिक बोझको अवस्था भनिन्छ। यस्तो अवस्थाबाट मुक्त रहनु सबैका लागि फाइदाजनक हुनेछ भनेर आफ्नो लेख टुङ्ग्याउनु भएको छ अनन्त वाग्लेले। म अनन्त वाग्ले प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। श्रोता, यो आलेख हामीले शिक्षक मासिकबाट लिएका हौं। श्रोता, एउटा समाचार हामीले यहाँहरूको माझमा पस्कन चाहेका छौं। यो समाचार अत्यन्त रोचक छ र एउटा नयाँ प्रयोग, विद्यार्थीहरूले गरेको नयाँ प्रयोगको कुरा यो समाचारमा रहेको छ। यसको शीर्षक छ, गुरूकुलमा विद्यार्थीले गरे नमुना संसद, संसदीय अभ्याससँगै संविधानको मर्म बुझ्ने अवसर भन्ने यसको शीर्षक रहेको छ। नयाँ संसद, नमुना संसद यसको मूल विषय रहेको छ। यो अत्यन्त रोचक लाग्यो। हामीले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप सिकाउँछौ र सिकाउनु पर्छ। अतिरिक्त क्रियाकलापले विषयवस्तु बुझ्नका निम्ति असाध्यै सहयोग गर्छ, मद्दत पुर्याउँछ। अतिरिक्त क्रियाकलाप भनेको वास्तवमा विद्यार्थीहरूको यो एउटा सृजनशीलतालाई बाहिर ल्याउने, उजागर गर्ने, बलियो बनाउने एउटा माध्यम हो भन्ने लाग्छ। यो गुरूकुलमा विद्यार्थीले गरे नमुना संसद, के गरे चन्द गुरूकुल, कहाँ हो यस्तो विचार उत्पन्न, कसरी आयो र विद्यार्थीहरूले के गरे, फेरिस्त कुरा हामी यहाँहरूको माझमा राख्न चाहन्छौ। संविधान दिवसको अवसर पारेर गुरूकुल एकाडेमी दाङले विद्यार्थीहरूको सहभागितामा नमुना संसद कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय तहदेखि नै विद्यार्थीलाई संविधान, संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास तथा राज्य सञ्चालनका प्रक्रिया बारे व्यावहारिक ज्ञान दिने उद्देश्यले नमुना संसद आयोजना गरिएको घोराईमा रहेको बहुउद्देश्य सभा हलमा आयोजना गरिएको कार्यक्रममा गुरूकुल एकाडेमी घोराईका प्रधान अध्यापक प्रदीप राज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले प्रतिनिधि सभा तथा प्रदेश सभामा हुने संसदीय गतिविधिको अभ्यास गर्दै सत्तापक्ष, प्रतिपक्ष, मन्त्री, सभामुख, उपसभामुख तथा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। उनीहरूले संसद बैठक सञ्चालन, प्रश्नोत्तर, सरकारका काम कारवाही बारे छलफल, प्रतिपक्षको भूमिका तथा सभामुखले बैठक सञ्चालन गर्ने प्रक्रिया लगायतका विषयलाई व्यावहारिक रूपमा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी प्रस्तुत गरेको नमुना संसदले कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाएको थियो। पुस्तकमा पढेका संविधान, संसद, सरकार र लोकतान्त्रिक व्यवस्था सम्बन्धी विषयलाई विद्यार्थीहरूले आफै विभिन्न भूमिकामा रहेर अभ्यास गर्ने अवसर पाएपछि कार्यक्रम सिकाइसँगै अनुभव प्राप्त गर्ने माध्यम बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले नमुना संसद विद्यार्थीका लागि केवल अतिरिक्त क्रियाकलाप नभई लोकतान्त्रिक संस्कार र संसदीय अभ्यास सिकाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले नेपालको संविधानले जनतालाई सार्वभौम अधिकार प्रदान गरेको उल्लेख गर्दै संविधानको मर्म र लोकतान्त्रिक व्यवस्थालाई बुझ्न विद्यार्थी उमेरदेखि नै अभ्यास र व्यावहारिक सिकाइ आवश्यक रहेको बताउनुभयो। पुनले संसद भनेको केवल भाषण गर्ने वा कानून बनाउने ठाउँ मात्र नभई जनताका समस्या, आवश्यकता र अपेक्षालाई राज्यको नीति तथा निर्माण प्रक्रियासम्म पुर्याउने महत्वपूर्ण थलो भएको बताउनुभयो। उहाँले संसदमा सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारलाई जिम्मेवार र जवाबदेही बनाउन प्रतिपक्षको रचनात्मक भूमिकाको आवश्यकता रहने बताउनुभयो। विद्यार्थीहरूले प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय अभ्यास गरेको प्रति प्रशंसा गर्दै उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, तर्क गर्ने क्षमता र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने सिप विकास गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, विद्यार्थीले आज गरेको यो अभ्यास भविष्यमा उनीहरू जुनसुकै क्षेत्रमा पुगे पनि निर्णय गर्ने क्षमता, नेतृत्व गर्ने क्षमता र लोकतान्त्रिक संस्कार विकास गर्न महत्वपूर्ण हुन्छ। संसदमा फरक विचार आउनु स्वाभाविक हो, तर ती विचारलाई मर्यादित र तथ्यमा आधारित ढंगले प्रस्तुत गर्ने संस्कार अझ महत्वपूर्ण हुन्छ। उनले संविधान दिवसलाई
औपचारिक रूपमा मनाउने भन्दा पनि संविधानले दिएका अधिकार, नागरिकका कर्तव्य र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवहारमा बुझ्ने र आत्मसात गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले विद्यालयले नमूना संसद जस्तो कार्यक्रम मार्फत विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गरेको भन्दै यस्ता सृजनात्मक कार्यलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले विद्यार्थीले संसदीय अभ्यास मार्फत संचार, नेतृत्व र अभिव्यक्ति क्षमताको विकास गर्ने अवसर पाएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीलाई समाज र राज्यका गतिविधि बारे सचेत बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। यस्तै प्यासन गोराईका अध्यक्ष बालकृष्ण ओलीले शिक्षालाई किताब र कक्षा कोठामा मात्र सीमित नराखी व्यवहारिक अभ्याससँग जोड्नुपर्ने बताउँदै गुरूकुलको नमूना संसद कार्यक्रम त्यसको राम्रो उदाहरण भएको उल्लेख गर्नुभयो। गुरूकुल एकाडेमी लमईका प्रधानाध्यापक विवेक देवकोटाले विद्यार्थीको सक्रिय सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको बताउँदै विद्यालयले सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको बताउनुभयो। यस्तै प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विद्यार्थीले संसदको अभ्यास मार्फत लोकतन्त्र, संविधान र नागरिक जिम्मेवारीलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभयो। गुरूकुल एकाडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तव्यबाट भएको कार्यक्रम शुरू भएको कार्यक्रमको सहजीकरण तुलसीपुरका सहायक प्रधानाध्यापक सुशील केसीले गर्नुभएको थियो। गुरूकुल एकाडेमीले शिक्षा, संस्कार र व्यावहारिक सिकाइलाई जोड़ दिँदै विद्यार्थीमा नेतृत्व, अनुशासन, सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक चेतना विकास गर्ने उद्देश्यले विभिन्न सृजनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संविधान दिवसको अवसरमा आयोजित नमूना संसदले विद्यार्थीलाई संविधान र संसदीय व्यवस्थाबारे सैद्धान्तिक ज्ञान मात्र नभई संसदभित्र हुने बहस, छलफल, निर्णय प्रक्रिया र भूमिकाको प्रत्यक्ष अनुभूति गराएको विद्यालयको भनाई रहेको छ। श्रोता, वास्तवमा यो सन्देश एउटा नमूनाको रूपमा हामीले यहाँ समाचारको रूपमा प्रस्तुत गर्यौं। यस्तै खालका अभ्यासहरू, कार्यक्रमहरू, क्रियाकलापहरू हामीले आफ्ना विद्यालयमा सञ्चालन गर्नुपर्ने हुन्छ। यो प्रतिनिधिमूलक एउटा सन्देश हामीले श्रोताका माझमा राख्यौं। हाम्रो लक्ष्य भनेको वास्तवमा विद्यार्थीलाई उचाइमा पुर्याउने हो। उचाइ अग्लो ठाउँ होइन, विद्यार्थीको क्षमता वृद्धि गर्ने हो। के माध्यमबाट विद्यार्थीको क्षमता अभिवृद्धि हुन सक्छ, कुन विधि अप्नाएर उनीहरूको क्षमता विकास गर्न सकिन्छ, अझ खास गरेर भन्ने हो भने यो क्षमता विकासको कुरा गर्दाखेरि चौतर्फी भनेर भनिन्छ, चौतर्फी क्षमताको विकास। वास्तवमा एकतर्फी एक दिशाको विकासले हुँदैन, चौतर्फी भनेको चारैतिरको विकास हुन पर्यो। हामीले पाठ्य पुस्तकमा रहेका कुराहरू मात्रै विद्यार्थीलाई रटाउने, घोकाउने मात्र होइन। मैले पहिले पनि कुरा राखे, विद्यालयमा अतिरिक्त क्रियाकलापको आवश्यकता हुन्छ। अतिरिक्त भनेर भनेको पाठ्य पुस्तकमा भएको कुरादेखि बाहेकको कुरालाई अतिरिक्त भनेर भनिन्छ। तर कहिलेकाहीँ पाठ्य

0: सम्बन्धी महासन्धिमा अब यो धेरै राष्ट्रहरू छन्, 193 भन्दा बढी छन् यसका पक्षधर राष्ट्र। यो सबैजना मिलेर यो महासन्धिमा हस्ताक्षर गरे, पेरिस सम्झौतामा यिनीहरू चाहिँ सहमति भए। अब के हुँदो रहेछ भने यो अर्थ राजनीति सबैजना एकै ठाउँमा आएर सबैको सहमतिमा कुनै एउटा चाहिँ सन्धिमा सबैलाई मनाउनु विषय पनि गाह्रो हुन्छ। त्यही भएर यो पैरवी गर्दा गर्दै यो चाहिँ एउटा विषयमा धनी राष्ट्रहरूले, विकसित राष्ट्रहरूले यदि हामीले यसलाई क्षतिपूर्ति भनियो भने त तत्काल रूपमा हाम्रो जिम्मेवारी बढ्छ, आर्थिक जिम्मेवारी बढ्छ र यो हामीले तिर्नुपर्छ, कानूनी रूपमा हामी चाहिँ बाध्यताकारी हुन्छौं भनेर क्षतिपूर्तिको विषय कूटनीतिक हिसाबले बठाईपूर्वक चतुर्याईपूर्वक उहाँले स्वीकार नगरे हो। तर रिपारेसन भनेर अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले जुन उठाउनु भयो त्यो लगभग क्षतिपूर्तिकै कुरा उहाँले उठाउनु भएको। अब महासन्धिको उसमा क्षतिपूर्ति नभएर अनुदान भने पनि जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुनाले हामीले क्षतिपूर्तिका विषयहरूलाई जलवायु न्यायसँग जोडेर हेर्नुपर्छ। अब यहाँ के भाष्य निर्माण गरिएको छ भने नेपालले क्षतिपूर्ति भन्ने कुरा कूटनीतिक रूपमा उठाउनु हुँदैन, जलवायु न्यायको मुद्दा खासै कसैले सुन्दैनन्, यो विषय उठाएर केही हुँदैन भन्ने कुरा गर्नुभएको छ। अब आफ्नो अधिकार हनन हुँदा पनि चुप लाएर सहेर बस्ने भन्ने भाष्य हो क्या यो? यदि त्यो हो भने हामी सहेरै बसौं, यो अन्याय यसको बारेमा अब जसले जे गर्छ त्यही हुन्छ, हामी पीड़ा भोग्दै जाउँ हो। तर यदि अब राष्ट्रले त त्यो गर्न सक्छ सक्दैन, राष्ट्रको नेतृत्वले त्यो गर्न मिल्दैन, उसले त जनताप्रति न्याय गर्नुपर्छ नि, र राजनीतिक दलले हाम्रो नेतृत्वले क्षतिपूर्तिको न्यायको विषय उठाउनु समय सान्दर्भ पनि हो र जनतालाई न्याय पनि हो। त्यही भएर यो भाष्य जुन छ यो उठाउनु हुँदैन, हाम्रो कूटनीतिक रूपमा हामीलाई अप्ठ्यारो पर्छ, जे जति हामीले भनेका छौं नि यो विषयले त्यति मान्य राख्छ जस्तो लाग्दैन। जनताले सनै ज्यान गुमाइरहेका छन्, जनताको त्यो पीड़ा हामी यदि बुझ्न सक्दैनौ र हाम्रो नेतृत्वले त्यो कुरालाई अगाडि बढ़ाउन सक्दैन र जनतालाई न्याय दिने कुरामा त्यो आवाज पनि उठाउन सक्दैनौ भने अनि हामी सार्वभौम राष्ट्र कसरी भयौं भन्ने प्रश्न मलाई चाहिँ मनमनै आउँछ कि। त्यही भएको हुनाले यो विषयलाई हामीले विषान्तर गर्नुभन्दा पनि यो विषय यथार्थ हो, यो विषय हामीले भोगेको विषय हो। यस्ता संकट यदि हामीले उठाएनौ, सतर्क गरेनौ, सचेत बनाएनौ भने यो बारम्बार यो संकटबाट हामी प्रभावित हुन्छौ। समय यही हो, यही बेला हामीले सशक्त रूपमा यो विषयलाई स्थापित गर्नको लागि हामी मात्र होइन, हामी जस्तै अल्प विकसित राष्ट्रहरू र त्यसबाट लाखौं प्रभावित जनसमुदायहरू, गरीबहरू, वित्पन्नहरू, जसले जसको प्रभाव प्रत्यक्ष रूपमा भोगेका छौं, हामी काठमाडौँ बस्ने सुविधा सम्पन्न व्यक्तिहरूलाई त्यो पीड़ा हामीले महसुस नगरौंला, तर दूर दराजमा रहेका यसबाट सबभन्दा प्रभावित भएका समुदायप्रति हामीले थोरै पनि न्याय गर्ने हो भने यो क्षतिपूर्तिको विषय, जलवायु न्यायको विषय चाहिँ यो सान्दर्भिक छ, हामीले उठाउनुपर्छ, यो हाम्रो अधिकारको विषय हो।
1: डाक्टर विमल रेग्मीज्यू, तपाईँ जलवायु विज्ञ हुनुहुन्छ, आज हामी जलवायु न्याय र राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले यो विषयमा उठाउनु भएको विषयलाई केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले भनिहाल्नुभयो यो जलवायु न्यायको विषय चाहिँ नेपालले बारम्बार उठाउनुपर्छ, त्यो कारणले गर्दा पनि प्रधानमन्त्रीले यसपालि उठाउनुभयो। अब योभन्दा अगाडि पनि प्रधानमन्त्रीहरू त्यस्तै खालको महासभामा जाँदा, अन्तर्राष्ट्रिय त्यस्तो खालको बैठकमा जाँदा पटक पटक उठाउँदै आउनु भएको। अब यो नेपालको मुख्य मुद्दा रहेको, मुख्य चासो रहेको, सरोकार रहेको यो मुद्दामा चाहिँ अरू देशहरूले अहिलेसम्म कस्तीको चाहिँ उनीहरूले यसलाई सम्बोधन गरेको, बुझेको, ध्यान आकर्षण भएको पाइन्छ?
0: यो महत्वपूर्ण विषय उठाउनु भएको छ। यसमा मैले के सम्झन चाहन्छु भने आजभन्दा धेरै वर्ष अगाडि यो पर्वतीय राष्ट्रको जलवायु न्यायको मुद्दा सन् 2009 यो विषय उठान भएका, यहाँभन्दा विगतका राष्ट्राध्यक्षहरू र सम्माननीय प्रधानमन्त्रीज्यूहरूले पनि यो विषयलाई सधैँ महासभाका सम्मेलनहरूमा उच्चारण गरेको विषय हो। तर अहिले यसलाई चाहिँ स्पष्ट रूपमा यसैलाई मुख्य विषय बनाएर उठाएको पहिलो सन्दर्भ हो। तर पहिला पनि हाम्रा पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि यस विषयमा चाहिँ उठाएको कुरालाई हामीले सकारात्मक रूपमै लिनुपर्छ। अब यो कस्तो छ भने यो अर्थ राजनीति भू राजनीति नै हो। यो धनी राष्ट्रहरू र गरीब राष्ट्रहरू, पीड़क र पीड़ित जुन हुन्छ नि, जसले

अब यो धनी र गरीब राष्ट्रहरू बीचमा चाहिँ यो खाडल जुन छ यो अब धेरै ठाउँमा हामीले यो कूटनीतिमा देख्न सक्छौ। अब धेरै जसो अल्प विकसित राष्ट्रहरू र यसबाट प्रभावित भएका राष्ट्रहरूको एउटै स्वर छ। जस्तै दुई हप्ता अगाडि अल्प विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकले यो जलवायु परिवर्तनको संकटको बारेमा र यसलाई समाधान गर्नको लागि धनी राष्ट्रहरू जति उदासीन छन् त्यसलाई सचेत गराउँदै नेपालको घटनालाई लिएर तत्काल रूपमा यसमा धनी विकसित राष्ट्रहरूको आफ्नो जिम्मेवारी दायित्व वहन गर्नको लागि उहाँहरूले एक स्वर भएर लगभग 43 जस्तो लाग्छ अल्प विकसित राष्ट्रहरूको चाहिँ मन्त्रीस्तरीय बैठकले एउटा निष्कर्ष निकालेको छ। भनेको जहिले पनि जलवायु कूटनीतिको कुरा गर्दाखेरि अल्प विकसित राष्ट्रहरू अफ्रिकन राष्ट्रहरू र यसबाट प्रभावित राष्ट्रहरू एकै ठाउँमा उभिन्छन्, उहाँहरूको समान चासो विचार हुन्छ। तर अब यो कूटनीति भएको हुनाले अब डिभाइड एन्ड रूल पनि छ। धनी राष्ट्रहरूले हाम्रो एकबद्धतालाई त्यसलाई आघात पुर्याउने हिसाबले उहाँहरूले आफ्नो कूटनीतिक प्रयासहरू गर्नुहुन्छ। कसरी हुन्छ हाम्रा आवाजहरूलाई कमजोर गराउने हिसाबले, अब यो त प्रष्ट छ, सिधै रूपमा सजिलो रूपमा उहाँहरूले आफ्नो दायित्व महसुस गरेर त्यो अनुसार जिम्मेवार रूपमा प्रस्तुत नभएको त यथार्थ हो। नभए त हामीले 1990 जुन जलवायु परिवर्तन महासन्धि सम्बन्धी संयन्त्रको बारेमा छलफल भयो त्यतिखेर भन्दा लगभग कार्बन डाइअक्साइडको हाम्रो वायुमण्डलमा डबल जस्तो भइसकेको छ। महासन्धिमा गएर हस्ताक्षर गरेर यसलाई चाहिँ समाधान गर्नुपर्छ भन्दा भन्दै अनि पृथ्वीको तापक्रम त्यही अनुसारको चाहिँ अहिले पनि तीव्र रूपमा बढ़िरहेको सन्दर्भमा यो विशेष गरी विकसित राष्ट्रहरू औद्योगिक राष्ट्रहरू र 1990 अगाडि जो राष्ट्रहरू यसको जिम्मेवार राष्ट्रहरू छन् उनीहरूले आफ्नो दायित्व आफ्नो कर्तव्य जिम्मेवारी पूरा नगरेको कारणले विश्व अहिले ठूलो संकटमा गइरहेको छ। त्यो उहाँहरूले जिम्मेवारी अझै पनि लिनुभएको छैन। त्यो जिम्मेवारी लिइदिएको भए उहाँहरूले यो हरित गृह ग्यास कटौती गरिदिएको भए यो समस्या हामीले

0: गर्नै पर्थेन, यो यथार्थै हो, यो सबैले भन्नै पर्छ प्रश्न विषय। दोस्रो कुरा के छ भने उहाँले आफ्नो हरितगृह ग्यास उत्सर्जन त कटौती गर्नु भएन, तर जति वित्तीय जति प्राविधिक जति सहयोग गर्ने भनेर वाचा बन्धन गर्नुभयो, प्रतिबद्धता जनाउनुभयो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
4: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98294555555।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई
1: अच्छे मंडल अनि यो सचिवालय सँग हामी छलफल गरेर र अन्य राष्ट्रहरूको सहमतिमा त्यो चाहिँ आधिकारिक र औपचारिक एजेन्डा बन्छ कि बन्दैन भन्ने चाहिँ छलफल हुन्छ। त्यसमा नेपालले पूर्व तयारी अनुसार त्यो पहिला सबमिसनै गर्नुपर्छ, होइन? हामी यदि पर्वतीय राष्ट्रलाई जलवायु न्यायको कुरा पनि हामी उठाउन सक्छौँ, एउटा एजेन्डा बनाउन सक्छौँ, औपचारिक एजेन्डा बनाउन सक्छौँ, तर त्यसलाई त हामीले गृह कार्य गरेर समयमै प्रक्रियालाई अनुसारै हामीले चाहिँ बुझाउनु पर्यो नि त। त्यो बुझाउन नसक्दा खालि यो पछिल्लो राष्ट्रहरूको सम्मेलन कपमा जाने, जाँदाखेरि त कुनै औपचारिक एजेन्डा पनि बनाउ हुँदैन, होइन? पर्वतीय राष्ट्रहरूको अनि बाहिर एउटा चाहिँ सानो इभेन्ट गरेर हामी भाषणमा मात्रै सीमित गरेर फर्किन्छौँ र प्रक्रियागत रूपमा यो विषयलाई प्रवेश गराउने हिसाबले त्यो तयारी एउटा चाहिँ जरुरी देखिन्छ। दोस्रो के छ भने यो विषय निरन्तर रूपमा सशक्त रूपमा कूटनीतिक माध्यमद्वारा विज्ञानद्वारा चाहिँ विज्ञानमा आधारित भएर हामीले प्रस्तुत गर्नुपर्छ। जस्तै अब यो विषयलाई अगाडि बढाउनको लागि हाम्रो कूटनीतिक पहलमा के हाम्रो संस्थागत संरचना त्यो अनुसारको चाहिँ विज्ञ अथवा दक्ष टोली कूटनीतिक टोली गठन छ त? छैन, अहिलेसम्म त्यो पनि छैन। को गएर के कुरा गर्ने भन्ने कुराहरूमा हामी प्रष्ट हुन जरुरी छ। त्यही भएर नेतृत्व लिने भन्ने के हो भने तयारीका साथ हामी अगाडि प्रस्तुत गर्नुपर्छ। त्यो तयारी देखेरै हाम्रा छिमेकी मुलुकहरू अथवा अन्य राष्ट्रहरूले हामीलाई विश्वास गर्ने हो। गएर एकछिन गफ गर्दैमा हुँदैन। नेपालले निरन्तर रूपमा संस्थागत रूपमा यसलाई चाहिँ एकबद्ध भएर त्यो चाहिँ तयारीका साथ त्यसको नेतृत्व लिने वातावरण सिर्जना नगरेसम्म यो हामीले कूटनीतिक रूपमा यसलाई स्थापना गर्नै सक्दैनौँ। त्यही भएर हामीले अरू राष्ट्रहरूलाई यसमा गोलबन्द नगरेसम्म अगाडि बढ्न सकिँदैन। तर यसको लागि अहिले ठूलो अवसर पनि हो, किनभने पर्वतीय राष्ट्रहरू विशेष गरी हाम्रो क्षेत्रीय समस्या हो। त्यही भएर भारत चीनलाई हामी भूटान लगायतका राष्ट्रहरूलाई एकबद्ध गरेर एउटा चाहिँ क्षेत्रीय हाम्रो धारणा निर्माण गरौं, त्यही अनुसारको पैरवीको एउटा चाहिँ मार्गचित्र खडा गरेर सबैलाई लिएर अगाडि बढौं। अर्को कूटनीतिक पहल हो। कूटनीतिक पहल त हामीले निरन्तर गर्नुपर्छ होला नि त। कप त सधैँ हरेक वर्ष हुन्छ, यो मुद्दा त के एकचोटि मात्रै आउने हो र भोटेपछि हुँदा? यो पर्वतीय संकट त हामीले चाहिँ अब झन बिहोर्ने हुन्छौं। त्यही भएर चाहिँ सरकारले एउटा थाई किसिमको यो कूटनीतिक पहलको लागि वार्ताको लागि एउटा टोली गठन गर्नु पर्यो। त्यो पनि फेरि राजनीतिक पूर्वाग्रहको आधारमा नभइकन समावेशी हुनु पर्यो र यो विषयलाई कूटनीतिक रूपमा वैज्ञानिक रूपमा सशक्त रूपमा राख्नको लागि एउटा त्यो खालको चाहिँ टोली जसले निरन्तर अर्को किन राज्यको पनि लगानी हुनु पर्यो नि। हाम्रो स्रोत अनुसार चाहिँ हामीले क्षेत्रीय रूपमा अन्तर्राष्ट्रिय रूपमा यसलाई कूटनीतिक रूपमा लैजाने हो भने त्यो खालको चाहिँ महादूत होइन पहिला यो खालको अन्य देशहरूमा चलन छ, त्यो खालको चाहिँ संस्थागत रूपमा हेर्ने एउटा कुनै देशमै एउटा चाहिँ विभाग अथवा केन्द्र त्यो पनि हामीले सोध्न सक्छौँ जसले यही बारेमा मात्रै कुरा गरोस्।
2: एकदम त्यो चाहिँ निरन्तरको पहलको
1: अनि हाम्रो कूटनीतिक नियोगहरू छन् उहाँहरूलाई कति यो विषयमा जानकार छ त, हामीले कति यो विषयमा उहाँहरूलाई चाहिँ सुसूचित गरेका छौँ, कति विषय हाम्रो चाहिँ कूटनीतिक पहल मार्फत चाहिँ यो विषय अन्य राष्ट्रहरूसँग हामी कुरा गरेका छौँ। जस्तै यस्तो विपत्ति भयो, पर्वतीय राष्ट्रको समस्या छ भने हामीले कूटनीतिक नियोगहरूलाई परिचालन गर्नु पर्यो, त्यो अनुसार चाहिँ हाम्रो चाहिँ कूटनीतिलाई प्रभावकारी बनाउनु पर्यो भने यो त हेर्नुहोस् यसमा राज्यले लगानी नगरेसम्म यो मुद्दालाई स्थापित गर्न गाह्रो छ।
2: भने यसरी बुझौ न, महासभा आयो अथवा कुनै अन्तर्राष्ट्रिय मञ्च भयो, नेपालले बोल्ने अवसर पायो, त्यहाँ गएर बोलेर मात्रै भाषण गरेर मात्रै भएन, त्यसलाई चाहिँ निरन्तर रूपमा एउटा छुट्टै संयन्त्र बनाएर र अन्तर्राष्ट्रिय निकायहरू जुन नेपालको नियोगहरू छन् उनीहरू मार्फत पनि निरन्तर यो आवाज चाहिँ उठाइरहनु पर्छ।
1: एकदम यसको प्रत्यक्ष एउटा उदाहरण छ, जहाँ यो टापु राष्ट्रहरू समुद्र तटीय टापु राष्ट्रहरू जुन यो समुद्रको सतह बढेको कारणले ठूलो संकटमा छन्, त्यसैको हिसाबले उहाँहरूले यो हानि तथा नोक्सानीको विषयलाई सन् 2008 उठाउन खोज्नु भएको, तर त्यो लामो समय पछाडि बल्ल त्यो संस्थागत भयो, कति दुःख झेल्नुभयो उहाँहरूले। तर निरन्तर रूपमा कूटनीतिक रूपमा के अरे हतोत्साही नभइकन त्यसलाई चाहिँ पहलहरू गर्नुभयो होइन त्यो कारणले गर्दा अहिले हानि तथा नोक्सानी सम्बन्धी कोष पनि छ होइन भलै त्यो कोषको बारेमा हामी धेरै त्यसका अन्य पाटका बारेमा हामी छलफल गर्न सक्छौँ त्यसलाई चाहिँ अब शंकाको सुविधा दिँदाखेरि त्यो सकारात्मक हो त्यस्तै पर्वतीय राष्ट्रहरूको मुद्दामा हामीले यहाँ त बोल्छौँ हामीले उठाउनु पर्छ भन्छौँ हामीले सगरमाथा संवाद गर्छौँ ती बैठकहरू सकारात्मक छन् हामीले अब त्यसलाई फेरि बैठक गर्दैमा नराम्रो भन्न मिल्दैन त्यो चाहिँ साझा मञ्च हो जहाँ हामी आएर विचारहरू विज्ञानहरू हाम्रा अनुभवहरूको बारेमा आदान प्रदान गर्छौँ क्षेत्रीय रूपमा साझा धारणा निर्माण गर्ने प्रयास गर्छौँ तर त्यो यस्तो बैठकमा संवादमा मात्रै केन्द्रित हुन्छ कि त्यो पछाडि के त यसले हामी यस्ता खालका बैठक सम्मेलन पछि यो मुद्दालाई हामी कसरी स्थापित गर्छौं हाम्रो चाहिँ गन्तव्य के हो भन्ने बारेमा हामी प्रश्न हुन जरुरी छ।
2: अब अन्त्यमा डाक्टर विमल रेग्मीज्यू हामीले धेरै कुरा गर्यौं यो जलवायु न्यायको विषयमा अब प्रधानमन्त्रीको महासभा सम्बोधनपछि नेपालको सफलता चाहिँ अब कसरी मापन गर्ने कति रकम आयो भनेर कि नेपालको जलवायु एजेण्डा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा कति स्थापित भयो भनेर
1: अब यसको प्रत्यक्ष मापन त सम्माननीय प्रधानमन्त्रीज्यूले यो पूरै भाषणमा जलवायु परिवर्तनको विषय जुन उठान गर्नुभयो र न्यायको विषय प्रष्ट रूपमा राख्नुभयो र वित्तीय संयन्त्रको पूरै रिफर्मको कुरा उहाँले उठाउनुभयो यो अन्यायको क्षतिपूर्तिका कुरा उठाउनुभयो क्षेत्रीय सहयोगको अन्तर्राष्ट्रिय सहायताको अनि अन्तर्राष्ट्रिय साझेदारीको विषयलाई जुन सशक्त रूपमा उठाउनुभयो त्यसलाई मापन गर्दा त उहाँले जे होस् उहाँ उत्कृष्टै भएर फर्किनुभयो तर अब त्यो होइन यो पूरै एजेण्डा पर्वतीय राष्ट्रको एजेण्डा र न्यायको एजेण्डामा यो जम्मा शुरूआती मात्रै हो यसलाई जम्मै 5% दिउँ 100 अब 95% अब उहाँले आएर आन्तरिक गृह कार्य गरेर अब आउने दिनहरूमा राज्यले सरकारले र नेतृत्व गर्ने राजनीतिक दलले यसलाई कसरी सशक्त रूपमा अन्तर्राष्ट्रिय रूपमा उठाउँछ भन्ने एउटा विषय हो दोस्रो विषय घरेलु पनि छ कि आन्तरिक हामी यो विषय उठाउँछौ तर हाम्रा विकासका चाहिँ निर्माणमा जलवायु परिवर्तनलाई आन्तरिकरण गर्ने हाम्रो जलवायु वित्तलाई स्थानीय समुदायसँग पुर्याउने र सबभन्दा बढी संकटमा रहेका संकटासन्न समूह व्यक्ति घरधुरीलाई हामीले न्याय नै गर्न सकेका छैनौँ आन्तरिक रूपमा घरेलु रूपमा हामीले हाम्रा विकासका संरचना हेर्नुहोस् त कुनै पनि वातावरण जलवायु मैत्री छैनन् त्यसले पनि ठूलो जोखिम र संकट निम्त्याएको छ भने अझै जलवायु वित्तको जुन असमानताको कारणले गर्दा अझै दूर दराजमा रहेका हाम्रो चाहिँ गरीब विपन्न र यो सीमान्तकृत समुदाय अझै जलवायु संकटमा परेका छन् हाम्रो कारणले पनि परेका छन् हाम्रो नीति कार्यान्वयन नहुनु हाम्रो संस्थागत संरचना कमजोर हुनु हाम्रो वित्तीय प्रणाली केन्द्रीकृत हुनु र हामीले प्रभावकारी रूपमा चाहिँ परियोजना कार्यक्रमहरू चाहिँ लक्षित समुदायसँग पुर्याउन नसक्नु यसको पनि आत्मसमीक्षा हुनु पर्यो किनभने जलवायु संकट त अरूले मात्रै समाधान गरेर हुने होइन हामीले आन्तरिक रूपमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले आधाभन्दा बढी भूभाग चाहिँ अब वन क्षेत्रले ढाकेको छ त्यसबाट उत्सर्जन कम गर्ने हाम्रो चाहिँ रिन्युएबल इनर्जीमा हाम्रो हाइड्रो पावरमा जति लगानी गरेका छौँ हामी स्वच्छ ऊर्जा मार्फत विश्वलाई पनि त्यो खालको हाम्रो योगदान छ भनिरहँदा हामीले हाम्रा जनतालाई आन्तरिक रूपमा हाम्रा नीति कार्यान्वयन मार्फत हाम्रा क्रियाकलाप मार्फत वित्तीय प्रवाह मार्फत कति न्याय गर्न सकेका छौँ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ त्यही भएर व्यावहारिक रूपमा हामीले आन्तरिक रूपमा गर्नुपर्ने जुन कार्यान्वयन जुन फितलो छ त्यसलाई पनि सुदृढ गर्दै अब अन्तर्राष्ट्रिय कूटनीतिलाई बलियो बनाउनको लागि सरकार अगाडि बढोस् हाम्रो शुभेच्छा छ सरकारलाई हामी यो चाहिँ सहयोग पनि गर्नुपर्ने हुन्छ र अहिले जुन सकारात्मक पहल भएको छ यसलाई अब यो ऊर्जा छ नि सबैमा यो खालको चाहिँ चासो छ यो ऊर्जालाई अब हामीले सही दिशातर्फ रूपान्तरण गर्न सक्यौँ भने वास्तविक रूपमा जलवायु न्यायको विषयले स्थान पाउनेछ र हामीले यसबाट प्रभावित भएका समुदायप्रति साँचो न्याय गर्नेछौ धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर विमल रेग्मी आजको कार्यक्रममा हामीले राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: डाक्टरी सेवाहरू
0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
0: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
3: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
4: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार।
5: बिना टाका प्रभावकारी उपचार।
4: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
4: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
5: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
7: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कोराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
10: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43-572।
13: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक OPD भर्ना तथा अपरेशन सेवा।
13: उपलब्ध शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्युरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
14: मध्यपश्चिम ट्रान्सेक्ट यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। शनिबार आएको हावाहुरी र लगातारको वर्षाका कारण दाङको देउखोरी क्षेत्रमा धान बालीमा ठूलो क्षति पुगेको छ। पाक्न लागेको धान हावाहुरीले ढलाएपछि किसान चिन्तित भएका छन्। लम्ही नगरपालिका 2-3 फल्कापुरका किसान हस्तवीर चौधरीका अनुसार हावाहुरीले खेतको पूरै फाँटमा धान ढलेको छ। देउखोरीका अधिकांश क्षेत्रमा धान बाली ढलेको उहाँले बताउनुभयो। हावाहुरीले धान ढलाएपछि काट्न कठिन हुने र उत्पादनमा समेत कमी आउने उहाँले बताउनुभयो। हावाहुरीसँगै निरन्तर झरी हावाहुरीका कारण धानमा ठूलो क्षति पुग्ने सम्भावना रहेको किसान चौधरीले बताउनु भएको छ। यद्यपि दाङ देउखोरीका विभिन्न क्षेत्रमा धान ढलेको भए पनि क्षतिको एकैन विवरण भने आउन समय लाग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। यसैगरी हिजो बेलुका आएको हावाहुरी र वर्षाका कारण दाङको गोराही उपमहानगरपालिका 13 स्थित 12 कुनी दह नजिक रूप ढलेपछि गोराही रोल्पा सहित मार्ग अवरूद्ध भएको छ। उता तुलसीपुर 19 को छिल्लेकोट क्षेत्रमा पनि हावाहुरीले ठूलो क्षति गरेको छ। स्थानीय परवीर पुनका अनुसार हावाहुरीले घर गोठमा क्षति पुगेको छ भने बहुमूल्य सुगन्ध कोकिला मालागिरीमा पनि क्षति पुगेको छ। सुगन्धको किला भित्र्याउने तयारीमा रहेका बेला हावाहुरीले क्षति पुगेपछि स्थानीय चिन्तित भएका छन्। उहाँका अनुसार हावाहुरीका कारण अन्न बाली र अन्य फलफूल खेतीमा पनि क्षति पुगेको छ। हावाहुरीले घर गोठका छानो ओढेपछि थप समस्या भएको छ। तुलसीपुर 19 का वडा अध्यक्ष प्रेमनाथ योगीका अनुसार करिब 15-20 घर गोठमा क्षति पुगेको छ। एकिन विवरण आउन बाँकी रहेको छ, तर प्रारम्भिक विवरण अनुसार करिब 20 घर गोठमा क्षति पुगेको उहाँले बताउनु भएको छ। नयाँ उद्यम गर्न चाहने स्टार्ट अपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 2080-81 देखि 2082-83 सरकारले 1,687 उद्यमीलाई 2,14 अर्ब रूपियाँ कर्जा लगानी गरेको हो। साथै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सृजना गर्न सो कर्जा वितरण गरेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बताएको छ। नवीनतम ज्ञान सोच र सीप क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नवप्रवर्तनमा संलग्न हुन उत्प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढंगले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित 3 वर्षदेखि स्टार्ट अप उद्यम कर्जा वितरण शुरू गरिएको थियो। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि स्वर श्राद्ध अर्थात पितृपक्षीय विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्रो अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्र विदका अनुसार स्वर श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सिद्धादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदा सम्मका स्वर तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई स्वर श्राद्ध भनिएको हो। कारणवश तोकेको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी द्वादशी र औंसी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकेसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकाले दशैं अघि पितृतृप्तिका लागि स्वर श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण स्वर श्राद्ध र बड़ा दशैं केही ढिला परेको छ। र भारी वर्षापछि बुटोल तिनौ नदीमा आएको बाढ़ीले 2 वटा घर बगाएको छ भने 3 वटा घरमा क्षति पुर्याएको छ। गैराती आएको बाढ़ीले बुटोल उपमहानगरपालिका 11 टप मजुवाका दुर्गा बाणिया र उनको छिमेकीको घर बगाएको, बाढ़ीले नरेन्द्र दर्जी सकिल मिया र अब्दुल अलीको घरमा क्षति पुर्याएको छ। बाढ़ीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरे
भएको बुटोल एघारका वडा सदस्य युवराज राणाले बताउनु भएको छ। स्थानीय प्रशासनले यसअघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो। गैरातेसम्म वर्षा भएकोमा आज बिहानदेखि बुटोलमा वर्षा रोकिएको छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास

0: फोन 5625/21
1: संपर्क मोबाइल
2: 9857328219
3: र 9857328223।
4: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: दीपक के, सम्पर्क मोबाइल 9847727977
9: र 9857308689।
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 9857853825।
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
13: उपचार हुने रोगहरू
12: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
13: चारो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
13: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
13: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 9866861694।
14: होइन माइला,
15: लखर लखर कहाँ हिनेस,
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड

0: आएको छ। साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578445226।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। ई सेवाको प्रमुख कार्यकारी अधिकृत सीईओमा नीरज शर्मा नियुक्त भएका छन्। ई सेवाको संचालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असोज 12 गतेदेखि ई सेवाको सीईओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनीका संचालकले बताएका छन्। हाल ई सेवाको सीईओ नियुक्त भएका शर्मा नवील बैंकमा लामो समय काम गरेका व्यक्ति हुन्। उनीसँग बैंकिङ सँगै नवप्रवर्तन तथा डिजिटल रूपान्तरण क्षेत्रमा काम गरेको अनुभव रहेको छ। यसो त यसअघि जगदीश खड्का ई सेवाको सीईओ थिए, तर इतिहासमै नबिग्रिएको छ भने खड्काको कार्यकालमा बिग्रिएको भन्दै उनलाई सीईओमा नदोहोराउने निर्णय गरेको संचालक समितिले नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ। महासंघका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्देशन जारी गरेका हुन्। महासंघले देशभर भारी वर्षा तथा बाढ़ी पहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन सो निर्देशन दिएको हो। महासंघले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लोत्से बहुद्देश्य प्राली तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ। सहकारीले आफ्ना कर्मचारीलाई बचत संकलनमा कमिशन दिने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको टोलीले गरेको सुपरिवेशनका क्रममा सहकारी संस्थाहरूले बचत आकर्षण गर्न कर्मचारी तथा सदस्यलाई कमिशन दिने गरेको पाइएको हो। उक्त टोलीले गरेको 12 सहकारीको स्थलगत निरीक्षणका क्रममा कतिपय सहकारीले बचत संकलन गर्दा कमिशन दिने गरेको भेटिएको छ। निरीक्षणमा सहभागी एक सदस्यका अनुसार सहकारीले बचत ल्याउने कर्मचारीलाई बचत रकमको 6-7% कमिशन दिने गरेको फेला परेको छ। एक अर्बको बढ़ी हुण्डी कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईपी र जिल्ला प्रहरीकारले सुनसरीको संयुक्त टोलीले धरानबाट एकजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका 13 ज्योति शाही रहेका छन्। उनलाई बिहिबार धरानको खैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले 1,03,84,75,845 रूपियाँ बराबरको हुण्डी कारोबार गरेको भेटिएको छ। शाहीले केही व्यक्तिसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा दर्ता गराई मनी ट्रान्सफर चलाउँदै आएका थिए। उनले कृषि विकास बैंक सहित 52 बैंक तथा वित्तीय संस्थामा खाता खोलेको पाइएको प्रहरीले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले शेयर तथा डिभेन्चरमा गरेको लगानी न्यूनतम 45 दिन मात्रै होल्ड गरे हुने भएको छ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन 2082 परिमार्जन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार सर्वसाधारणमा शेयर बिक्री गरी धितपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिभेन्चरमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्दा कम्तीमा 45 दिन मात्रै होल्ड गरे पुग्ने भएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरूले शेयर तथा डिभेन्चरमा गरेको लगानी कम्तीमा 6 महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो। त्यस्तै संगठित संस्थाको शेयर तथा डिभेन्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था भने यथावत राखिएको छ। आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले कतारको दोहा हुँदै काठमाडौँ आएका 42 मोहम्मद चेरा थोडीलाई पक्राउ गरेको हो। पक्राउ परेका थोडीको साथबाट प्रहरीले 536 ग्राम सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा खान तलाशी गर्दा थोडीको साथबाट सो सुन बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई पार्किङ एरियाबाट पक्राउ गरिएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जोड्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सबै खातामा गरी 15,50,00,00,000 भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा हाल 11,63,80,09,80,000 291 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2,54,47,546 अमेरिकी डलर मौजदात रहेको छ। सबै खातामा गरी कुल 15,53,24,42,962 रूपियाँ मौजदात रहेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बाढ़ी प्रभावितका लागि निकासा गरिसकेको छ। सरकारको सार्वजनिक ऋण पाउने 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरण अनुसार भदौ मसान्तसम्म नेपालको सार्वजनिक ऋण 29,73,05,92,00,000 रूपियाँ पुगेको हो। गत आर्थिक वर्षको असार मसान्तमा सरकारको सार्वजनिक ऋण 29,81,70,00,000,000 रूपियाँ रहेको थियो। यसबीचमा लिएको ऋण भन्दा भुक्तानी बढ़ी भएपछि सरकारी ऋण घटेको छ। सरकारको कुल सार्वजनिक ऋण मध्ये आन्तरिक ऋण 13,61,87,00,000,000 रूपियाँ छ भने बाह्य ऋण 16,11,18,00,000,000 रूपियाँ रहेको छ। सरकारको कुल सार्वजनिक ऋण कुल ग्रास उत्पादन जीडीपीको 45.05% हो। पछिल्लो 2 महिनामै बैंकहरूले 60,97,00,000,000,000 रूपियाँ कर्जा विस्तार गरेका छन्। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै 20 वाणिज्य बैंकहरूले सो कर्जा विस्तार गरेका हुन्। यो सँगै भदौ मसान्तसम्ममा बैंकहरूको कर्जा विस्तारको आकार बढ़ेर 53,50,65,00,000,000,000 रूपियाँ पुगेको छ। असार मसान्तसम्म बैंकहरूको कुल कर्जा लगानी 52,89,68,00,000,000,000 रूपियाँ रहेको थियो। चालू आर्थिक वर्षको पहिलो महिनामा अर्थात साउनमा बैंकहरूको कर्जा लगानी 1,71,00,00,000,000 घटेको थियो, तर भदौमा भने बैंकहरूले 62,68,00,00,000,000 रूपियाँ भन्दा बढ़ी कर्जा लगानी गरेका छन्। अध्यागमन विभागले 10,000 पासपोर्ट कालो सूचीमा राखेको छ। नेपाल प्रहरी, कारागार व्यवस्थापन विभाग, अदालत, सम्पत्ति शुद्धिकरण विभाग, सहकारी विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सिफारिशका आधारमा विभागले 10,000 पासपोर्ट कालो सूचीमा राखेको हो। विभागका अनुसार कालो सूचीमा परेका 10,000 पासपोर्ट मध्ये 6,000 नेपाली र 4,000 विदेशी पासपोर्ट रहेका छन्। कसको पासपोर्ट रोक्का गरिएको छ भन्ने विवरण खुलाइएको छैन। यद्यपि विदेशी नागरिकको हकमा नेपालमा आएर विभिन्न आपराधिक कसुर गरेकाहरूको पासपोर्ट कालो सूचीमा राखिएको विभागले जनाएको छ। सुरक्षाकर्मीका लागि प्राथमिक शेयर आईपीओमा 2% हिस्सा सुनिश्चित गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदको समयमा अहोरात र खटिने सुरक्षाकर्मीको लागि आईपीओमा 2% हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढ़ाइएको बताएका हुन्। उनले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको प्राथमिक शेयर आईपीओमा उनीहरूका लागि 2% हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढ़ेको जानकारी दिएका छन्। नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेशन विभागले आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा 6 घ वर्गका लघुवित्त वित्तीय संस्था र तीनका संचालक पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतलाई कार्यवाही गरेको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै 6 लघुवित्त वित्तीय संस्था र तीनका पदाधिकारीलाई कार्यवाही गरिएको जनाएको छ। राष्ट्र बैंकले फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई 2082 असार मसान्तमा संस्थाले न्यूनतम पूँजीकोष अनुपात 6.12% मात्रै कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेको भन्दै शीघ्र सुधारात्मक कार्यवाही गरेको जनाएको छ। त्यस्तै राष्ट्र बैंकले धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था, एनआईसी लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, संजीवनी लघुवित्त वित्तीय संस्थालाई कार्यवाही गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भई कार्यवाही गर्न निर्देशन दिएको छ। शिक्षक राजनीतिमा लागेको विषयमा निगरानी बढ़ाउँदै कानून अनुसार आवश्यक कार्यवाही गर्न 77 शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिइएको हो। दशैंमा गाड़ी भाड़ा नबढ़ने भएको छ। पेट्रोलियम पदार्थको मूल्य नबढ़े, दशैं तिहारमा सार्वजनिक यातायातको भाड़ा पनि नबढ़ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। चाड़पर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले आयोजना गरेको छलफलमा बोल्दै महासंघका अध्यक्ष पुण्य प्रसाद श्रीतौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरे यातायातको भाड़ा पनि नबढ़ाइने बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़े पनि चाड़पर्वको मुखमा सरकारले मूल्य बढ़ाउन नहुने श्रीतौलाको भनाइ छ। उनले पेट्रोलियम पदार्थको मूल्य यथावत रहे चाडपर्वमा सार्वजनिक यातायातको मूल्य पनि यथावत राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 31 वर्षीय मनिषा सुनार, 34 वर्षीय ठाकुर बहादुर सुनार, 39 वर्षीय खोप बहादुर शाही, 49 वर्षकै दिपेन्द्र खत्री, 48 वर्षीय सीता लोइटेल रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। समस्याग्रस्त छ सहकारीका बचतकर्ताको बचत फिर्ता गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले छ सहकारीका 79 जना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार गोर्खाका 25 जना, गौतम श्रीका 6 जना, शिवशेखरका 13 जना, आइडियल यमुनाका 3 जना, ओरिएन्टल को अपरेटिभका 3 जना र कान्तिपुर सहकारीका 29 जना बचतकर्ताको रकम फिर्ता गरिएको छ। रकम फिर्ता गरिएका बचतकर्ताहरू साना बचतकर्ता भएको समितिले जनाएको छ। समितिका अनुसार बचतकर्तालाई फिर्ता गरिएको सो रकम सहकारीका रैलीबाटै असुली गरिएको हो। सरकारले भोटेकोशी बाढ़ी प्रभावितका लागि नयाँ शहर बनाइदिने भएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले विकास समितिको बैठकमा बोल्दै बाढ़ी प्रभावितका लागि नयाँ शहर बनाइने बताएका हुन्। बाढ़ीले क्षतिग्रस्त स्थानमा पुनः बस्ती बसाल्न असम्भव भएको बताउँदै मन्त्री लम्सालले सरकार नयाँ शहर बनाउने अवधारणा सहित अघि बढ़ेको बताएका छन्। हाल सरकार बाढ़ी प्रभावितलाई पुरानै ठाउँमा फर्काउने योजनामा नरहेको मन्त्री लम्सालले बताएका छन्। उनले बरू उद्योग, अस्पताल र विद्यालय सहितका सुविधा नसमेटेर नयाँ शहर निर्माण गर्ने योजनामा सरकार अघि बढ़ेको बताएका छन्। विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भन्दा नेपालीले विदेशमा गर्ने खर्च 3 गुणा धेरै भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको बाह्य क्षेत्र सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो। राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा नेपालको भ्रमण आय 5 अर्ब 44 करोड़ रूपियाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको भ्रमण आय 5 अर्ब 41 करोड़ रूपियाँ रहेको थियो, जुन चालू आर्थिक वर्षको तुलनामा 0.4% कम हो। यता नेपालीले सोही अवधिमा विदेश भ्रमणमा 15 अर्ब 92 करोड़ रूपियाँ खर्च गरेका छन्। गत वर्ष यस्तो खर्च 21 अर्ब 70 करोड़ रूपियाँ रहेको थियो। विदेशमा भ्रमणमा हुने खर्चमा आएको गिरावटले विदेशी मुद्रा बहिर्गमन नियन्त्रणमा सहयोग पुगेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार विदेश भ्रमण खर्चको ठूलो हिस्सा शिक्षामा खर्च हुने गरेको छ। साउनमा मात्रै विदेश अध्ययनका लागि नेपालीले 10 अर्ब 80 करोड़ रूपियाँ खर्च गरेका छन्। थुनामा रहेका व्यक्तिलाई धरोटीमा छुटाइदिने भन्दै 4.5 लाख रूपियाँ असुली गर्ने व्यक्ति पक्राउ परेका छन्। लागू औषध मुद्दाका प्रतिवादीलाई धरोटीमा छुटाइदिने भन्दै 4,79,000 रूपियाँ असुली गर्ने 2 जनालाई प्रहरी पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका 8 का 42 वर्षीय हरिराम गिरी र नुवाकोट घर भई हाल तारकेश्वर 8 बस्दै आएका 31 वर्षीय अजय थापा मगर रहेका छन्। उनीहरूले लागू औषध मुद्दाका एक प्रतिवादीलाई धरोटीमा छुटाइदिने भन्दै ती प्रतिवादीकी श्रीमतीबाट 4,79,000 रूपियाँ असुली गरेका थिए। भोटेकोशीमा आएको बाढ़ीका कारण 11 वाणिज्य बैंकमा अरबौंको क्षति भएको पाइएको छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीले 11 बैंकमा 73 अर्बको क्षति भएको हो। अर्थ समितिले सार्वजनिक गरेको बाढ़ीपछि अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन 2083 सो तथ्य उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीले 11 बैंकका 14 वटा शाखा बगाएको छ, जसमध्ये केही शाखामा आंशिक क्षति भएको छ भने अधिकांश शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। क्षति भएका बैंकहरूमा 17 अर्ब 24 करोड़ नगद र नगद बाहेक करिब 55 अर्ब 68 करोड़ रूपियाँ बराबरको सम्पत्ति क्षति भएको छ। बाढ़ीका कारण बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी सम्पर्क विहीन भएका छन्। 3 महिनामा 400 बढ़ी सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखानाको अभिलेख अनुसार कुल 418 जना कर्मचारीले राजीनामा दिएका हुन्। राजीनामा दिएका 418 जनाको राजीनामा स्वीकृत समेत भइसकेको छ। साउन र भदौ महिनामा राजीनामा दिनेमा सचिव वा सचिव तहका 2 जना कर्मचारी, सचिव वा सहसचिव तहका 14 जना कर्मचारी, उपसचिव वा उपसचिव तहका 21 जनाले राजीनामा दिएका छन्। त्यस्तै अधिकृत वा अधिकृत तहका 27 जनाले पनि राजीनामा दिएका छन् भने बाँकी 145 जनाले साउन र भदौमा राजीनामा दिएका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। यूएई जाने नेपालीको प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात प्रहरी रिपोर्ट प्रमाणीकरणमा लाग्दै आएको शुल्क घट्ने भएको छ। नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि तिर्दै आएको शुल्क 50% घट्ने भएको हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार डिगबहादुर खत्री सहितको प्रतिनिधि मण्डल र युएईका राजदूत संघको भेटवार्तामा यस्तो सहमति भएको हो। यो सँगै अब 2026 अक्टोबरदेखि युएई जाने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्कमा 50% छूट दिइने भएको छ। त्यस्तै हाल रिपोर्ट प्रमाणीकरणको प्रक्रिया 3 कार्यदिनभित्र सम्पन्न हुने व्यवस्था मिलाइएको संघले जनाएको छ। विश्व बजारमा ऊर्जाको मूल्यमा भएको भारी वृद्धि र आपूर्ति श्रृंखलामा देखिएको अवरोधका कारण टर्कीमा इन्धनको मूल्यले हालै ऐतिहासिक रेकर्ड कायम गरेको छ। डिजेलको मूल्य पहिलो पटक प्रति लिटर 100 टर्की लिरा अर्थात 2.05 अमेरिकी डलर नागेपछि यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि यातायात र समग्र अर्थतन्त्रमा पर्न थालेको हो। टर्कीको अर्थतन्त्रमा ऊर्जाको बढ़दो मूल्यले गम्भीर संकट निम्त्याएको छ। विशेष गरी तेल र प्राकृतिक ग्यासको ठूलो आयातकर्ता रहेको टर्कीका लागि यो मूल्य वृद्धि निकै चुनौतीपूर्ण बनेको छ। अब पालो अन्तर्वार्ताको
1: आजको अंकमा हामीले फिल्म गौतालीका निर्देशक डाक्टर कपिल रिजालसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौ। सफलतापूर्वक 51 दिन मनाएको गौतली सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ। कबड्डी 4 को रेकर्ड समेत तोड्दै माथि उक्लिएको त्यही गौतलीका निर्देशक रिजाललाई हामीले फिल्म र फिल्म इण्डस्ट्रीका बारेमा प्रश्न गरेका छौ। प्रस्तुत छ उनी रिजालसँग गरिएको खास कुराकानी।
2: स्वागत छ सर, यहाँ सबैभन्दा पहिला त यहाँहरूलाई, यहाँको टिमलाई, टिम गौथलीलाई एकदमै धेरै बधाई छ 51 दिन मनाउन सफल हुनुभएको छ।
3: थ्याङ्क यू।
2: अब यो सिनी क्षेत्रका कुरा गर्दै गर्दाखेरि यो गौथलीले 51 दिन मनाइरहँदाखेरि अलिक वर्ष पहिला चाहिँ एउटा गीति कथामा आधारित रहेर बनेको गौथलीले 51 दिन मनाएको थियो। त्यो दिन सम्झिँदा र आजको यो दिनमा हेर्दै गर्दाखेरि फरक के पाउनु भएको छ, समानता के पाउनु भएको छ?
3: यस्तो छ, दर्शकको माया, समानता भनेको दर्शकको माया, किनभने पहिला पनि दर्शकको माया नभइकन 51 दिन चल्दैन। आजको दिनमा पनि 51 दिन चल्नलाई दर्शकको माया चाहिन्छ र त्यसमाथि पनि आजभन्दा 25 वर्ष अगाडि मेरो बुवाले गीती फिल्म बनाउनु भएको थियो अनि त्यसमा चाहिँ सबै संवाद थिएन, सबै गीतै गीतमा थियो त्यो फिल्म र त्यसले 51 दिन मनाएको थियो। त्यो मनाउने क्रममा चाहिँ काठमाडौँभित्र चाहिँ मनाउनु पाएको थिएन, बाहिर मात्र मनाएको थियो किनभने त्यतिखेरको परिस्थितिले गर्दा सिनेमा हलहरू बन्द भयो अचानक अनि त्यो हुँदाखेरि फिल्महरू त्यतिखेर लागेन, कुनै पनि फिल्म चलेको थिएन, खालि काठमाडौँ बाहिरतिर चाहिँ त्यसले 51 दिन
2: उपत्यका बाहिर
3: बनाएको थियो। अहिलेको दिनमा चारैतिरै मान्छेले 51 दिन अचेल फिल्म बनाउँदैन, चल्दैन, किनभने अचेलको स्क्रिनिङहरू त्यही अनुसार छ। पहिला 3 वटा मात्र सो चल्थ्यो फिल्मको, भनेदेखि अहिले 17-18 वटा स्क्रिन चल्छ एउटै सिनेमा हलमा। अनि त्यो हुँदाखेरि जुन कलेक्सन हुन्छ, जुन हुन्छ फिल्मको, अहिलेको नर्मल 2-3 हप्ता चल्यो भनेदेखि धेरै चलेको भनेर भन्छ, तर पनि नेपालमा चाहिँ अहिले पनि 2-4 वटा फिल्मले 51 दिन मनाउँछ, कसैले 75 दिन मनाउँछ, कसैले त 100 दिन पनि मनाउँछ। त्यसमा 51 दिन मनाउन पाए त्यो चाहिँ दर्शकको माया, एकदम खुसी लागेको छ।
2: जस्तो यो फिल्म अहिले नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ धेरै फिल्म कमाउने फिल्म कुन हो भनेर कसैले यसो स्मरण गर्यो भने चाहिँ पूर्णबहादुरको सारङ्गी, गौथली, फ्याट भनिहाल्छ कि मान्छेले। यो फिल्म गौथली बनाउँदै गर्दा चाहिँ तपाईँले यतिको कमाई हुन्छ भन्ने अपेक्षा गर्नुभएको थियो? कुनै भने तपाईँले यसअघि बनाउनु भएको ह्यारी कि प्यारी खासै त्यति धेरै चलेन।
3: यस्तो फिल्म बनाउँदाखेरि कोही पनि फिल्म बनाउने मान्छेले यो फिल्म चाहिँ म धेरै पैसा कमाउन बनाउँछु भनेर सोच सायदै राख्छ होला, कसैले मेरो विचारमा कसैले पनि राख्दैन, तर त्यो भन्न टिकेरै भन्न चाहिँ अलिकति गाह्रो हुन्छ। फिल्म म राम्रो बनाउँछु, दर्शकको माया पाउँछ र मैले भन्न खोजेको चिज म त पर्दामा उतार्छु भन्ने दृष्टिकोणले फिल्म बन्छ। अहिले मान्छे, अहिले तपाईँको फिल्म कुरा गर्दाखेरि, अहिले टाइममा कुरा गर्दाखेरि, मेरो फिल्म भर्खर चलिरहेकोले गर्दाखेरि फिल्मले यति कमायो भन्ने हिसाब हुन्छ, तर आज अब टाइम बित्दै जान्छ, 15-20 वर्ष पछि अब नम्बर 1 भयो, नम्बर 2 भयो भनेदेखि त मान्छेले याद गर्छ, तर नम्बर 5, 6, 7 हुँदै गयो भनेदेखि आजको दिनमा मैले चाहिँ भन्नु न पुरानो सिन्दुर भन्ने फिल्मले कति कमाएको थियो भनेर कसैलाई सोधेँ भनेदेखि त्यो त थाहा छैन, थाहा हुँदैन, तर फिल्म राम्रो थियो कि राम्रो थिएन, दर्शकले मन पराएको थियो कि मन पराएको थिएन, पुरानो परालको आगो तपाईँ भनौँ न, पुरानो माइतीघर, राम्रा फिल्म मध्ये
2: हेर्न त हेरियो, फिल्म त उत्कृष्ट छ भनी भनिन्छ,
3: त्यो मात्रै याद रहन्छ, होइन आज हामी नेपालको दोस्रो सर्वोत्तम पैसा कमाउने फिल्ममा बनेको छ गौथली. मेरो इच्छा के छ भने तुरुन्तै त्यसलाई कसैले तोडोस् र त्यसलाई पनि अर्कोले तोडोस्. त्यो हुँदाखेरि दर्शकको माया र नम्बर अफ पिपल हेर्ने चाहिँ बढ्यो. त्यो बढ्नु भनेको इन्डस्ट्रीको लागि राम्रो होइन, फिल्म राम्रो बनेको छ भन्ने कुरो चाहिँ सम्झिरहोस् भन्ने चाहिँ इच्छा हो.
2: तपाईँले यो भन्दै गर्दाखेरि चाहिँ ठ्याक्क मैले अघिको प्रसङ्ग जोडिहालेँ, जस्तो अब मैले फिल्म बनाउँदाखेरि वा अरू कसैले पनि फिल्म बनाउँदाखेरि मैले चाहिँ यति पैसा कमाउँछु भनेर बनाएको हुँदैन. मैले जति सक्दो धेरै चाहिँ दर्शकको माया पाउन सकौँ भन्ने खालको अपेक्षा चाहिँ हुन्छ. र पनि चाहिँ यो फिल्म बनाउँदै गर्दा चाहिँ तपाईँले चाहिँ अपेक्षा गर्नुभएको थियो कि नै वा सोच्नु भएको थियो कि नै यतिको चाहिँ कमाइ हुन्छ कि भन्ने चाहिँ
3: कहिले पनि सोचेको थिएन. पैसाको बारेमा त सोचेकै थिएन, किनभने म यो फिल्म बनाउने क्रममा म सँगसँगै सुरुदेखि नै लागेको सुमन गिरी होइन उहाँ हुनुहुन्छ, उहाँले पनि फिल्म नमागेको 5-6 वर्ष भइसकेको थियो. मैले पनि लास्ट टाइम तपाईँले अघि भने जस्तो एउटा फिल्म बनाएको थिएँ 4 वर्ष अगाडि, त्यो अर्को फिल्म बनाउँछु भन्ने इच्छा थियो, अलिकति स्वास्थ्यले गर्दा पनि ढिलो भयो र त्यो फिल्मको डिफ्रेन्ट जर्नी थियो. पैसा चाहिँ त्यसले कमाएन, तर जुन एक्सपिरियन्स त्यो फिल्मबाट पाइयो र जुन जहाँ गएर मैले त्यो फिल्मको पोस्ट प्रडक्सन गरेँ, इन्डियाको वान अफ द बेस्ट ल्याबमा गएर त्यसको पुरा प्रडक्सन भएको थियो, त्यहाँबाट सिक्ने मौका पायो होइन. त्यो हुँदाखेरि चाहिँ हामी दुईटालाई चाहिँ एउटा राम्रो फिल्म बनाऊँ होइन भन्ने चाहिँ इच्छा थियो. तर उहाँ चाहिँ कमेडी जनराबाट आउनुभएको, म चाहिँ ड्रामा जनराबाट भएकोले गर्दाखेरि हामी दुई बीच चाहिँ कुन फिल्म बनाउने कसरी बनाउने भन्ने चाहिँ एकछिन कुरा त्यहाँ हुँदै जाँदाखेरि लास्टमा होइन यही फिल्म बनाउनुपर्छ भनेर हामीले सुरु गऱ्यौँ. र एउटा राम्रो फिल्म र दर्शकलाई मनपर्ने फिल्म बनाउनुपर्छ भन्ने थियो, किनभने फाइनेन्सकै हिसाबमा कुरा गर्ने हो भनेदेखि त होइन हामीले चलेको आर्टिस्टहरू राखेको भएदेखि होइन
2: अझै चल
3: रिटर्न सिधै सेफ हुन्छ भने अझै चल्ने चाहिँ हुँदैन. हेर्नुहोस् फिल्म राम्रो
2: आर्टिस्ट भनेको पनि त्यो एकदम
3: फिल्म चल्दैन, तर सेफ साइड चाहिँ हुन्छ. जस्तै मैले ह्यारिकी प्यारीमा पनि जितु नेपाललाई राख्नुभन्दा पहिला मेरो एकदम नाम चलेको एक्टरसँग कुरा भएर ओके भइसकेको फिल्म हो, तर मैले के देखेँ भने फिल्म बनाउँदै सुरु गर्नुभन्दा अगाडि चाहिँ मैले सोचेको क्यारेक्टर चाहिँ जितु नेपाल हुन्छ जस्तो लागेर मैले त्यसमा जितु नेपाल राखेको हो. यसमा पनि त्यही गरेको, दुइटै एक्टरहरू एकदम सेफ एक्टरहरू, मतलब फाइनेन्सियली सेफ होइन, कुन जस्तो हुन्छ नि तपाईँको अहिले चलेको एक्टर राख्यो भने मिनिमम सुरुको ओपनिङ राम्रो लाग्छ यस्तो हुन्छ भन्ने जुन छ त्यो त्यसलाई नसोचिकन होइन फिल्म नै राम्रो बनाउनुपर्छ, यो दुइटा क्यारेक्टरसँग चाहिँ हामी राम्ररी काम गर्न सक्छौँ र उनीहरूले उत्तिकै मेहनत र उनीहरूको पनि जुन हाम्रो हामीलाई राम्रो फिल्म बनाउँछ उनीहरूलाई पनि त एउटा राम्रो फिल्म दिनु छ नि त, अनि त्यसको यो चाहिँ एउटा सबैजनाको ग्रुप मिलेको जस्तो लाग्छ.
2: जस्तो तपाईँले क्यारेक्टरका कुरा गर्नुभयो, जस्तो मानिलिउँ म कुनै फिल्म हलमा फिल्म हेर्न गएँ भने म डुब्ने भनेको क्यारेक्टरमै हो, मैले हेर्ने भनेको क्यारेक्टरले वा फिल्ममा जो खेलिरहेको हुन्छ उसले चाहिँ त्यो क्यारेक्टरलाई कतिको निभायो भन्ने चिजले मलाई टच गर्यो भने होइन फिल्मप्रतिको मेरो सद्भाव, फिल्मप्रतिको मेरो माया, फिल्मप्रतिको मेरो विश्वास अझ बढेर जाने हो. यो गौथलीमा तपाईँले भने जस्तै अब एकदम चलेको क्यारेक्टर राख्दा पनि हुन्थ्यो भन्ने प्रसङ्गलाई कुरा गर्दै गर्दाखेरि एउटा यो अटिजम भएको क्यारेक्टर तपाईँले चुज गर्नुभएको छ, आफैमा त्यो हेर्दै गर्दा दर्शकले पनि ओहो कस्तो गाह्रो क्यारेक्टर गरेको होला भन्ने फिल गर्छ, हामीले पनि फिल्म हेर्दै गर्दा त्यो अनुभव पनि गर्यौँ. यो क्यारेक्टर गर्न गाह्रो क्यारेक्टर, त्यसैमाथि निर्देशन गर्न अझ झन् बढी गाह्रो, यो बीचमा कति अप्ठ्याराहरू झेल्नु पर्यो, यो क्यारेक्टरका विषयमा चाहिँ केही किस्साहरू छन् भने सुनौ न.
3: यस्तो यो क्यारेक्टर चाहिँ अब पहिलाको गौथलीमा पनि झन्झन् यस्तै किसिमको क्यारेक्टर भएको
2: कि हो कि
3: जस्तो थियो. यसपल्ट पनि हामीले यो क्यारेक्टरलाई राख्दाखेरि चाहिँ हामीले कसरी राखेका छौँ त्यो सबभन्दा इम्पोर्टेन्ट कुरो हो, र हामीले नन फेस चिनेको मान्छे राख्नु पनि कारण छ, किनभने आजको दिनमा मैले चलेको फेस राखेको भएदेखि त्यसलाई त्यो एक्टरलाई त्यो नामले बोलाइन्थ्यो. आजको दिनमा सिमरन खड्कालाई सर्वसाधारण जनताले हेर्दाखेरि गौथली भनेर बोलाउँछ, किन गौथली भनेर चिन्यो, र त्यही भएर नचिनेको कलाकार, मतलब खेल्न चाहिँ खेलिसकेको तर दर्शकले नामले नचिनेको कलाकारहरू खोजेको कारण पनि त्यही थियो. र यो क्यारेक्टर गर्दाखेरि चाहिँ यसमा के थियो भनेदेखि गौथलीको आफ्नो एउटा जर्नी छ, ठुलेको आफ्नो एउटा जर्नी छ, हामीले ठुलेलाई एउटा क्यारेक्टर मात्र बनाइदिएको होइन, तर त्यसलाई हामीले डिफाइन गरेर त्यसलाई एक्सप्लोइट गरेर त्यसबाट केही पनि होइन. तर हामीहरूले चाहिँ के देखाएको छ गौथलीमा भनेदेखि, हाम्रो पहिले सुरुदेखि भिजन के थियो भनेदेखि, ऊ एउटा यस्तो क्यारेक्टर हो, उसले राइटलाई राइट देख्छ, रङलाई रङ देख्छ. उसलाई हाँस्नु पर्यो भने दिल खोलेर हाँस्छ, उसलाई चित्त बुझेन भने तुरन्त गाली गर्छ, दुई मिनटमा उसले बिर्सिन्छ. होइन, यो क्यारेक्टर चाहिँ हामी सबै हुनुपर्ने चाहिँ त्यही हो. तर हामी चाहिँ समाजले के भन्ला, मेरो मान्छेले के भन्ला भनेर हामी बिहेभियर चेन्ज गर्छौँ. हाम्रो राम्रो चिजलाई पनि दिल खोलेर हाँस भनिदियो भनेदेखि ए मातिन्छ भनेर नभन्दैनौँ होला. चित्त नबुझेको चिजलाई भन्नु नि मेरो मतलबको कुरो होइन, किन भन्नु ठिकै छ भनेर भनिदिन्छौँ. तर त्यो क्यारेक्टरलाई चाहिँ हामीले ब्ल्याक एन्ड व्हाइट क्यारेक्टर, उसलाई ग्रे सेड केही पनि नदेखिन, त्यो ग्रे सेड दिने क्यारेक्टर कुन हुन्छ भन्दाखेरि चाहिँ यस्तो किसिमको मान्छे हुन्छ भनेर हामीले त्यसलाई त्यति मात्र राखेका छौँ. त्यसका डिफिकल्टिज, त्यसका त्यो किन, त्यो हाम्रो विषयवस्तु
2: किनभने जुन जुन जुन पात्र तपाईँले चुज गर्नुभएको छ टक्क हेर्दाखेरि एकदम त्यो एक्सन फिल्ममा हान्ने जस्तो होइन, हो त्यस्तो पात्रलाई तपाईँले चाहिँ यो खालको क्यारेक्टरमा डुबाइदिनु भएको छ कि
3: यस्तो छ. किनभने ऊ एउटा एक्टर भनेकै त्यही हो, एउटा एक्टर भनेको. हामी पनि सुरुमा जब अरुण छेत्रीसँग कुरा गर्न जाँदाखेरि ह्याट स्याट लगाएर टक्कसँगले ट्याटु स्याटु भएको केटो गौथलीको लागि गरिरहेछन्, हामी हेर्यौँ, हेरिसकेपछि अनि यो केटोले गर्न चाहिँ सक्छ तर अरू एक्टिङ पनि गर्न सक्छ भनेपछि, र त्यसलाई यसरी ढाल्नु र उसले आफूमा यसमा ढालेर यस्तो फिल्म गर्नुलाई नै एक्टिङ भनिन्छ नि त. अनि त्यो उसको लागि पनि च्यालेन्ज थियो र उसलाई त्यसरी देखाउनु हाम्रो लागि पनि च्यालेन्ज थियो. र अब यो इन्डस्ट्रीमा यो टाइममा आइसकेपछि मसँग टाइम छैन क्या, मैले छिटो नै प्रोग्रेस गर्नुपर्छ भनेर होइन उसले गर्न सक्छ भन्यौँ. र फेरि ऊ मेहनती पनि, त्यसपछि हामीले अटिजमको बारेमा त मेरो अरू पनि चिज मैले पहिले थाहा पाइसकेको छु, तर त्योभन्दा बेसी हामी नगर्ने भनेकोले गर्दाखेरि यति भए पुग्छ, यस्तो किसिमको बिहेभियर यस्तो हुन्छ भनेर डिस्कसन राम्ररी भयो. त्यसपछि उसलाई स्कुल पनि पठाइयो, एउटा दुईवटा स्कुल गएर उसले विभिन्न एज ग्रुपका अटिजम भएको मान्छेहरूसँग पनि
2: अगाडि
3: सुटिङभन्दा पहिले गएर त्यो सबै गरेर हेरिसकेपछि ल यत्तिको भन्दा बेसी चाहिँ हामी, किनभने त्यसलाई बेसी गर्यो भनेदेखि चाहिँ फेरि त्यो कस्तो हुन्छ भने त्यसलाई चाहिँ मिमिकेरी गरे जस्तो हुन्छ. यति गर्ने, यतिमै सीमित रहने, फिल्मको कथावस्तु अलग हो, यो एउटा क्यारेक्टर हो. जस्तै फर एक्जाम्पल मैले एउटा कलाकारलाई चाहिँ त कान सुन्दैनस् भने पछि उसले खालि के गर्नु पर्यो, के रे हरेक के रे गरेर त्यो अलिकति फेस यसरी पुग्छ, तर उसको काम चाहिँ अरू नै चिज हो. अनि त्यही हिसाबले हामीलाई चाहिँ यति भए पुग्छ, योभन्दा बेसी नगर्ने, क्लिन विचारधाराको मान्छे राखौँ भनेर गर्दाखेरि, र यसमा उसको हिँड्ने स्टाइल, उसको बोल्ने स्टाइल होइन, उसको बडी ल्याङ्ग्वेज होइन, र यति गर्दाखेरि चाहिँ हामी हुन्छ भनेपछि चाहिँ हामीले एग्री गऱ्यौँ. त्यसपछि उसले त्यसलाई नै क्यारी अन गर्दै जाँदाखेरि चाहिँ त्यो कन्टिन्युटी मा तपाईँले देखेर तपाईँले त्यसलाई मन पराउनु, त्यो जर भएको भए तपाईँलाई मन पर्दैन.
2: यो ठुलेकै क्यारेक्टरको विषयमा कुरा गर्दै गर्दा है, तपाईँ जस्तो सुटिङका बेलामा चाहिँ एकदम त्यो सम्झिन लायकको कुनै क्षण छ क्यारेक्टरको, यो ठुलेको क्यारेक्टर निभाउँदै गर्दाखेरि वा निर्देशन गर्दै गर्दा?
3: ठुलेको होइन, सबभन्दा क्यारेक्टर
2: अरूमा पछि आउँछु
3: होइन, यस्तो छ, ठुलेको पनि छ, ठुलेको पनि छ. किनभने ठुलेको चाहिँ हामीले सुरुदेखि नै यो क्यारेक्टर चाहिँ बाहिर पनि समाजमा पनि सेन्सिटिभ हुन्छ भनेकोले गर्दाखेरि यसलाई सुरुदेखि नै हामीले काम गर्यौँ, र यसमा हामी पहिल्यै तयारी भएर गइसकेका थियौँ. यो चाहिँ क्यारेक्टर यस्तो किसिमको हुन्छ, यसलाई यसरी गर्नुपर्छ भनेर. अब त्यो गर्दै जाँदाखेरि कुनै ठाउँमा अलिकति कमेडी बेसी भएको हुन्थ्यो, कुनै ठाउँमा अलिकति कमेडी कुनै हुन्थ्यो, अनि त्यसलाई चाहिँ हामीले घटाउने र बढाउने मात्र गरियो ठुलेकोमा चाहिँ, किनभने त्यसलाई चाहिँ मेन्टेन गरेर लिएर जानु पर्यो. किनभने त्यो 24 सबै अलमोस्ट एभ्री सेकेन्ड सिनमा देखिने क्यारेक्टर भएकोले गर्दाखेरि हो, अरू क्यारेक्टर गर्दाखेरि चाहिँ गाह्रो थियो.
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रमसँग सम्बन्धित केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9851066448 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्. नमस्ते.

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सरा चौक। सम्पर्क व्यक्ति राम हरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
4: शत प्रतिशत शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान खाँची तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: कोकोनट सोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अद्गुरी
2: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाली सेनाले रसुवाको भोटेकोसे बाढ़ी व्यवस्थापनमा संगठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ। प्रतिकूल र तीव्र गतिमा बदलिने मौसम, पहाड़ी तथा साँगुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरूद्ध संचार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टान जस्ता अत्याधिक उच्च जोखिम बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ। भोटेकोसी बाढ़ीले राष्ट्रिय संकट व्यवस्थापनमा विपद प्रति कार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। रसुवा बाढ़ी पछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रका जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्थापनाका प्रयासबारे सेनाले उपलब्ध गराएको दस्तावेजमा विपद प्रतिकारको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत आयोजनामा पुरेका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइरहेको छ। सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण शुक्रबार साँझदेखि अवरूद्ध विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन। रूख ढल्दा 33 केवी प्रसारण लाइनका विभिन्न संरचनामा क्षति पुगेपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरूद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार 33 केवी प्रसारण लाइन अन्तर्गत कपुरकोट लुहाम र अरिङ्गाले फेदी खारखोला खण्डमा रूख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको हो। हावाहुरी र पहिरोका कारण विभिन्न स्थानमा विद्युतका पोल समेत ढलेका छन्। निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण मर्मतमा कठिनाई भए पनि मौसममा केही सुधार आएपछि प्राविधिक टोलीलाई फिल्डमा परिचालन गरिएको वितरण केन्द्रका प्रमुख नरेश रावतले बताउनु भएको छ। उहाँका अनुसार एउटा टोली कपुरकोट अरिङ्गाले फेदीतर्फ र अर्को टोली खारखोलाबाट अगाडि बढ़ेर मर्मतमा खटिएको छ। मौसमले साथ दिएमा आज बेलुकासम्म विद्युत सेवा सञ्चालनमा ल्याउने उच्चतम प्रयास भइरहेको उहाँले बताउनु भएको छ। प्रसारण लाइनमा भएको क्षतिको अवस्था हेरेर मर्मत कार्य अघि बढ़ाइएको र मौसमले साथ दिएमा आज बेलुकासम्म विद्युत सञ्चालनमा आउने वितरण केन्द्रले बताएको छ। निरन्तरको वर्षासँगै आएको हावाहुरीले सल्यानका विभिन्न स्थानमा फलफूल तथा अन्य संरचनामा क्षति पुर्याएको छ। शनिबार आएको हावाहुरी र वर्षाका कारण दाङको देखोरी क्षेत्रमा धान बालीमा ठूलो क्षति पुगेको छ। पाक्न लागेको धान हावाहुरीले ढलाएपछि किसान चिन्तित भएका छन्। लमही नगरपालिका 3 फल्कापुरका किसान हस्तवीर चौधरीका अनुसार हावाहुरीले खेतको पूरै फाँटमा धान ढलेको छ। देखोरीका अधिकांश क्षेत्रमा धान बाली ढलेको उहाँले बताउनुभयो। हावाहुरीले धान ढलाएपछि काट्न कठिन हुने र उत्पादनमा समेत कमी आउने उहाँले बताउनुभयो। यद्यपि दाङ देउखुरीका विभिन्न क्षेत्रमा धान ढलेको भए पनि क्षतिको एकिन विवरण भने आउन समय लाग्ने कृषि ज्ञान केन्द्रले बताएको छ। यसैगरी हिजो बेलुका आएको हावाहुरी र वर्षाका कारण दाङको गोराही उपमहानगरपालिका 13 स्थित बारकुने दह नजिक रूख ढलेपछि गोराही रोल्पा सहित मार्ग अवरूद्ध भएको छ। उता तुलसीपुर 19 को छिल्लीकोट क्षेत्रमा पनि हावाहुरीले ठूलो क्षति गरेको छ। स्थानीय परवीर पुनका अनुसार हावाहुरीले घर गोठमा क्षति पुगेको छ भने बहुमूल्य सुगन्ध कोकिला मालागिरीमा पनि क्षति पुगेको छ। र नयाँ उद्यम गर्न चाहने स्टार्ट अपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 2080/82 सरकारले 1,687 उद्यमीलाई 2,14 करोड़ रूपियाँ कर्जा लगानी गरेको हो। साथै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सृजना गर्न सो कर्जा वितरण गरेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बताएको छ। नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नवप्रवर्तनमा संलग्न हुन उत्प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढंगले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित 3 वर्ष अघिदेखि स्टार्ट अप उद्यम कर्जा वितरण शुरू गरिएको थियो।
अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फिसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
6: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू,
4: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बाल बालिकाको न्युरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
6: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
7: ल हजुर गजब अफर आयो। कसरी बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
8: सञ्चालक नरेश कुमार श्रेष्ठ।

सन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरकबार फरक तपाईँले आउँछु। आज आइतबार बिहानीको समय छ अनि बिहानीको यो समयमा सुमधुर गीत संगीतका बानकी सुनाउनछु। विशेष गरी सांगीतिक बजारमा प्रस्तुत भएका नयाँ नयाँ गीत संगीतका बानकीहरूले व्यवसायमा स्थान पाउँछन्। त्यसैले आज नयाँ नयाँ गीतहरू सुन्नको लागि रेडियो नजिक हुनुहुन्छ अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा टिकटकमा नेपाली पात्र हाम्रो पात्रबाट सुन्दै गर्दा आज तपाईँले मजासँग नयाँ गीतहरू चाहिँ सुन्न पाउनुहुन्छ। र आजको यस कार्यक्रमलाई नेपाल टपले साथ दिएको छ। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै तपाईँले नेपाल टपलाई सम्झन सक्नुहुन्छ। र अब नेपाल टपका उत्पादन बजारमा छन्, मैले यो जानकारी यहाँलाई गराइसकेको छु। घर बनाइरहनु भएको छ अनि पाइपको आवश्यकता परेको छ, फिटिङ सामग्रीको आवश्यकता परेको छ भने आज नै नेपाल टपलाई चाहिँ यहाँहरूले सम्झनुहुनेछ, त्यो विश्वास चाहिँ मैले लिएको छु। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै भइरहँदा विभिन्न ठाउँहरूबाट हामीलाई सुनिरहनु भएको छ। र अब फेरि 8 गतेदेखि परेको पानी हिजो चाहिँ दिनभर जसो काठमाडौँमा चाहिँ अलिक पानी परेन, होइन भनौँ एकदम पर्ला पर्ला जस्तो भयो तर परेन। अनि हामीले सोच्यौं अब चाहिँ छ्याङ्गै हुने भयो भन्ने सोच्यौं, तर फेरि रातिबाट हिजै साँझबाट लगभग काठमाडौँमा फेरि पानी पर्न शुरू गर्यो। अब यस्तो अवस्था देशैभर छ भन्ने जानकारी हामीलाई विभिन्न ठाउँहरूबाट साथीहरूले गराइरहनु भएको छ। विभिन्न ठाउँहरूमा जो नदी तटीय क्षेत्रहरू छन् ती क्षेत्रहरूमा रहने साथीहरूलाई सुरक्षित तवरले यात्रा गर्न र आफ्ना क्रियाकलापहरूलाई चाहिँ अगाडि बढाउन हामी विनम्रताका साथमा अनुरोध पनि गर्न चाहन्छौं। र विभिन्न ठाउँमा समाचारहरू आउन थालेका छन्, यहाँ चाहिँ पानीको सतह बढेको छ, यो खोलामा चाहिँ यस्तो भएको छ भन्ने कुराहरू आइरहेको छ। त्यसैले तपाईँ सतर्कता अप्नाउनुहोला, तपाईँहरूलाई म यो अनुरोध गर्न चाहन्छु। सँगै हाम्रो यता भनौँ अहिले पनि सिमसिम पानी परिरहेको अवस्था छ र बिहानदेखि परिरहेको पानी, यो झरी पानी त पर्छ तर अब कति मात्रामा पर्ने के भन्ने कुराहरू हुन्छ, त्यसैले ती कुराहरूको तपाईँले चाहिँ मौसम पूर्वानुमान शाखाको समाचारसँगै अन्य विभिन्न सञ्चार माध्यममा आउने कुराहरूलाई चाहिँ तपाईँले जानकारी लिन सक्नुहुन्छ, यो जानकारी गराउँछु। हामीले कार्यक्रममा विभिन्न गीतहरू सुनाउँदै अगाडि बढ़िरहेका छौं। भर्खरै हामीले अर्ध पागल बोलको एउटा नयाँ गीतलाई प्रस्तुत गरिसकेका छौं। कृष्ण खत्री प्रेजेन्स बन्द बजारमा आएको छ यो अर्ध पागल, जहाँ स्वरबद्ध गर्ने कलाकार साथीहरू हुनुहुन्छ अर्ध पागलमा। अनमोल बस्नेत, रेखा पोखरेल हुनुहुन्छ, ऋषि परियारले शब्द कोर्नु भएको छ, अनमोल बस्नेतको संगीत रहेको छ र यो गीत पनि अलि सुमधुर सुनिरहौं जस्तो लाग्नेछ। यो गीतपछि फेरि पनि म यहाँलाई स्वागत गर्छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट यतिखेर ईशा हुनुहुन्छ, ईशाले साथ दिइरहनु भएको छ अनि देशैभरका विभिन्न रेडियोबाट इन्द्रणी प्रसारण भइरहँदा ती रेडियोहरूबाट हामीलाई साथ दिइरहनुभएका तमाम साथीहरूलाई पनि म सांगीतिक नमन गर्न चाहन्छु। तपाईँको महत्वपूर्ण साथले साँच्चीकै भन्नुपर्दा इन्द्रणीको बसाई चाहिँ यादगारमय बन्दै अगाडि बढ़िरहेको छ। अब ढिला गर्दिन, इन्द्रणीमा म अर्को एउटा गीत नै राख्छु, त्यसपछि म आउँछु। कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं। बिहानीको समय छ, झरी परिरहेको छ, अनि यो झरी सँगै सुमधुर गीत संगीतका बाँकीहरू मेरा प्यारा प्यारा साथीहरूलाई सुनाउँदै म अगाडि बढ़िरहेको छु। एकदम राम्रा राम्रा गीतहरू सुनाउने क्रममा पहिलो चरण सुरेश नगरकोटीको गीत हो, रमेश परियारको शब्द र संगीतमा शीतल गुरूङ अनि दीपिका बेम्बो मगरले स्वरबद्ध गर्नुभएको गीतलाई हामीले इन्द्रणीको बसाईमा राखिसकेका छौं र यो गीतलाई तपाईँले पछिल्लो समय असाध्यै मन पराउनु भएको छ। टिपिकल एउटा लोकदोहोरी गीत सांगीतिक बजारमा आउँदै गर्दा लोकप्रेमी मनहरूको मन पनि खुशी भएको छ भन्ने चाहिँ हामीलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं। नेपाटपद्वारा यस कार्यक्रम प्रायोजित छ र नेपालको नम्बर वान पीपीआर फाइभ फिटिङका लागि नेपाटपलाई नै यहाँहरूले सम्झन सक्नुहुन्छ। यो जानकारी मैले यहाँलाई गराउँदै आइरहेको छु। अब चाहिँ भने हामी फेरि पनि ढिला नगरिकन अर्को एउटा नयाँ गीत नै सुनाउने प्रयासमा छौं। धेरै गीतहरू आएका छन् पछिल्लो समय। अहिले अभ्यास डिजिटलको वसन्त थापाको फूलकुमारी पनि बजारमा छ होइन, अनि त्यसपछि अन्य धेरै गीतहरू छ। अर्को तपाईँको ईश्वर बाबुको पापी पेट पाल्नै पर्यो पनि अहिले सांगीतिक बजारमा छ, लगायत अब धेरै गीतहरू छन्। त्यसपछि विष्णु गुरूङको एउटा गीत पनि बजारमा छ, मुङलिङ होइन, लगायत अन्य धेरै गीतहरू छन्। अब यी गीतहरू तपाईँ सुन्न चाहनुहुन्छ पक्कै पनि हामीलाई सम्झन सक्नुहुन्छ। अनि रमेश घले, रञ्जिता, त्यसपछि मौलिक गायक रमेश घलेको प्रस्तुति दुई दिनको जिन्दगी पनि अहिले सांगीतिक बजारमा छ। यति माया गरन पनि सांगीतिक बजारमा छ। अब धेरै गीतहरू छन् होइन, तपाईँलाई मनपर्ने गीतहरू हामी सुनाइरहेका छौं। अनि मेलिना राई, सन्तोष बस्नेतले गाउनु भएको सन्तोष बस्नेतको माया जाल पनि अहिले बजारमा छ, यो पनि यहाँहरूलाई म जानकारी गराउँछु। त्यसपछि अन्य धेरै गीतहरू छन् है। अब ती गीतहरू क्रमैसँग हामी इन्द्रणीको बसाईबाट प्रस्तुत गरि नै रहेका छौं र गर्ने नै छौं, यो पनि म यहाँलाई भन्न चाहन्छु। अब ढिला नगरौं, इन्द्रणीमा राख्दैछु यो गीतलाई।
1: परिवारले उनको विवाह अर्कै छ।

पूर्व मेची र पश्चिम महाकाली सम्मका विभिन्न रेडियोबाट प्रसारणमा रहेको इन्द्रणी सुनिरहनु भएको छ। रमेश घले युट्यूब च्यानल मार्फत सांगीतिक बजारमा आएको दुई दिनको जिन्दगी बोलको यो गीतलाई पनि हामीले प्रस्तुत गरिसकेका छौं। सर्वत्र बजारमा यो गीत रहेको छ। सर्वबद्ध गर्ने कलाकार रमेश घले, शान्तिश्री परियार हुनुहुन्छ। ओम छिनालको शब्द र संगीतमा यो गीत तयार भएको छ। अनि राजु सुनामले यो गीतको रेकर्ड गर्नुभएको छ। स्टुडियो ओजनमा यो गीत रेकर्डिङ भएको पनि जानकारी गराउन चाहन्छु। अनि उमेश गुरूङले यसको निर्देशन अनि कथा होइन अनि कोरियोग्राफको पाटो सम्हाल्नु भएको छ भने यसमा चाहिँ रंजिता गुरूङ, आनन्द गुरूङ, अनु घले अनि शुक्र तामाङलाई हामीले भिडियोमा देख्न सक्छौ। यो जानकारी गराउँछु। अब सर्वत्र बजारमा छ यस्ता मौलिक गीतहरूलाई माया गर्नको लागि म साथीहरूलाई अनुरोध पनि गर्न चाहन्छु, किनभने तपाईँ हामी नेपाली लोकदोहोरी गीत संगीतलाई माया गर्छौं र लोकदोहोरी गीत संगीतलाई माया गरिसकेपछि राम्रा गीतहरूलाई प्रमोशन गर्ने जिम्मा पनि तपाईँ र हाम्रै हो। त्यसैले पनि मैले यहाँहरूलाई चाहिँ राम्रा गीतहरूलाई सपोर्ट गर्नको लागि अनुरोध पनि गरिरहेको छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ। यतिखेर हाम्रो युनिकली पनि हामीलाई सुन्दै हुनुहुन्छ। राइनी राजखलाले नमस्कार दाई, बिहानीको समय कार्यक्रम सुन्दैछौ भनेर लेख्नु भएको छ। अनि हाम्रो दीपक तिरुवाले के छ दाजु खबर भन्नुभएको छ। दीपक तिरुवालाई पनि नमन गर्न चाहन्छु, राम्रै छ। रूपक मगरले पनि हामीलाई सुन्दै हुनुहुन्छ, खेम मगरले पनि सुन्दै हुनुहुन्छ। अनि अर्को साथी नमस्ते दाई भन्दै आउनु भएको छ, उहाँ चाहिँ सबिना श्रेष्ठ जोशी हुनुहुन्छ, कार्यक्रम सुन्दैछौ भन्नुभएको छ। रामकृष्ण भुजेलले पनि सिन्धुपाल्चोकबाट इन्द्रणी सुन्दैछु दादा भन्नुभएको छ। अनि जेनु बान्तवा यहाँलाई पनि नमन छ, गुड मर्निङ। अनि हाम्रो दीपकले पूर्वैमा झ्याल राखे भन्नुभएको छ, नमस्ते शंखुवा सुवाली चेली सोलुखुम्बुबाट म सुन्दैछु इन्द्रणी भनेर हाम्रो राइनी राजखेलाले लेख्नु भएको छ। हाई गुड मर्निङ भन्दै लोकदोहोरी गायिका, वरिष्ठ लोकदोहोरी गायिका देवी हमालले पनि यो पानी परिरहेको मौसममा इन्द्रणी सुन्दैछु है भन्नुभएको छ, यहाँलाई पनि नमन छ। लगायत अब धेरै साथीहरू हुनुहुन्छ जो चाहिँ इन्द्रणीसँग जोडिनु भएको छ। नमस्कार भन्दै यता मुम्बईबाट नवीन बोहराले पनि सुन्दैछु भनेर लेख्नु भएको छ। राम्रो लाग्छ नि दाईको कार्यक्रम भन्नुभएको छ। कलावती डाङ्गीले हामीलाई सुदूरपश्चिम डडेलधुराबाट कार्यक्रम सुन्दै गरेको जानकारी गराउनु भएको छ। प्रकाशले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। कार्यक्रम सुन्दै रहनुहोला, म तपाईँका नामहरू पनि वाचन गर्छु। आज त इन्द्रणीको बसाइमा नयाँ गीत सुन्ने हो, सुनाउने हो, सुन्ने र सुनाउने यो क्रम जारी छ, रमाइलो पनि भइरहेछ। पानी परिरहेको मौसम, तपाईँ पनि आनन्दसँग घरमा बसेर अथवा कति विभिन्न कामहरूमा जाँदै हुनुहुन्छ, गएर कति फर्कनु भएको छ होइन, गाउँ बस्तीमा पनि रमाइलै होला। बिहानीको समय घाँस दाउरा गरेर फर्कने बेला होइन, अनि खानपिनको समय पनि भएको होला। अनि इन्द्रले सुन्दै कार्यक्रम सुन्दा चाहिँ छुट्टै मजा पनि तपाईँले लिनुभएको छ भन्ने चाहिँ मलाई लागेको छ। अब ढिला गर्दिन, नेपाटपद्वारा प्रायोजित इन्द्रणीमा राख्दैछु अर्को गीतलाई।

0: देशैभरका रेडियोबाट हिन्दी सुनिरहनु भएको छ। माया जाल बोलको यो गीतलाई हामीले प्रस्तुत गर्यौं। सन्तोष बस्नेतको माया जाल अहिले सांगीतिक बजारमा छ र माया जाल सन्तोष बस्नेत युट्युब च्यानल मार्फत नै सांगीतिक बजारमा आएको जानकारी म यहाँलाई गराउँछु। आएको छोटो समय भएको छ, धेरै भएको छैन, तर छोटो समयमा पनि भ्युजका हिसाबले पनि राम्रै रहेको छ। माया जालको मेलिना राई र सन्तोष बस्नेतको आवाजमा प्रकाश दूतराजको शब्द संगीत रहेको छ अनि यसमा चाहिँ कृष्ण विकले एरेन्ज गर्नुभएको छ। प्रिज्मा स्टुडियोमा रेकर्ड भएको गीतमा सन्तोष बस्नेत अफिसियलबाट अडियो र भिडियो छ अनि गणेशमान घले र जुना विश्वकर्मालाई हामीले भिडियोमा देख्न सक्छौ, यो पनि मैले जानकारी यहाँलाई गराइसकेको छु। अनि सर्वत्र बजारमा रहेको यो गीतलाई मायाको खाँचो छ अनि यसमा सार्जन राईले निर्देशनको पाटो सम्हाल्नु भएको छ अनि धेरै भन्दा धेरै साथीहरूको साथ र सपोर्टका कारण साँच्चीकै यो गीत राम्रो बनेको छ। राम्रो गीतको लागि माया पनि गर्नुहुनेछ, त्यो विश्वास पनि हामीले लिएका छौं। अब हामी ढिला गर्दैनौ, इन्द्रणीको बसाईमा नयाँ गीतहरू सुनाउने क्रम जारी छ। धेरै भन्दा धेरै साथीहरूले बिहानीको समयमा इन्द्रणीको बसाई सुन्दैछौ भन्नुभएको छ। सरिता छेत्रीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, चन्द्र श्रेष्ठले पनि गुड मर्निङ भन्नुभएको छ अनि हाम्रो रमिता तामाङले पनि सुन्दै र हेर्दै गर्दा राधा खड्काले पनि सुन्दै हुनुहुन्छ, नमस्कार है भन्न लेख्नु भएको छ। त्यसपछि तारा केसीले गुड मर्निङ दाङ घोराईबाट भन्नुभएको छ। प्यारी बहिनी तारा, इन्द्रणीलाई असाध्यै माया गर्नुहुन्छ, अहिले सायद अलिक व्यस्त भएर होला पसलमा, होइन, उहाँको चाहिँ कस्मेटिक पसल छ दाङमा अनि त्यो भएर पनि अझ बिजी भयो हो कि इन्द्रणी सुन्ने बेलामा अझ बढी ग्राहकहरू आउनु भएर हो कि, होइन, अलिक कम भाषा सुन्नको लागि तैपनि इन्द्रणीलाई माया चाहिँ उस्तै नै छ। दिपेन्द्र भण्डारीले फेरि पनि दशैं आयो भन्ने गीत सुनाउन दाजु, थोरै भए पनि अब त दशैं आउनै पनि लाग्यो नि हौ भन्न लेख्नु भएको छ। दशैंका गीतहरू प्रस्तुत गर्ने बेला हुँदैनछ। म त अलमल अल्पमतमा पो परे दादा, खोइ मेरो अनुरोधको गीत भन्नुभएको छ। दीपक भाइ, आज त नयाँ गीत सुनाउने पालो हो नि, पूर्वैमा झ्याल राखे त पुरानो गीत भयो, होइन, त्यो भएको हुनाले पनि मैले अलि आनाकानी चाहिँ गरेको हुँ, अल्पमतमा चाहिँ पर्नु पर्दैन। हेलो गुड मर्निङ भन्दै चन्द्रमणि दाईमा नमस्कार, म रमेश श्रेष्ठ सिन्धुपाल्चोक जिल्ला लिसङको पाखर गाउँपालिकाबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। राजन खातीले इन्द्रणीलाई माया गर्नुभएको छ। क्षितिज पारीको देश साउथ कोरियाबाट म राजेन्द्र तपाईँको कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। विकल्प चामलिङले पनि हामीलाई सुन्दै हुनुहुन्छ। मनोज तामाङले सबैलाई सम्झना भन्नुभएको छ। दुर्गा खराल यतिखेर चाहिँ हाम्रो इन्द्रणीलाई सुन्दै हुनुहुन्छ। म पनि हेर्दैछु हौ जापानदेखि भन्नुभएको छ। केही दिन अगाडि मात्र दुर्गा जापान जानुभएको छ, त्यो हामीले सामाजिक सञ्जाल मार्फत थाहा पाएका थियौं। यहाँलाई ढिलाइ भए पनि एकदम अब एकदम जापानको बसाई सुखद रहोस् हामी शुभकामना पनि दुर्गालाई दिन चाहन्छौ। पुरानो मित्र इन्द्रणीलाई माया गर्ने गुल्मीदेखि सुन्नुहुन्थ्यो अनि फेरि कहाँ पुग्नुभयो, त्यसपछि अहिले त कहाँ कहाँ जापानमा हुनुहुन्छ। इन्द्रणीलाई चाहिँ सुन्न छुटाउनु भएको छैन, खुशी लाग्छ। त्यसपछि हाम्रो राईले राजकलाले कस्तो छ मौसम भन्नुभएको छ अनि सोलुखुम्बामा चाहिँ हिउँ परिरहेको जानकारी भन्न उहाँले गराउनु भएको छ। प्रकाश आरसी सरले पनि कार्यक्रम सुन्दैछु, इटाली युरोपदेखि नेपाल घर मेरो बर्दिया दाई, नमस्कार आदरणीय दाई भन्नुभएको छ। नवीन कान्छोको मैले जानकारी गराइसकेको छु। सन्तोष छेत्री लगायतका धेरै साथीहरू हुनुहुन्छ अनि सरू तामाङले पनि नमस्कार भन्नुभएको छ। गणेशले म पनि हेर्दैछु दाजु दाङदेखि रोल्पामा हुने घर परिवारलाई सम्झना भन्नुभएको छ गणेशले र सबैलाई सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। युनिकका कायस्थले पनि जीवन सुन्दर फूल बनाउन चाहनुहुन्छ भने तपाईँको तपाईँले काँडासँग मुस्कुराउन सिक्नुपर्छ महोदय भन्न लेख्नु भएको छ। सही कुरा आयो है, सही कुरा आयो। त्यसपछि हाम्रो जिग्री यो नामबाट हाजिर भए दुबईबाट भन्नुभएको छ, टाइम हुँदा सुन्छु, धेरै माया लाग्छ इन्द्रणीको अनि हजुरलाई पनि धेरै धेरै मिस गरेको छु भन्न ताराले लेख्नु भएको छ। उज्जवल बोहरा, त्यसपछि सागर सेनले पनि हामीलाई नमस्ते, म पनि सुन्दैछु मलेसियादेखि भन्नुभएको छ अनि हाम्रो नवराज जीशी सिन्धुपाल्चोकबाट नमस्कार भन्नुभएको छ। रामु ऐर रामुले पनि गुड मर्निङ भन्नुभएको छ। मदन जेठाराले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अञ्जनाले पनि सुन्दै हुनुहुन्छ, होइन, अनि उहाँ चाहिँ विष्णुले पनि हामीलाई सुन्दै हुनुहुन्छ। आलसी ठकुरीले गुड मर्निङ भन्नुभएको छ। त्यसपछि अर्को साथी तिमल सिन्हा यो नामबाट पनि हेर्दै हुनुहुन्छ। हाम्रो इन्द्र बस्नेतदेखि लिएर रविनदेखि लिएर सबै सबैलाई नमन छ, कार्यक्रमलाई साथ दिइरहनु भएको छ। अब हामी एउटा फेरि पनि गीत राख्छौ अनि विदा हुने तर्खरमा छौ। यतिखेर भने यो गीत तपाईँका लागि
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी खाइ नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको लसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
7: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226

0: रंगाउ मेरो एवरेस्ट
1: मध्यपश्चिम ट्रान च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लगातारको वर्षासँगै पहिरो खस्ने, सड़क भाँसिने र बाढ़ी आउने क्रम बढ़ेपछि लुम्बिनी प्रदेशका पहाड़ी जिल्लामा सड़क यातायात प्रभावित भएको छ। प्रदेशका दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मीका विभिन्न सड़क खण्ड अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दा समस्यामा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोलका अनुसार ती जिल्लाका 10 स्थानमा सड़क अवरूद्ध भएकोमा 9 स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको एक स्थानमा पहिरो पन्छाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। यस्तै गरी रोल्पाको शहीद मार्ग अन्तर्गत माडी गाउँपालिका 3 गरगरेमा शुक्रबार साँझदेखि सड़क अवरूद्ध भएको छ। प्युठानको बागदुला बहाने सड़क खण्ड अन्तर्गत 9 बहिनी गाउँपालिका 6 बागदुला र बिजुवर दुङठाटी भित्री सड़क खण्ड अन्तर्गत प्युठान नगरपालिका 5 बिजुवारमा पनि सड़क अवरूद्ध भएको छ। प्रहरीका अनुसार अवरूद्ध भएका सड़क कहिलेसम्म सञ्चालनमा आउँछन् भन्ने यकिन भइसकेको छैन। निरन्तर पहिरो पन्छाउने काम समेत भइरहेको बताइएको छ। लगातारको वर्षाका कारण कर्णाली प्रदेशका 6 जिल्लाका विभिन्न सड़क खण्ड अवरूद्ध भएका छन्। वर्षासँगै पहिरो खस्दा कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सड़क खण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले बताएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका 1 गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका 1 खारखोला तथा वडा नम्बर 3 र 4 पर्ने अरिङ्गालीमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरूद्ध भएको हो। जुम्लाको तातोपानी गाउँपालिका 1 राकामा पहिरो खस्दा कर्णाली राजमार्ग अन्तर्गत जुम्ला नाङमा सड़क खण्ड पनि अवरूद्ध भएको प्रहरीले बताएको छ। हुम्लाको सर्केगाड गाउँपालिका 1 कच्चामा पहिरो तथा लेदो सड़कमा खसेपछि कर्णाली करिडोर अवरूद्ध भएको छ। वर्षाका कारण सड़कमा माटो र लेदो थुप्रिँदा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले बताएको छ। निरन्तरको वर्षा, हावाहुरी, बाढ़ी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसंचार सेवा प्रभावित भएको छ। नेपाल टेलिकमले 2083 असोज 8 गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा सेवा अवरूद्ध भएको जनाएको हो। कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाई हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको हो। यस्तै विद्युत आपूर्तिमा भएको अवरोध र हिमपात, वर्षा तथा बादलका कारण सोलर साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमले बताएको छ। प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मरमत सम्भारका काम जारी रहेको र सम्भव भएका स्थानमा सेवाको मरमत कार्य भइरहेको टेलिकमले सूचना जारी गरी जानकारी दिएको छ। मौसममा सुधार आएसँगै प्रभावित कार्यस्थलमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको कम्पनीले बताएको छ। सेवा अवरूद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमा याचना गरेको छ। र सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण शुक्रबार रातिदेखि अवरूद्ध विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन। रूख ढल्दा 33 केभी प्रसारण लाइनका विभिन्न संरचनामा क्षति पुगेपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरूद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार 33 केभी प्रसारण लाइन अन्तर्गत कपुरकोट लुहाम र अरिङ्गाले फेदी खारखोला खण्डमा रूख ढलेर प्रसारण लाइनका संरचना नामा क्षति पुगेको हो। हावाहुरी र पहिरोका कारण विभिन्न स्थानमा विद्युतका पोल समेत ढलेका छन्। निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण मरमतमा कठिनाई भए पनि मौसममा केही सुधार आएपछि प्राविधिक टोलीलाई फिल्डमा परिचालन गरिएको वितरण केन्द्रका प्रमुख नरेश रावलले बताउनु भएको छ। उहाँका अनुसार एउटा टोली कपुरकोटबाट अरिङ्गाली फेदीतर्फ र अर्को टोली खारखोलाबाट अगाडि बढ़ेर मरमतमा खटिएको छ। मौसमले साथ दिएमा आज बेलुकासम्म विद्युत सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनु भएको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो चित्त लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 9847268773
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: डाक्टर आउने बारे सूचना
9: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टिबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
8: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
3: साथै

0: विद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184।
2: यो दाँत दुखेर मर्नु भयो।
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
2: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
3: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
5: सम्पर्क फोन नम्बर 082-563-0027
8: 98-41-68-47-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
9: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
10: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
9: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जानु त धेरै ठाउँ गयौ, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
3: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
5: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-7994, मोबाइल नम्बर 98-22-87-74-94।

0: అంగా ఉండండి. మీరు ఎవరెస్ట్
1: श्रीनेत्र नेत्रालय आँखोपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि.
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू.
3: विस्तृत आँखा परीक्षण उपचार,
4: बाल दृष्टि रोग निदान उपचार,
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
3: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
2: कृत्रिम आँखा फिटिङ गरिन्छ,
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ.
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
2: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
3: डबल भिजन उपचार,
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना.
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 गलाइन दान र घोराही 15 सड़क विभाग रोड दान.
1: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226

0: बेबी का बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट वीटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोटो को डाइजेस्टिव र कुकी चाहे नाइस
0: अडगुरी
2: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478126001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने, सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गयो। सम्पर्कविहीन 3 जनाको खोजी चल्दै काली गण्डकीको बहाव बढेपछि पर्वतको जलजलामा 25 घर बगायो। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम। नवलपरासीको बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा। ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक। थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्वसित रियो कराटेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने भएको छ। गैराती चितवन तनहुँ लगायतका मध्य क्षेत्रमा ठूलो वर्षा गराएको प्रणाली फेरि पूर्व अर्थात धादिङ काठमाडौँ उपत्यका मकवानपुर पर्सातर्फ फर्किएको छ। यी क्षेत्रका आकाशमा वर्षा गराउने बाक्लो बादल गुजुल्टिएर रहेको हुँदा अब केही बेरसम्म मध्यमदेखि ठूलो वर्षा हुन सक्ने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा लेख्नु भएको छ। कुलेखानी बाँध तथा बागमती लगायत उपत्यकाभित्रका नदीमा जलसतह बढ़न सक्छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुने मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र परसाईका अनुसार निसीखोला गाउँपालिका तिनकी श्यामकुमारी विकर उहाँका 3 जना छोरा मनोज, मुकेश र निशानको ज्यान गएको हो। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 2 र रिब्दीकोट गाउँपालिका 6 पहिरोमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 टिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको छ। यस्तै माथागढ़ी 3 पहिरोले घर पुरिँदा 3 जनाको अवस्था थाहा हुन सकेको छैन। माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलबहादुर सहित उहाँकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्कविहीन भएका वडाध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष एम चिदीले बताउनु भएको छ। यसैगरी पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदीको बहाव बढ़ेर बस्तीमा पस्दा 25 घर बगेका छन्। आज बिहान 8 बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो। नेपाल प्रहरीका अनुसार फर्सेका झण्डै 80 घर मध्ये 25 घर बगेका छन् भने अन्य घर समेत जोखिममा छन्। मानवीय क्षति भने भएको छैन। बस्तीका सबै बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी मिलन चौकबाट बाढ़ी पसेको क्षेत्र फर्से झण्डै 6 किलोमिटर पूर्वमा पर्छ। थप विवरण आउन बाँकी छ। काली गण्डकीको बाढ़ीले पर्वत सहित म्याग्दी र बागलुङ लगायतका जिल्लाका तटीय क्षेत्रमा विभिन्न नदी विभिन्न ठाउँमा कटान गरेको छ। त्यसैगरी नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जल सतहले खतरा तह अर्थात 9 मिटर पूरा गरी झण्डे 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जल सतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्ये काली गण्डकीमा पानीको बहाव खतरा तह भन्दा माथि पुगेको छ। त्यसैगरी सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा पनि बहाव बढ्दो छ। बुढी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा छ। नारायणी काली गण्डकी सहित अन्य विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उता रूपन्देहीको तिनाउ नदीको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 टप मजुवा क्षेत्रका 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर शाहीका अनुसार बाढ़ीले 6 पक्की र 4 कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि भएका छन्। मानवीय क्षतिको विवरण आइपुगेको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै नारायणी नदीमा जलसतह बढ़ेसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा परेका छन्। गैडाकोट नगरपालिका 2 भोटेटोल तथा कावास सुतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रहरी अनिल पण्डितका अनुसार बोटेरोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै लगातारको वर्षापछि आएको बाढ़ीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बाढ़ीले पक्की पुल बगाएको छ। वर्षाका कारण स्याङ्जाको मिर्मीको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाको विद्युत उत्पादन समेत बन्द भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धान बालीमा क्षति, आज सुनचादीको भाव सामान्य बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री ढाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसो पछि मौसम सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने, सावधानी अप्नाउन आग्रह।

यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मन्नीपुरका किसान हेमराज कादुका अनुसार हुरीले खेतमा धान ढलेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 700 रूपियाँले बढ़ेर 2,59,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेर 4,655 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी 4,620 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। ओपन एआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता एआई मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको एपी न्यूजले जनाएको छ। कम्पनीले गएको शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जनाएको थियो। ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपन एआईले जनाएको छ। यसैबीच एआई मूल्याङ्कन संस्था ट्रान्सुलसले एआईसँग सम्बन्धी देखिएका केही समस्याहरूलाई अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयासका रूपमा लिएको छ। यो दावीलाई ओपन एआईले भने पुष्टि गरेको छैन। ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू गरेपछि विश्वस्त भएको पछाडि मात्र यसका नयाँ मोडलको विकासलाई पुनः शुरू गरिनेछ। अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितिन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितारियो कराते च्याम्पियनशीपमा एरिकाको यो 2रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका छन्। निरूपा द्वङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितिन्। उनले टीम कुमितेतर्फ पनि काँस्य पदक जितिन्। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बु, सानोमा थिङ र एलिसा राजकोटीले टीम काटा र टीम कुमेतमा काँस्य पदक जितेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसममा सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने, सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुगेर 6 जनाको ज्यान गयो। सम्पर्कविहीन 3 जनाको खोजी चल्दै कालीगण्डकीको बहाव बढ़ेपछि पर्वतको जलजलामा 25 घर डुबाए। नारायणी नदी तथा ग्या यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम। नवलप्रासी पर्दाघाट सुस्तापूर्वका बस्ती डुबानमा। ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक। थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्व सितो रियो कराटेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइरोइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा

0: उपचार
1: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
0: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
0: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा
1: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा
2: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा
1: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा
2: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाँत फोन नम्बर 082-568-218
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस जीव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
7: हारजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
8: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको
1: इन्डोस्कोपी सेवा
5: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-434 र 082-560-138
9: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
10: न्युरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
11: वरिष्ठ न्यूरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको दुखाई
10: चक्कर लाग्ने बेहोस हुने
11: प्यारालाइसिस पक्षघात
10: मिर्गी रोग छारे रोग
11: इन्सिफलाइटिस मेनेन्जाइटिस भएको
10: पार्किन्सन रोग
11: इइजी इएनजी एनसीभी गराउनु पर्ने अवस्थामा
10: नसा च्यापिएको
11: स्मरण शक्ति कम हुने
10: मस्तिष्क घात स्ट्रोक र न्युरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला
11: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
10: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार
11: सम्पर्क फोन नम्बर 082-590-410 98-478-2913
12: खुसीको खबर
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
14: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98-453-0653
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601 98578-35990 98578-31684।
17: डाक्टर आउने बारे सूचना।
18: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
17: डाक्टरद्वारा दिइने सेवाहरू
18: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जिक खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
17: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
19: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
20: बिरामी जाँचो निमिति यही असो 17 गते शनिबार
21: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ।
23: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: bebê, por favor.
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम ट्रिपिन टाइममा तपाई सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफियरमा फोन गरेर आफूलाई मनपर्ने गीत और निर्मा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएछौ।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेफिक टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: का हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: रङ्गाउँदै मेरो एभरेस्ट
1: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। वर्षासँग आएको हावाहुरीले विभिन्न ठाउँ ठाउँमा ठूलो क्षति पुगेको छ। हावाहुरीले घरगोठका छाना उडाएको छ भने बाली नालीमा पनि क्षति गरेको छ। शनिबार दिउँसो आएको हावाहुरीले भएको क्षतिको विवरण आउने क्रम जारी छ। तुलसीपुर 19 को छिल्लीकोट क्षेत्रमा पनि हावाहुरीको ठूलो क्षति गरेको छ। स्थानीय परवीर पुनका अनुसार हावाहुरीले घरगोठमा क्षति पुगेको छ भने बहुमूल्य सुगन्ध कोकिला मालागिरीमा पनि क्षति पुगेको छ। सुगन्ध कोकिला भित्र्याउने तयारीमा रहेका बेला हावाहुरीले क्षति पुर्याएपछि स्थानीय चिन्तित भएका छन्। छिल्लीकोटमा बसोबास गर्न थालेको धेरै भए पनि यति ठूलो हावाहुरी आएको पहिलो पटक देखिएको पुनले बताउनुभयो। उहाँले हावाहुरीले किसानहरू को बिचल्ली बनाएको बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण अन्नबाली र अन्य फलफूल खेतीमा पनि क्षति पुगेको छ। हावाहुरीले घरगोठको छाना उडेपछि थप समस्या भएको छ। तुलसीपुर 19 का वडा अध्यक्ष प्रेमनाथ योगीका अनुसार करिब 15-20 घरगोठमा क्षति पुगेको छ। एकेन विवरण आउन बाँकी रहेको छ, तर प्रारम्भिक विवरण अनुसार करिब 20 घरगोठमा क्षति पुगेको उहाँले बताउनुभयो। छिल्लीकोट क्षेत्रमा पुग्नका लागि सड़क सम्पर्क समेत विच्छेद भएको छ। सड़कमा ठाउँ ठाउँमा पहिरो खसेको र रूख ढलेका कारण सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय परवीर पुनले बताउनुभयो। यस्तै हावाहुरीका कारण विद्युत आपूर्ति समेत नभएको उहाँले बताउनुभयो। टेलिफोन गर्न समेत समस्या भइरहेको उहाँले बताउनु भएको छ। पछिल्लो केही दिनदेखिको लगातारको वर्षाको गतिविधि आजदेखि नै क्रमशः कमजोर हुँदैछ। आज रातिको समयमा केही ठाउँमा वर्षा भए पनि भोलिदेखि भने मौसममा उल्लेख्य सुधार हुँदै जाने देखिन्छ। विशेष गरी तराईमा वर्षाका गतिविधि निकै कम हुनेछन् भने पहाड़का थोरै ठाउँमा हदे मात्रै हल्का वर्षा हुनेछन्। धेरै जसो ठाउँमा घाम लाग्ने र वर्षाका कारण प्रभावित जनजीवन क्रमशः सामान्य बन्दै जाने देखिन्छ। औसत मौसमी तथ्याङ्कलाई आधार मान्दा यस वर्षको मनसूनको अवधि अब झण्डै एक हप्ता अर्थात 6 दिन जति मात्र बाँकी छ। यद्यपि हरेक वर्ष मनसून नेपालबाट बाहिरिने मितिमा केही दिनको तलमाथि हुने गर्दछ। त्यसैले औसत मितिका आधारमा मनसून सकिने समय अनुमान गरिए पनि वास्तविक रूपमा मनसून बाहिरिने प्रक्रिया मौसमको अवस्था अनुसार केही अगाडि वा पछाडि हुन सक्छ। हाल सक्रिय मौसमी प्रणाली समेत कमजोर हुँदै गएकाले मनसूनको प्रभाव पनि क्रमशः घट्दै जाने सम्भावना छ। अझ महत्वपूर्ण कुरा के भने मनसून कमजोर हुँदै गएपछि फेरि अर्को ठूलो मौसमी प्रणाली तत्काल विकास हुने सम्भावना कम देखिएको छ। साप्ताहिक मौसम पूर्वानुमानलाई हेर्दा आउँदो हप्ताको मध्य र अन्त्यतिर समेत देशमा उल्लेख्य वर्षा गराउने खालको ठूलो मौसमी प्रणाली विकास हुने संकेत देखिँदैन। त्यसैले अहिलेको वर्षा गतिविधि कमजोर भएपछि तत्कालै अर्को ठूलो पानी पर्ने प्रणाली आउने सम्भावना हालको विश्लेषणले नदेखिएको हो। यद्यपि मौसम पूर्वानुमान पूर्ण रूपमा स्थिर विषय नभएकाले नयाँ प्रणाली विकास भएमा पूर्वानुमान पनि त्यही अनुसार अध्यावधिक हुने भएकाले आधिकारिक सूचना नियमित हेर्नुपर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फन्दिन्द्र प्रसाईका अनुसार निसीखोला गाउँपालिका 3 की श्याम कुमारी विके र उहाँका 3 जना छोरा मनोज मुकेश र निशानको ज्यान गएको हो। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 2 र रिब्दीकोट गाउँपालिका 6 पहिरोमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 57 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको हो। यस्तै माथागढ़ी 3 पहिरोले घर पुरिँदा 3 जनाको अवस्था थाहा हुन सकेको छैन। माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलाबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलाबहादुर सहित उहाँकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्कविहीन भएको वडा अध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभएको छ।
र लगातारको वर्षासँगै पहिरो खस्ने, सड़क भाँसिने र बाढ़ी आउने क्रम बढ़ेपछि लुम्बिनी प्रदेशका पहाड़ी जिल्लामा सड़क यातायात प्रभावित भएको छ। प्रदेशका दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मीका विभिन्न सड़क खण्ड अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दा समस्यामा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोलका अनुसार ती जिल्लाका 10 स्थानमा सड़क अवरूद्ध भएमा 9 स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको एक स्थानमा पहिरो पन्छाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। यसै गरी रोल्पाको शहीद मार्ग अन्तर्गत माडी गाउँपालिका 3 गरगरीमा शुक्रबार साँझदेखि सड़क पूर्ण रूपमा अवरूद्ध छ। प्युठानको बागदुला बहानी सड़क खण्ड अन्तर्गत नौबाहिनी गाउँपालिका 6 बागदुला र बिजुवार दुङठाँटी भित्री सड़क खण्ड अन्तर्गत प्युठान नगरपालिका 5 बिजुवारमा पनि सड़क अवरूद्ध भएको छ। प्रहरीको अनुसार अवरूद्ध भएका सड़क कहिलेसम्म सञ्चालन आउँछन् भन्ने यकिन भइसकेको छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो पन्छाउने काम समेत समस्या भएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रमा थप पहिरो खस्ने जोखिम रहेकाले सड़क खुलाएपछि पनि यातायात सञ्चालनमा जोखिम कायम रहने देखिएको छ। लगातार परिरहेको वर्षा र हावाहुरीका कारण रूख ढल्दा दाङको घराई बंगलाचोली सड़क खण्ड अवरूद्ध भएको छ। त्यसै गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमै नगरपालिका 9 अमेलियामा पनि रूख ढल्दा सड़क अवरूद्ध भएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
7: सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: गंगा रिलीज मेरो एवरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: But that was just the beginning. The real game begins now.
4: FX सिनेमाज घोराई 10 औ

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: The real game begins now.
2: सूर्यधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ, तर उसको आँखाभित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलायक छोरा संसारमा कसैको पनि नहोस्।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महान अनुभवले तुरन्त सम्पर्क गर्नुहोला।
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
10: मध्य पश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। 47औं विश्व पर्यटन दिवसको अवसरमा नेपालगंज पर्यटन परिषदले नेपाल भारत जमुना नाकामा आज सरसफाई गरेको छ। नेपालगंज पर्यटन परिषदको संयोजकत्वमा नाटा बाँके च्याप्टर, हान बाँके, होटल व्यवसाय संघ बाँके, होटल सिद्धार्थ, सामुदायिक प्रहरी बाँके र होटल कल्पतरुको सहकार्यमा नेपालगंजको मुख्य प्रवेशद्वार जमुना नाकामा सरसफाई कार्यक्रम गरिएको हो। भारत लगायत तेस्रो मुलुकबाट नेपालगंज भित्रिने पर्यटकलाई स्वच्छ र सफा वातावरण प्राप्त होस् भन्ने उद्देश्यका साथ सीमा नाकामा सरसफाई गरेर पर्यटनलाई सकारात्मक सन्देश दिन खोजिएको पर्यटन परिषदका अध्यक्ष केशवराज नेपानीले बताउनुभयो। सीमा पारीबाट आउने पर्यटकसँग राम्रो र सम्मानपूर्वक व्यवहार गर्न नाकामा खटिएका सुरक्षाकर्मीलाई सो अवसरमा आग्रह गरिएको अध्यक्ष नेपानीले बताउनुभयो। सरसफाई कार्यक्रममा नेपालगंजका होटल व्यवसाय, पर्यटन व्यवसाय लगायत सुरक्षाकर्मीहरूले उल्लेख्य सहभागिता रहेको थियो। पश्चिम नेपालमा पर्यटन क्षेत्रको प्रवर्धन, विकास, संरक्षण तथा पर्यटन व्यवसायसँग सम्बन्धित सरकारवालाहरूबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले होटल संघ नेपाल, होटल व्यवसाय संघ बाँके, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट

0: बाँके च्याप्टरको संस्थागत सदस्य रहने गरी नेपालगंज पर्यटन परिषदको गठन गरिएको हो। परिषदले भारतबाट अधिक पर्यटक तानेर बाँके बर्दिया लगायतका जिल्ला सहित स्वर्गधारी राधाताल र मानसरोवरसम्म पुर्याउने लक्ष्य लिएको होटल व्यवसाय संघ बाँकेका अध्यक्ष भीमलाल कडेलले बताउनुभयो। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुगेको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको छ। त्यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातार पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मणिपुरका किसान हेमराज कादुका अनुसार हुरीले खेतमा धान ढलेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रचार अधिकारी सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। दाङमा पनि विभिन्न स्थानमा धानबाली पानीमा डुबेको जनाइएको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्ने, मौसम खुलेपछि मात्र धान काट्ने र भित्राउने योजना बनाउन किसानलाई आग्रह गर्नुभएको छ। वर्षासँग आएको हावाहुरीले विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ। हावाहुरीले घरकोटमा छाना उडाएको छ भने बाली नालीमा पनि क्षति गरेको छ। शनिबार दिउँसो आएको हावाहुरीले भएको क्षतिको विवरण आउने क्रम जारी छ। तुलसीपुर 19 को छिल्लीकोट क्षेत्रमा पनि हावाहुरीले ठूलो क्षति गरेको छ। स्थानीय प्रवेशपुनका अनुसार हावाहुरीले घरकोटमा क्षति पुगेको छ भने बहुमूल्य सुगन्ध कोकिला मालागिरीमा पनि क्षति पुगेको छ। सुगन्ध कोकिला भित्र्याउने तयारीमा रहेका बेला हावाहुरीले क्षति पुर्याएपछि स्थानीय चिन्तित भएका छन्। छिल्लीकोटमा बसोबास गर्न थालेको धेरै वर्ष भए पनि यति ठूलो हावाहुरी पहिलो पटक देखेको पुनले बताउनुभयो। उहाँले हावाहुरीले किसानहरूको बिचुली बनाएको पनि बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण अन्न बाली र अन्य फलफूल खेतीमा पनि क्षति पुगेको छ। हावाहुरीले घरकोटका छानो उडेपछि थप समस्या भएको छ। तुलसीपुर 19 का वडा अध्यक्ष प्रेमनाथ योगीका अनुसार करिब 15-20 घरकोटमा क्षति पुगेको छ। एकैन विवरण आउन बाँकी रहेको तर प्रारम्भिक विवरण अनुसार करिब 20 घरकोटमा क्षति पुगेको उहाँले बताउनुभयो। छिल्लीकोट क्षेत्रमा पुग्नका लागि सड़क सम्पर्क समेत विच्छेद भएको छ। सड़कमा ठाउँ ठाउँमा पहिरो खसेको र रूख ढलीका कारण सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय प्रवीरपुनले बताउनुभयो। यस्तै हावाहुरीका कारण विद्युत आपूर्ति समेत नभएको उहाँले बताउनुभयो। टेलिफोन गर्न समेत समस्या भइरहेको उहाँको भनाई छ। र लगातारको वर्षासँगै पहिरो खस्ने, सड़क भाँसिने र बाढ़ी आउने क्रम बढ़ेपछि लुम्बिनी प्रदेशका पहाड़ी जिल्ला मा सड़क यातायात प्रभावित बनेको छ। प्रदेशका दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मीका विभिन्न सड़क खण्ड अवरूद्ध हुँदा यात्रु तथा बासिन्दा समस्यामा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोलका अनुसार ती जिल्लाका 10 स्थानका सड़क अवरूद्ध भएकोमा 9 स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको 1 स्थानमा पहिरो पछ्याएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। यसै गरी रोल्पाको शहीद मार्ग अन्तर्गत माडी गाउँपालिका 3 घरघरेमा शुक्रबार साँझदेखि सड़क पूर्ण रूपमा अवरूद्ध छ। प्युठानको बागदुला बहानी सड़क खण्ड अन्तर्गत 9 बहिनी गाउँपालिका 6 बागदुला र बिजुवार दुङ ठाँटी भित्री सड़क खण्ड अन्तर्गत प्युठान नगरपालिका 5 बिजुवारमा पनि सड़क अवरूद्ध भएको छ। प्रहरीका अनुसार अवरूद्ध भएका सड़क कहिलेसम्म सञ्चालनमा आउँछन् भन्ने यकिन भइसकेको छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो पछ्याउने काम समेत समस्या भएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रमा थप पहिरो खस्ने जोखिम भएकाले सड़क खुलाएपछि पनि यातायात सञ्चालनमा जोखिम कायम रहने देखिएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ४४.४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: रेट छ कत्रो नो इट लाइक फ्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई सोह्र सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478

0: फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635509 र मोबाइल 98453065।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू,
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
1: सम्पर्क फोन 082-5590079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
6: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
6: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड.
1: नमस्कार, म झर्ना थापाको अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज.

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्ते भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्युरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
12: के कुरा गर्छ निले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदाङ सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
18: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरा रिहा, पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कारले ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो, गएराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम भने अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहने। नेपाल खबरमा अब पूरा खबर। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी विनय मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध आपराधिक अनुसन्धान वा मुद्दा अघि बढ़ाएको छ कि छैन भन्ने प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि नभेटिकन फर्किएको छ। बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको अनुमान छ। वर्षा रोकिए पनि गैराती र आज खाना परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जल सतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जल सतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 वटा घर भएका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायण नदी आसपासका चितौन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। अविरल वर्षा, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केभी प्रसारण लाइनको दाना कुस्मा खण्डमा टावरहरूमा क्षति पुगेको छ। कुस्मा नयाँ बुटौल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको कालीगण्डकी, 70 मेगावाटको मध्य मर्स्याङदी, 50 मेगावाटको माथिल्लो मर्स्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अप्पर दोर्दी र नामार्जुन मादी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन विद्युत पूर्ण रूपमा बन्द भएको छ। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केभी प्रसारण एवं वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण देशका सातवटा मुख्य राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य सञ्जाल मानिएका पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरण्यको राजमार्ग र कान्ति राजमार्ग सहितका प्रमुख सड़क खण्डहरू ठप्प भएका हुन्। सड़क विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर, तिङ्गाङ खानी, बाङ्गे र चालिसेमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। यस्तै नारायणघाट मुगलिन सड़क खण्डको नाम्सी खोला पुलमा लेदु सहितको पहिरो खस्दा सड़क बन्द छ। बीपी राजमार्गको माम्ती पिप्ले र चौकी डाँडा लगायतको क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सनले बगाएकोले आज दिनभर सड़क सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। अरणीको राजमार्ग, कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खार खोला खण्ड र बेसी शहर चामे सड़क पनि पूर्ण रूपमा अवरूद्ध छन्। यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलोङ खण्ड र तमोर करिडोर सहित छवटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। कर्णाली र भालुवाङ लिवाङ खण्ड सड़कमा खसेको पहिरो हटाई सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार अवरूद्ध राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रमा आवश्यक मेसिन, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देवापक्षीले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ। सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देवा समूहले असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्दैछ। देवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकेको जानकारी दिनुभयो। नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ। कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको

राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनु पर्ने माग गरेका छन्। स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको पनि भनाई छ। अब खेल खबर। फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एम्बापेले घुँडाको चोटका कारण दुई हप्ता मैदान बाहिर रहने भएका छन्। एम्बापेको बायाँ घुँडाको पछाडिको भागमा हाइपर एक्सटेन्सन अर्थात अत्यधिक तन्किने समस्या पुष्टि भएको उनी आबद्ध स्पेनी क्लब रियल मड्रिडले जनाएको छ। गएको शुक्रबार टर्कीसँगको खेलमा फ्रान्सको 1-0 जितमा गोल गरे लगत एम्बापे मैदानबाट बाहिरिएका थिए। उपचारपछि खेल्ने प्रयास गरे पनि अन्तत एम्बापे मैदानबाट बाहिरिए। उनको ठाउँमा डेजिर डुए मैदान प्रवेश गरेका थिए। यसैबीच रियल मड्रिडले आउँदो अक्टोबर 10 ला लिगा फेरि शुरू भएपछि एम्बापे खेल्न तयार हुन सक्ने जनाएको छ। नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले कुनै जोखिम नलिने र आउँदो 10 दिनभित्र हुने नेशन्स लीगका 3 खेलमा एम्बापेलाई नखेलाउने बताएका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश दबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालयले ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर भन्दै एकाद बाहेकका ठाउँमा मौसम खुल्यो, गैरातिर बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहे।

0: 91.4 MHz मा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब हरेक दिन बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङबाट सेवा दिइरहनु भएको छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गरी विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, टाउको भारी हुने, मुटुको ढुकढुकी बढ्ने, श्वास रोकिए जस्तो महसुस हुने,
8: धेरै पसिलाउने, तर्सनी वा डढाउने, लामो समयदेखि हात खुट्टा झमझम गर्ने वा पोल्ने,
4: काप्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग वा मिर्गी,
8: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, उदास भइरहने, जिउमा फुर्ती नहुने, झर्कने, जिउ दुख्ने, निद्रा नलाग्ने, भोक नलाग्ने,
4: स्मरण शक्ति कम हुँदै जाने, यौन इच्छा तथा शक्तिमा कमी हुने, नबुझिने कुरा, अमिल्दो व्यवहार गरेमा बिना कारण सामान्य रूपमा खुसी हुने,
8: बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा उत्पन्न हुने तथा आत्महत्या प्रयास बारम्बार एउटै सोचाइ आइरहने वा एउटै काम बारम्बार असामान्य रूपमा दोहोराइरहने।
9: अन्य विशेषज्ञ सेवाहरू:
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
4: बिरामी जाँच हरेक दिन बिहान 8:30 बजेदेखि भइरहेको छ।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
14: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरा

0: डिप्लोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: न्युरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ न्यूरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: टाउको दुखाई,
1: चक्कर लाग्ने, बेहोस हुने,
2: प्यारालाइसिस, पक्षघात,
1: मिर्गी रोग, छारे रोग,
2: इन्सिफलाइटिस, मेनेन्जाइटिस भएको,
1: पार्किन्सन रोग,
2: इइजी, इएनजी, एनसीभी गराउनु पर्ने अवस्थामा,
1: नसा च्यापिएको,
2: स्मरण शक्ति कम हुने,
1: मस्तिष्कघात, स्ट्रोक र न्युरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
2: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
1: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार।
2: सम्पर्क फोन नम्बर 082-590-410, 98-478-28913।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
7: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
2: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान: घोराईदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही
5: सम्पर्क मोबाइल 98477 2779
6: र 98578 3689।
2: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
7: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
7: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
7: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
8: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिगिस रोड, खोराही दाङ।
9: फोन 562-521।
2: सम्पर्क मोबाइल
8: 98578-32819
10: र 98578-32223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
16: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
13: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
2: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
13: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
2: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
13: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
13: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
2: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
13: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
13: सम्पर्क नम्बर 082-560-023।
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
6: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
10: विस्तृत आँखा परीक्षण उपचार,
16: बाल दृष्टि रोग निदान उपचार,
17: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
18: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
19: कन्ट्याक्ट लेन्स सेवा,
20: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
21: कृत्रिम आँखा फिटिङ गरिन्छ,
22: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ,
23: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
24: अल्छी आँखा उपचार,
25: डेढो आँखा उपचार,
26: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
27: डबल भिजन उपचार,
28: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
29: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
30: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
31: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
13: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 98-69-84-602 र 98-64-83-84-73।
32: मध्यपश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजे को मध्यपश्चिम हाइलाइट्स बाट शान्त कुमार बुढा मगरको नमस्कार। लगातार परेको वर्षा र हावाहुरीका कारण काट्ने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ। वर्षाका कारण दाङको देउखुरी स्थित गढुवा गाउँपालिका 5 चैनपुर निवासी किसान बसन्त खड्काको 4 कट्ठा खेतको धान ढलेर भिजेको छ। काट्ने अवस्थामा पुगिसकेको धान विगत 4 दिनदेखि परिरहेको पानीका कारण ढलेर जाग्ने अवस्थामा पुगेको खड्का बताउनुहुन्छ। खेतमा जम्मा भएको पानीलाई निकासको प्रयास गरे पनि निरन्तर परेको पानीका कारण समस्या भएको उहाँले जानकारी दिनुभयो। समयमै गरेको खेती पाकेर घरमा भित्र्याउने समयमा पानी पर्दा धान खेतमै खेर जाला भन्ने डर भइसक्यो, किसान खड्काले भन्नुभयो। खड्का जस्तै चैनपुरकै अर्का किसान विष्णु महराको 14 कट्ठा खेतको धान पनि हावाहुरी र पानीका कारण ढलेर डुबेको छ। पानी नपरेको भए 7-8 दिनमा काट्ने हुन थालेको धान वर्षाका कारण धान पानीमा डुबेको बताउनुभयो। पाक्ने तयारीमा रहेको धान पानीमा डुबेपछि वर्षभरि घरका लागि चाहिने धानका लागि गरेको खेती खेर जाने अवस्थामा गएको छ। धान भिजेपछि दाना मात्र होइन पराल पनि कुहिने डर छ। किसान महराले भन्नुभयो, पानी रोकिएन भने मेहनत खेर जानका साथै वर्षभरि खानका लागि समेत तयार समस्या पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार समयमै धान रोपे पनि काट्ने बेला आएको पानीका कारण ठूलो नोक्सानी गरेको छ। वर्षा र हावाहुरीका कारण चैनपुर जस्तै देउखुरीका धेरै ठाउँमा काट्ने अवस्थामा पुगेको धानमा क्षति पुगेको गढवा गाउँपालिका 3 खैरेनी निवासी किसान टेकराज राउतले बताउनुभयो। उहाँका अनुसार पाकेर काट्ने तयारी अवस्थामा पुगेको धानसँगै पाक्दै गरेको धान र तरकारी बालीमा समेत पानी र हावाहुरीका कारण क्षति पुगेको छ। पाल्पाको माथागढ़ी गाउँपालिका 3 भसकाट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका 3 जनाको शव भेटिएको छ। पहिरोमा परि बेपत्ता भएका 75 वर्षीय लील बहादुर घर्ती, 17 वर्षीय दिनाज घर्ती मगर र 15 वर्षीय झरना घर्तीको शव खोजतलासका क्रममा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी अधिकृत सहितको संयुक्त सुरक्षा तथा उद्धार टोली घटनास्थलमा खटिएको थियो। खोजतलासका क्रममा लील बहादुरको शव आइतबार बिहान 11 बजे तथा दिना र झरनाको शव दिउँसो पौनी 2 बजे फेला परेको प्रहरीले जनाएको छ। 3 जनाको शव उद्धार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पातर्फ ल्याइएको प्रहरीले जनाएको छ। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। वर्षा रोकिए पनि गए राति र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जलस्तर बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलस्तर देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, माडी, मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको भाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजल्ला गाउँपालिकाको फर्सेमा 25 वटा घर बगेका छन्। यहाँ 80 घर जोखिममा परेका छन्। नारायणी नदी आसपासका चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। र मनसून शुरू भए यता वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोमा परि हालसम्म देशभर 12 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 6 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। मृत्यु हुनेमा पाल्पाका 1 जना, सिराहाको 1, सुर्खेतका 1 र रोल्पाका 1 हुनुहुन्छ। त्यसैगरी बागलुङ 1, रूकुम पश्चिममा 1 जना, काभ्रे पलाञ्चोकको 1, मकवानपुरका 1 जना रहनु भएको प्रवक्ता महतले जानकारी दिनुभयो। उहाँका अनुसार असोज 9 गते पाल्पाकी 1 महिला बेपत्ता
वक्ता हुनुहुन्छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो तथा रूख ढलेर देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सड़क खण्ड पूर्ण रूपमा छप्प भएको छ। प्राधिकरणले आज दिउँसो 1 बजेसम्मको अध्यावधिक विवरण जारी गर्दै यात्रा गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: तथा युवी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
1: स्वर्गद्वारी ड्रिंकिङ वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिङ वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
1: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84
4: हीरा काट्ने हीरैमा राखे
5: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: It Like Pro
1: राशिता पाफ्रम टू एंड फ्रो साथ यसमा हाम्रो पात्रो
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: आया मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जो रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91।

0: सीता के भो तिमलाई घुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ केसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
4: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847793944 9847793944

0: नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फोर साउथ यसमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ, कोई कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिशियन, हार्ट जोड्ने, नसा, प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-3577।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-434 र 082-560-138।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू:
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
17: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
16: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-44।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: डाक्टर आउने बारे सूचना।
22: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
21: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच हुने मिति यही असोज 17 गते शनिबार।
24: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899088। न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
25: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू:
25: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्यूरो सर्जरी,
25: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
25: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825991101 र मोबाइल नम्बर 9709065255।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
28: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 0825981129। सम्पर्क मोबाइल नम्बर 9742964643 र 9857853825।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
29: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
29: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
29: ल ल काका, गइहाले म।
30: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोडाईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाइन चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्य पश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्य पश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगर सँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: निरन्तरको वर्षाका कारण देउखोरीमा किसानले लगाएको धानमा क्षति, भित्र्याउन ठिक्क पारेको धान क्षति हुँदा किसान चिन्तित।
1: बढ्दो एन्टिबायोटिक औषधिको रोकथामका बारेमा घराईमा छलफल, चिकित्सकको अनुमति बिना यस्ता औषधि प्रयोग नगर्न बिरामीहरूलाई चिकित्सकको आग्रह।
0: तुलसीपुर 19 छिल्ली कोट क्षेत्रमा हावाहुरीबाट ठूलो क्षति, सड़क अवरूद्ध हुनुका साथै बाली नालीसँगै घरगोटका छाना उडायो।
1: र आज असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि सोह्र श्राद्ध शुरू।
0: अब खबर विस्तारमा।
1: बढ्दो एन्टिबायोटिक औषधिको रोकथाम तथा सही प्रयोगका बारेमा आज घोराईमा छलफल भएको छ। नेपाल फार्मेसी संघको आयोजनामा घोराईमा भएको छलफल कार्यक्रममा एन्टिबायोटिक प्रयोगकर्ता र सेवा प्रदायका बीचको समन्वयको अभावमा यसको जथाभावी प्रयोग बढ़दो रहेको भन्दै सहभागीले चिन्ता व्यक्त गरेका थिए। नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्याम कुमारी गिरीको अध्यक्षतामा कार्यक्रम घोराईमा भएको प्यानल डिस्कसनका वक्ता फिजिक्सियन डाक्टर गौरव रावलले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले बिरामीहरूमा तत्काल केही रोकथाम जस्तो देखिए पनि यसले दीर्घकालीन समस्या निम्त्याउने भन्दै यसका बारेमा व्यापक प्रचार प्रसार तथा सेवा प्रदायकहरू बढ़ी जिम्मेवार बन्नुपर्ने बताउनुभयो। अर्का वक्ता एम फार्मालोजिस्टिक हेमन्त शर्माले एन्टिबायोटिक ओखति मात्रै नभएर यसको सही सदुपयोग गर्न नजान्दा विष बन्ने भन्दै चिकित्सकले अनुमति दिएका एन्टिबायोटिकको सही प्रयोग र मात्राका बारेमा फार्मेसीहरूले बिरामीलाई उचित सल्लाह तथा परामर्श दिन ध्यान दिनुपर्ने बताउनुभयो। छलफल कार्यक्रममा भाग लिँदै पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सेवाग्राही र सेवा प्रदायक बीच यस विषयमा गम्भीर छलफल परामर्शको आवश्यकता रहेको औल्याउँदै चिकित्सकको अनुमति बेगर त्यस्ता ओखति सेवन नगर्न, सेवाग्राही र जथाभावी ओखति सिफारिश नगर्न चिकित्सक तथा फार्मेसीहरूले सावधानी अपनाउनु पर्ने बताउनुभयो।
0: निरन्तरको वर्षासँगै आएको हावाहुरीले विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ। हावाहुरीले घर गोठका छाना उडाएको छ भने बाली नालीमा पनि क्षति गरेको छ। शनिबार दिउँसो आएको हावाहुरीले भएको क्षतिको विवरण आउने क्रम जारी रहेको छ। तुलसीपुर उपमहानगरपालिका 19 छिल्लीकोट क्षेत्रमा पनि हावाहुरीले ठूलो क्षति पुर्याएको छ। स्थानीय परवीर पुनका अनुसार हावाहुरीले घर गोठमा क्षति पुगेको छ भने बहुमूल्य सुगन्ध कोकिला मालागिरीमा पनि क्षति पुगेको छ। सुगन्ध कोकिला भित्र्याउने तयारीमा रहेका बेला हावाहुरीले क्षति पुर्याएपछि स्थानीय चिन्तित बनेका छन्। छिल्लीकोटमा बसोबास गर्न थालेको धेरै वर्ष भए पनि यति ठूलो हावाहुरी आएको पहिलो पटक देखेको पुनले बताउनुभयो। हावाहुरीले किसानको बिचल्ली बनाएको उहाँको भनाइ छ। उहाँका अनुसार हावाहुरीका कारण अन्नबाली तथा फलफूल क्षेत्रमा पनि क्षति पुगेको छ। हावाहुरीले घर गोठका छाना उडेपछि थप समस्या भएको छ। तुलसीपुर 19 का वडा अध्यक्ष प्रेमनाथ योगीका अनुसार 15 देखि 20 घर गोठमा क्षति पुगेको छ। यकिन विवरण आउन बाँकी रहेको छ, तर प्रारम्भिक विवरण अनुसार करिब 20 घर गोठमा क्षति पुगेको उहाँले बताउनुभयो। छिल्लीकोट क्षेत्रमा पुग्नका लागि सड़क सम्पर्क समेत विच्छेद भएको छ। सड़कमा ठाउँ ठाउँमा पहिरो खसेको र रूख ढलेका कारण सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय परवीर पुनले बताउनुभयो। त्यस्तै हावाहुरीका कारण विद्युत आपूर्ति समेत नभएको उहाँले बताउनुभयो। टेलिफोन गर्न समेत समस्या भइरहेको छ।
1: गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यून चापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आए काम घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। वर्षा रोकिए पनि गए राती र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ।
0: असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि सोह्र श्राद्धत अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति गरेको पात्रो अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिएको छ। धर्मशास्त्र विदका अनुसार सोह्र श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सिदादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय मान्यता छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्झेर श्रद्धा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी द्वादशी र औंसी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रीविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकाले दशैं अघि पितृतृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण सोह्र श्राद्ध र बड़ा दशैं केही ढिला परेको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङको देवखुरी क्षेत्रका किसानको काट्नका लागि ठिक्क पारेको सयौं बिघामा लगाएको धानबालीमा असोज आठ गतेदेखिको निरन्तरको वर्षा र हावाहुरीका कारण ठूलो क्षति पुगेको छ। वर्षदिनका लागि खाने धान खेतमै भिजेपछि किसानलाई अब के खाने भन्ने चिन्ताले सताएको छ। वर्षेनी यस्तो खाले समस्या भोग्दै आएका किसानले डुबानको समस्या समाधान गर्न र कृषि बीमाको व्यवस्था गरिदिन आग्रह गरेका छन्। एक रिपोर्ट।
2: निरन्तरको वर्षाका कारण पाकेर काट्न ठिक्क परेको गडवा गाउँपालिका चैनपुरको धान ठूलो नोक्सानी भएको छ। किसानहरूले स्याहार्न ठिक्क पारेको यो धान निरन्तरको वर्षा र हावाहुरीका कारण ढलेपछि धान कुहिने अवस्थामा पुगेको छ। वर्षा नरोकिए यो धान कुनै पनि काम लाग्ने अवस्थामा छैन। किसानलाई अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ।
3: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका यहाँका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर लगातारको वर्षा र त्यसपछिको हावाहुरीका कारण धान सबै खेतमा सुतेको छ भने खेत जलमग्न छ। वर्षदिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानाका लागि समस्या पर्ने भएपछि किसान चिन्तित छन्।
4: मेरो 14 कटा धान ढल्यो, पानीले डुबेको छ, अब वर्षदिनमा मैले के खाने हो? हजुरले के उपाय गर्नुहुन्छ गर्नुहोस्। घर 4 कठामा त्यो पनि ढल्या छ, त्यहाँ पानी जम्या छ। अब यो पानी सुक्यो भने लाग्ला र सर नत्र लाग्नु मुस्किल छ।
5: यदि यही भनौँ 2-4 दिनपछि अब सोह्र सात लायो काट्नु पर्दा भित्र भने हो त अब पानी 4 दिन भयो पानी आउनु लाग्यो। धान त स्वाम मेसिटीको होइन, हाम्रो कान्छीको भयो, हाम्रो बाबुको भयो, अहिले छन् मान्छे त थुप्रो उता
3: देउखुरी क्षेत्रका लमही राप्ती गडवा र राजपुर गाउँपालिकाका अधिकांश किसानको खेतमा धान पाकेर पहेल पुर्छ। किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्या भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ।
6: यो 3-4 दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो। अनि अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएछ हजुर। अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के भन्छन् कि कम पर्ने भयो अनि बेच्नेवालाको अब हेर्नुहोस् बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो त्यही सबै घाटै घाटा छ हजुर। त्यो पानीले त धेरै नोक्सान पार्यो।
2: निरन्तरको वर्षा र हावाहुरीका कारण धान बालीमा भएको क्षतिको विवरण

0: अविरल वर्षा सँगै आएको बाढ़ी पहिरो तथा रूख ढलेर देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सड़क खण्ड पूर्ण रूपमा ठप्प भएको छ। प्राधिकरणले आज दिउँसो एक बजेसम्मको अध्यावधिक विवरण जारी गर्दै यात्रा गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
1: 47औं विश्व पर्यटन दिवसका अवसरमा नेपालगंज पर्यटन परिषदले नेपाल भारत जमुनाहा नाकामा आज सरसफाई गरेको छ। नेपालगंज पर्यटन परिषदको संयोजकत्वमा नाटा बाँके, च्याप्टर हान बाँके, होटल व्यवसायी संघ बाँके, होटल सिद्धार्थ, सामुदायिक प्रहरी बाँके, होटल कल्प रूतको सहकारीमा नेपालगंजका मुख्य प्रवेशद्वार जमुना नाकामा सरसफाई कार्यक्रम भएको हो। भारत लगायत तेस्रो देशबाट नेपालगंज भित्रिने पर्यटकहरूलाई स्वच्छ र सफा वातावरण प्राप्त गर्ने उद्देश्यका साथ सीमा नाकामा सरसफाई गरेर पर्यटकहरूलाई सकारात्मक सन्देश दिन खोजिएको पर्यटन परिषदका अध्यक्ष केशवराज नेउपानेले बताउनुभयो। सीमा पारीबाट आउने पर्यटकसँग राम्रो र सम्मानपूर्ण व्यवहार गर्न नाकामा खटिएका सुरक्षाकर्मीलाई सोही अवसरमा आग्रह गरिएको अध्यक्ष नेउपानेले बताउनुभयो। सरसफाई कार्यक्रममा नेपालगंजका होटल व्यवसायी, पर्यटन व्यवसायी लगायत सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। पश्चिम नेपालमा पर्यटन क्षेत्रको प्रवर्धन, विकास, संरक्षण र पर्यटन व्यवसायसँग सम्बन्धित सरकारवालाहरूबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले होटल संघ नेपाल, नेपाल होटल व्यवसायी संघ बाँके, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्सी नाटा बाँके च्याप्टरको संस्थागत सदस्य रहने गरी नेपालगंज पर्यटन परिषदको गठन गरिएको छ।
0: बर्दियाको गुलरिया नगरपालिका 8 स्थित सर्जु नदी टपरा टोलका 15 घर डुबानमा परेको छ। सर्जु नदीको किनारमा बसोबास गरिरहेका 15 घरधुरी डुबानका कारण विस्थापित भएका छन्। डुबानमा परेर विस्थापित भएका घरधुरीलाई गुलरिया नगरपालिकाले निर्माणाधीन औद्योगिक ग्राममा राखेको छ। कच्ची घरहरूमा अधिकांश क्षति भएको प्रहरीले जनाएको छ। त्यसै गरी लगातारको वर्षाको कारण गुलरिया नगरपालिका 1 छेडापुरका 5 कच्ची घरमा पानी पसेको प्रहरीले जनाएको छ। उनीहरूलाई विद्यालयमा राखिएको छ। यसै गरी बाँसगढ़ी नगरपालिकाको रेशम टोल बस्ने जलबहादुर चौधरीको घरको भित्ता भत्किँदा च्यापिएर बंगुर मरेका छन्। जिल्लाको विभिन्न स्थानमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो।
1: हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका 4 मछारीमा आज बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिँदा जेसीबी चालक सहित 3 घाइते भएका छन्। घाइते 3 नेपाली सेनाको हेलिकप्टरबाट दिउँसो सुर्खेत उद्धार गरिएको छ। घटनामा दैलेखको दुल्लु घर भएका जेसीबी चालक 29 वर्षका बखत बहादुर खड्का गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो। आज बिहानको समयमा रिलमा हुँदै गिवाठीसम्मको सड़क निर्माण कार्य गरिरहेका उनीहरू मछारी पुल पारीको एक घरमा सुतेका थिए। अचानक माथिबाट खसेको ठूलो ढुंगा घरको छतमा खसेपछि घरभित्र सुतेका खड्का सहित रूकुम पश्चिमको सानीभेरी गाउँ नगरपालिका 1 16 वर्षका रोशन राणा, हुम्ला सिमीकोट गाउँपालिका 4 17 वर्षीय रमेश शाही घाइते भएका हुन्। घाइते राणा र शाहीको अवस्था सामान्य रहेको छ भने जेसीबी चालक खड्काको टाउकोमा गम्भीर चोट लागेको अदानचुली 4 लौठी घर भएका स्थानीय दिनेश पाण्डेले बताउनुभयो। घटना भएको जानकारी पाए लगत्तै लौठी गाउँबाट स्थानीय घटनास्थलमा पुगेका थिए। 3 श्रीनगर स्वास्थ्य चौकीमा प्राथमिक उपचार भए पनि चालक खड्काको अवस्था निकै गम्भीर देखिएकाले 3 हेलिकप्टर मार्फत सुर्खेत लगिएको बताइएको छ। सड़क निर्माणको ठेक्का हुम्लाकै कंगे निर्माण सेवाका छिरिङ लामाले गर्नुभएको थियो।
0: मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर पाँचमा रहेको हिमलुङ हिमालमा हिम पहिरो गएको छ। बिहान हिम पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारका लागि चारजनाको टोली हेलिकप्टर मार्फत गएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार त्यहाँ 9 जना पर्वतारोही र 13 जना सहयोगी गएकोमा उनीहरू मध्ये 10 जना हराएका

0: कार्य आएको छ। तर संख्या एकिन भएको छैन। स्थानीयबाट दुईजनाको शव भेटिएको जानकारी आए पनि एकिन नभएको उहाँले बताउनुभयो। हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ।
1: नेपाल प्रहरीले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा अनुगमन गर्न पुगेको आफ्नो टोलीलाई भेटघाटमा रोक लगाएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले आपत्ति जनाएको छ। आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकारमाथि अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीहरूमाथि निष्पक्ष छानबिन गरी कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग माग गरेको छ। आयोगका अनुसार पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएपछि सत्य तथ्य बुझ्न र अनुगमन गर्न आयोगका माननीय सदस्यको नेतृत्वमा एक उच्च स्तरीय टोली काठमाण्डुको टेकु स्थित प्रहरी कार्यालय पुगेको थियो। तर प्रहरी प्रशासनले आयोगको उक्त टोलीलाई जबरासँग भेटघाट गरी अवस्थाबारे जानकारी लिन रोक लगाएको थियो। अनुगमन टोलीले प्रहरीको उच्च नेतृत्वसँग यस विषयमा कुरा गर्दा समेत कुन कारणले भेट्न नदिएको हो भन्ने बारे कुनै स्पष्ट जानकारी नदिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका द्वारा जारी विज्ञप्तीमा आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध पुर्याउने दोषी प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन र आयोगलाई प्राप्त अधिकारहरूको पूर्ण सम्मान गर्न नेपाल सरकारको ध्यान आकर्षण गराइएको छ। गैराती पक्राउ परेका जबरा आइतबार नै रिहा भइसक्नु भएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। उत्तर पश्चिम पाकिस्तानमा शनिबार सड़क छेउको प्रहरी जाँच चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारी साधन विस्फोट गराउँदा कम्तीमा 11 जनाको मृत्यु भएको छ भने करिब 30 जना घाइते भएका छन्। प्रान्तीय आपतकालीन सेवाका प्रवक्ता बिलाल फैजीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा उक्त आक्रमण भएको हो। प्रहरीले मृतक तथा घाइतेलाई नजिकैका अस्पतालमा पुर्याइएको जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीले बताएका छन्। पाकिस्तानी तालिबानका रूपमा चिनिने तेहरिक ए तालिबान पाकिस्तान टीटीपीले विज्ञप्ति मार्फत आक्रमणको जिम्मेवारी लिएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितारियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितिन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितो रियो कराते च्याम्पियनशीपमा एरिकाको यो 2 स्वर्ण पदक हो। त्यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण पदक जितेका छन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितेकी छन्। उनले टीम कुमितेतर्फ पनि काँस्य पदक जितेकी छन्। मीन बहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेगा लिम्बू, सानुमाया थिङ, एलिसा रास्कोटीले टीम काता र टीम कुमितेमा काँस्य पदक जितेका छन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 28.6 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 82% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: निरन्तरको वर्षाका कारण देवखुरीमा किसानले लगाएको धानमा क्षति, भित्राउन ठिक्क पारेको धान क्षति हुँदा किसान चिन्तित।
1: बढ्दो एन्टिबायोटिक औषधिको रोकथामका बारेमा घोराहीमा छलफल, चिकित्सकको अनुमति बिना यस्ता औषधि प्रयोग नगर्न बिरामीहरूलाई चिकित्सकको आग्रह।
0: तुलसीपुर 19 को छिल्लीकोट क्षेत्रमा हावाहुरीबाट ठूलो क्षति, सडक अवरूद्ध हुँदा हुनुका साथै बाली नाली सँगै घरको छान उडायो
1: र आज असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि सोह्र श्राद्ध शुरू।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: But that was just the beginning. The real game begins now.
5: एफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
4: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
5: जदौ
6: रागले पोल्यो जातको चलना पानी हातको
5: बाएक एउटा
7: मेरी छोरी फूल जस्तै लाग्छ। आजदेखि हजुरको शिरमा सिउरी दिएछ।
5: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
8: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये छोटे थोड़े उन कौओं की कहानी है।
9: मम्मी मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902222।
10: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
16: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ?
18: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
17: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आचेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ म जानु त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनि हाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 082-562-601 98578-3590 98578-3684।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा प्रविधि मण्डलका प्राविधिक मित्र विशाल चौधरीसँगै म कमल ओलीको मित्र तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम मध्यपश्चिम बहस र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioMP.org लगइन गरे पनि संसारभरैकै साथ सुन्न सकिन्छ साथै मोबाइल एप्लिकेशनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ एक साताको पर्खाइपछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौ हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र आज बहसका लागि हामीसँग हुनुहुन्छ नेपाली कांग्रेस लुम्बिनी प्रदेश नियमित 15 महाधिवेशन तयारी समिति सदस्य सचिव एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि बमबहादुर डीसी हुनुहुन्छ आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ गगन थापा पक्षले अधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ाइरहेको अवस्थामा तपाईँहरू शेरबहादुर देउवा पक्षधर भएर छुट्टै अधिवेशनको तयारीमा किन लाग्नुभयो त्यसैगरी तपाईँहरूका अनुसार पार्टीको आधिकारिक अधिवेशन कुन हो त्यसको वैधानिक आधार के हो र नेपाली कांग्रेसको अधिवेशनलाई तपाईँहरू गुटको शक्ति प्रदर्शन बनाउँदै हुनुहुन्छ कि संगठन सुदृढीकरणको अवसर यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्नेछौ सर्वप्रथम नेपाली कांग्रेस लुम्बिनी प्रदेश नियमित 15 महाधिवेशन तयारी समिति सदस्य सचिव एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि बमबहादुर डीसीजीलाई कार्यक्रममा स्वागत छ
1: धन्यवाद कमलजी
0: हजुर आजभोलिका दिनचर्या चाहिँ यहाँले के कसरी बिताइरहनु भएको छ
1: वास्तवमा म नेपाली कांग्रेसको एउटा जिम्मेवार कार्यकर्ताको हैसियतले नेपाली कांग्रेसको संगठन निर्माण र नेपाली कांग्रेसको आदर्श विचार सिद्धान्तलाई कसरी कार्यकर्ताका माझमा जनताका माझमा संगठित भएर विचार प्रवाह गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै कार्यकर्ताका माझमा आफ्ना विचारहरू सम्प्रेषण गर्ने सांगठनिक रूपमा भौतिक रूपले उपस्थित भएर सहकार्य गर्ने र सँगसँगै मेरो साहित्य प्रतिको रूचि पनि लेखन प्रतिको रूचि पनि भएको हुनाले कहिलेकाहीँ अध्ययन कहिलेकाहीँ साहित्यिक कार्यक्रमहरूमा पनि सत्सङ्ग गर्ने भएका कारणले दिनहरूलाई एउटा चाहिँ सामान्य ढंगले आफ्नो दैनिक जीवनलाई यसरी नै बिताउने गर्दछु
0: भनेपछि तपाईँ एउटा सांगठनिक हिसाबले पार्टीको विचार पद्धतिलाई बोकेर जुन एउटा कार्यकर्ता समक्ष पुग्दै गर्दाखेरि अहिलेको पछिल्लो अवस्थालाई हेर्दै गर्दाखेरि जुन दुई धारमा दुई एउटै पार्टीभित्र पनि दुई तरिकाले भिन्दै भिन्दै तरिकाले अहिले महाधिवेशनको तयारी थाल्नु भएको छ यो कुराहरूलाई लिएर जाँदै गर्दाखेरि तपाईँहरूका कार्यकर्ताहरूले के भन्नुहुन्छ
1: वास्तवमा नेपालको वर्तमान राजनीतिक अवस्था अत्यन्त तरल छ र संकटपूर्ण अवस्थामा छ पार्टीहरूका बीचमा आन्तरिक संघर्षहरूले गर्दाखेरि पार्टीहरू कमजोर भएका छन् र पार्टी कमजोर हुँदा मुलुकको समग्र राजनीति कमजोर भएको अवस्था छ यो अवस्थामा नेपाली कांग्रेस जस्तो पुरानो ऐतिहासिक र एउटा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी र नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन सफल भएको पार्टी र सिद्धान्त विचार आस्थाले पनि संसारभरि चिनिएको र एउटा चाहिँ के अरे इतिहास बोकेको विरासत बोकेको पार्टी भएको हुनाले यो पार्टीभित्र जुन वर्तमान अवस्थामा देखिएका संकटहरू छन् जे अप्ठ्यारा परिस्थितिहरू छन् त्यो परिस्थितिलाई चिर्दै नेपाली कांग्रेसलाई एक सुदृढ पार्टी एकताबद्ध भएर अगाडि बढ़ने पार्टी र यसलाई सशक्त बनाउने र यसले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने कुरामा नेपाली कांग्रेसका तमाम कार्यकर्ताहरू सक्रिय छन् तथापि पनि अहिलेको वर्तमान सन्दर्भमा तपाईँले भनेको जस्तो नेपाली कांग्रेसका दुईवटा महाधिवेशनहरू जुन सार्वजनिक रूपमा देखा परेका छन् नेपालको राजनीतिक इतिहासमा यो एउटा अत्यन्त दुःखद घटना हो नेपाली कांग्रेसको जुन नियमित महाधिवेशन 14 महाधिवेशनबाट 15 नियमित महाधिवेशन पक्षधरहरूले जसरी नेपाली कांग्रेसको नेतृत्वलाई राष्ट्रिय नेतृत्व र अन्तर्राष्ट्रिय प्रतिष्ठाको चाहिँ के अरे जुन ऐतिहासिक जिम्मेवारी पूरा गरेको थियो त्यो अवस्थामा एकाएक विशेष महाधिवेशन कथित विशेष महाधिवेशन का नाम जसरी जासूसी विद्रोह का रूप में देखिए जैनजी विद्रोह विद्रोह को मतियार बंद एक किसिमले विशेष कथित विशेष महाधिवेशन गर्न गएको परिस्थितिले अहिलेको वर्तमान अवस्था सृजना भएको छ र पार्टी कथित विशेष महाधिवेशन को पंजा में या कब्जा में पुग्दा देश को राजनीतिक परिस्थिति अज जटिल बन गई परिस्थिति तपाई हाम्रा माझमा छ त्यसैले अहिलेको यो परिस्थितिलाई सहज ढंगले निकास दिनका लागि यसलाई संगलो बनाउनका लागि मुलुकको राजनीतिलाई सही दिशामा लिएर जानका लागि र नेपाली कांग्रेसको राजनीतिलाई नेपाली कांग्रेसको नेतृत्वलाई सही दिशामा लिएर जानका लागि नेपाली कांग्रेस इसलिए यही 15 गते देखि आफ्नो ओडा तहको अधिवेशनहरू गरेर मंगसिरको 21 22 23 गते नेपाली कांग्रेसको महाधिवेशन गर्ने निर्णय गरेको छ जुन हालै सम्पन्न भएको राष्ट्रिय भेलाले राष्ट्रिय सम्मेलनले यो निर्णय गरेको हो र विशेष गरी 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउपाको नेतृत्वको कार्य समितिलाई नै नेपाली कांग्रेसको 15 महाधिवेशन गर्ने वैधानिक हक भएको हुनाले नेपाली कांग्रेसले अहिलेको परिस्थितिमा मंगसिरको 21 22 23 गते केन्द्रीय महाधिवेशन काठमाडौँमा गर्दैछ र यसको ओडा तहबाट शुरूआत यही 15 गतेबाट हुँदैछ म तपाईँको लोकप्रिय रेडियोका माध्यमबाट सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ता विचारवान कार्यकर्ता आस्थावान कार्यकर्ता प्रजातन्त्रमा विश्वास गर्ने सबै कार्यकर्ता नेता कार्यकर्ताहरूलाई यस महाधिवेशनमा सहभागी भएर नेपाली कांग्रेसलाई सुदृढ बनाउने नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने र मुलुकको प्रजातन्त्रलाई सुरक्षित गर्ने र जनताका हक अधिकारहरूलाई संरक्षण गर्ने र नेपालको भविष्य सुनिश्चित गर्ने कुरामा अगाडि बढ्नुपर्छ भन्ने र म विश्वास दिलाउन बढ्नुपर्छ भन्ने आह्वान गर्न चाहन्छु र हामीले अहिलेको परिस्थितिमा जुन चाहिँ के रे घटनाक्रमहरूले हामीलाई डोर्याइरहेको छ नेपालको राजनीतिक परिस्थिति जुन जटिल बनेर गएको छ यो परिस्थितिलाई चिर्न कसैले सक्छ भने त्यो शेरबहादुर देउपाको नेतृत्वमा रहेको अहिले 15 महाधिवेशनको तयारी समितिको संयोजक को रूपमा रहनु भएको डाक्टर शशांक कोइरालाको नेतृत्वको नेतृत्वले नै यसलाई सफल ढंगले अगाडि लिएर जान सक्छ भन्ने विश्वास छ यो विश्वासमा कोही अल्मलिनु पर्ने कोही अन्यलमा पर्नुपर्ने अवस्था छैन त्यसैले यो एक किसिमले आस्था र निष्ठाको कुरा हो यो विचारको कुरा हो यो विचारलाई चाहिँ के रे बोक्ने जुन चाहिँ के रे नेतृत्व हाम्रा माझमा छ जसले विरासतको नेतृत्व पनि गर्छ जसले अग्रजहरूको नेतृत्व पनि गर्छ जसले रूपान्तरणको नेतृत्व पनि गर्छ जसले परिवर्तनको नेतृत्व पनि गर्छ र यसले युवाहरूको नेतृत्व पनि गर्छ यसले श्रमिकहरूको पनि नेतृत्व गर्छ यो ऐतिहासिक दायित्व पूरा गरेर आएको पार्टी भएका कारणले यो बाटोमा सबैलाई अग्रसर भएर हिँड्न म फेरि पनि आह्वान गर्न चाहन्छु किनकि देशको परिस्थिति भनेको अहिलेको अवस्थामा अत्यन्तै अप्ठ्यारो परिस्थिति हो प्रजातन्त्र संकटमा छ हाम्रा अधिकारहरू संकटमा छन् राष्ट्रियता कमजोर भएको अवस्था छ यो अवस्थामा सबै प्रजातन्त्रवादी एक भएर जानुपर्ने र सबैको सहकार्य सहमति र समझदारी बनाउनु पर्ने आवश्यकता भएको हुनाले त्यो बनाउन सक्ने क्षमता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सँगै भएको कारणले नेपाली कांग्रेसलाई त्यो बाटोमा हिँडाउन जरूरी छ र मुलुकलाई त्यो बाटोमा हिँडाउन जरूरी छ भन्ने लाग्दछ त्यसैले पनि म सबै साथीहरूमा यो हार्दिक आह्वान गर्न चाहन्छु
0: तपाईँहरूका अनुसार पार्टीको आधिकारिक अधिवेशन कुन हो त्यसको वैधानिक आधार के हो भन्ने लाग्छ
1: नेपाली कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिले गर्ने महाधिवेशन नै आधिकारिक अधिवेशन हो यसका केही कानूनी बहसहरू कानूनी कुराहरू छन् त्यो कानूनी कुराको निरूपण गर्ने कुरा अदालतको हो र त्यो अदालतमा मुद्दा विचाराधीन पुनरावलोकन मुद्दा विचाराधीन भएर रहेको छ। त्यसैले अहिले हामीले केही कुरा चाँडो भन्दा यो अलिकति चाहिँ के अरे छिटो हुन सक्छ। त्यसैले यदि 14 महाधिवेशनको केन्द्रीय समितिले नै 15 महाधिवेशन गर्ने अधिकार पाउने हुँदा यसको वैधानिक बाटो नै त्यही हुन्छ र मलाई जहाँसम्म लाग्छ अदालतले पक्कै पनि शेरबहादुर देउपाले दिएको पुनरावलोकनको मुद्दा, पूर्व कार्यवाहक सभापतिले पूर्णबहादुर खड्गाले दिएको पुनरावलोकनको मुद्दा निश्चित रूपमा पनि उहाँहरूको पक्षमा हुनेछ र यो कानूनी बाटोको निरूपण हुनेछ। जहाँसम्म राजनैतिक बाटोको निरूपणको कुरा छ, अहिले पनि करिब 8,00,000 सक्रिय सदस्य भएको संगठनको नेतृत्व गर्ने शेरबहादुर देउपा र त्यो महाधिवेशनलाई सफल बनाउन तयारी बनेको तयारी संयोजक बनेको शशांक कोइराला जो बीपी कोइरालाका सुपुत्र हुनुहुन्छ, उहाँको आदर्श, उहाँको आस्था, उहाँको नेतृत्व, उहाँको विचारलाई अगाडि लिएर कसैले जान सक्छ भने त्यो यही नेतृत्व लिएर जान सक्छ। त्यसकारण पनि कार्यकर्ता नेता साथीहरू सबैले यसमा लामबद्ध हुन जरूरी छ र हामी सबै यो जासुसी विद्रोहको मतियार बन्नु हुँदैन। अहिले धेरै कुरामा वैचारिक रूपले मत भिन्नतै बन्न पुगेको छ। अहिले देखिएको तपाईँले भन्ने गरेको तपाईँकै शब्दमा भन्नुगर्दा भन्नुपर्दा गगन समूहले विशेष महाधिवेशन समूहले यो विशेष गरी खास गरी के थियो भन्नुहुन्छ भन्दाखेरि विशेष महाधिवेशन र नियमित महाधिवेशनको जुन चाहिँ के अरे द्वन्द्व थियो त्यो द्वन्द्वले चाहिँ के अरे विशेष महाधिवेशनमा पुर्याउँदा पार्टी आज यो अवस्थामा पुगेको छ। त्यसैले परिणामले पनि के देखाएको छ भने विशेष महाधिवेशन गर्नु गलत थियो र अझ त अहिले त के पनि फरक पर्दैछ भन्नुहुन्छ भने विशेष महाधिवेशनबाट कब्जा गरिएको पार्टी अहिले प्रजातान्त्रिक समाजवादको बाटो छोड्दैछ र उसले सामाजिक लोकतन्त्रको बाटो अप्नाउँदैछ। मेलमिलाप, राष्ट्रिय एकता, सहमति, सहकार्यको नीति पनि त्याग्दैछ र त्यो बाटोबाट अलग भएर चाहिँ के अरे जाँदाखेरि नेपाली काँग्रेसले सत्ता पनि गुमाउनु परेको छ भने हिजो सँगै सहयात्रा गरेका राजनैतिक दलसँगको सहमति पनि तोड्दै हिँड्दा राष्ट्रिय राजनैतिक संकट पनि उत्पन्न हुन्छ कि भन्ने आशंकाहरू पनि पैदा भएका छन्। अहिले यो पनि देखिँदैछ तपाईँको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्नमा साथै भने भने विशेष अधिवेशनबाट आएको जुन नेतृत्व छ त्यो असफल बन्दै गएको छ र कहीँ यो डिप स्टेटको मतियार पनि बन्दैछ कि भन्ने आशंकाहरू बढ्दै गएको छ। तपाईँ हामीले देखेको कुरा के हो भने राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेसको जुन अहम भूमिका हो त्यो अहम भूमिकालाई वर्तमान विशेष अधिवेशनको नेतृत्वले त्यसलाई चाहिँ के अरे सफलतापूर्वक नेतृत्व गर्न नसकिरहेको एक किसिमले सरकारको पनि मतियार हुन खोजेको जस्तो देखिएको हुँदाखेरि नेपाली काँग्रेसको राजनीतिलाई नेपाली काँग्रेस पार्टीको चाहिँ संगठनलाई नेपाली काँग्रेसको जुन विचार सिद्धान्तलाई ठिक ढंगले नेतृत्व गर्नका लागि पनि यो मंगिरको 21-22-23 गतिको महाधिवेशनको आवश्यकता परेको हो र त्यसको औचित्य त्यसपछि पुष्टि हुनेछ र यो केन्द्रीय महाधिवेशनले सम्पूर्ण रूपमा नेपाली काँग्रेसका कार्यकर्ताहरूको भावना, मर्म, मान्यतालाई स्थापित गर्दै हाम्रो जुन ऐतिहासिक विरासत हो त्यसलाई स्थापित गर्दै हाम्रा जुन ऐतिहासिक सम्बन्धहरू हुन् यो अन्तर्राष्ट्रिय क्षेत्रमा त्यो सम्बन्धहरूलाई कायम राख्दै एउटा राजनैतिक मूल्य, मान्यता र मर्यादामा लिएर जानका लागि पनि यो महाधिवेशनले अत्यन्त सफलतापूर्वक सबैलाई डोर्याउनेछ र यसको महत्व त्यतिखेर देखिनेछ। र अहिले देख्दाखेरि अर्को पनि चाहिँ के परिस्थिति सिर्जना भएको छ भने हामीले नेपाललाई राष्ट्रिय रूपमा अहिलेको महाधिवेशन अहिलेको राष्ट्रिय सम्मेलनले हालै सम्पन्न राष्ट्रिय सम्मेलनले पनि अर्को एउटा कुरा चाहिँ के गरेको छ भन्नुहुन्छ भने हामीले मुलुकलाई साँच्चीकै राष्ट्रिय रूपमा पहिचान गर्ने हो भने हामी धार्मिक स्वतन्त्रताका माध्यमबाट सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाएर अगाडि बढ्नुपर्छ भन्ने जुन मूल्य मान्यता अहिलेको राष्ट्रिय भेलाले राष्ट्रिय सम्मेलनले जुन चाहिँ के अरे पारित गरेको छ यो बाटोलाई पनि अगाडि लिएर जानुपर्छ भन्ने अहिलेको यो महाधिवेशनको एक किसिमले बाटो तय भएको छ। त्यसले त्यसतर्फ मार्ग निर्देशन गरेको छ र यो कुराहरू सबै सबै कार्यकर्ता साथीहरूले, सबै नेतृत्वकर्ताहरूले, सबै प्रजातन्त्रवादीहरूले र सबै वैचारिक साधकहरूले यो कुराहरू बुझेर वर्तमान चाहिँ के अरे महाधिवेशनलाई सफल बनाउन सबैको दायित्व बन्छ यो महाधिवेशन। त्यसकारण पनि महत्वपूर्ण
0: यहाँको जुन भनाइ अनुसार गगन थापा पक्षको जुन महाधिवेशन पनि अगाडि बढ़िरहेको छ र उनीहरूले गरेका कामहरूलाई यसो हेर्ने बेलामा सबै प्रक्रियागत छैनन्। हिजोका दिनहरूदेखि अहिले वर्तमान समयमा चल्दै आएका गतिविधिहरूलाई उनीहरूले भुलेर फरक बाटो रोजेका छन् भन्ने कुराहरू यहाँको आयो। भनेपछि यो हुँदै गर्दाखेरि पनि के छ भन्नुहुन्छ भने शेरबहादुर पक्षमा जुन एउटा अल्पमत र गगन थापा पक्ष बहुमतमा उभिएको छ भन्ने यस्ता कुराहरू पनि आउँछन् र शेरबहादुर देउवालाई अस्ति भर्खरै के भन्छ एयरपोर्टबाट लिँदै गर्दाखेरि जुन खालको एउटा जमघट थियो, जुन खालको एउटा भीड़ थियो, जुन खालको एउटा तछाड मछाड थियो उहाँको अगाडि पछाडि हुनलाई, भनेपछि उनीहरूले पनि सबैले छोडे भन्ने यस्ता कुराहरू पनि आउँछन्। यो कुरालाई यहाँले कसरी हेर्नुहुन्छ?
1: वास्तवमा त्यस्तो होइन। जस्तो अहिले चाहिँ सामाजिक सञ्जालहरूमा गाली गलौज गर्ने या सामाजिक सञ्जालहरूमा प्रोपोगण्डा गर्ने कुराहरू जुन छन् यो कुराहरू भनेको यो लामो समय जाने कुरा होइन। यो त पार्टी संगठनको जीवन्तताले देशलाई नेतृत्व गर्ने कुरा हो। त्यसैले बुझ्नुपर्ने कुरा के हुन्छ भने शेरबहादुर देउपा अथवा शेरबहादुरसँग नेपाली काँग्रेसको नेतृत्वको जुन चाहिँ के अरे एउटा लामो ऐतिहासिक विरासत छ त्यो विरासतलाई हेर्दा हामी मुलुकलाई नेतृत्व गर्ने हैसियतमा छौ, देशलाई नेतृत्व गर्ने हैसियतमा छौ, प्रजातन्त्रलाई नेतृत्व गर्ने हैसियतमा छौ। त्यसै कारण पनि गगन मलाई यहाँ नाम लिन त्यति उपयुक्त लाग्दैन, जो विशेष महाधिवेशनबाट आएको नेतृत्व छ त्यो नेतृत्वले नेपाली काँग्रेसलाई आज जुन अवस्थामा पुर्याएको छ, आज प्रतिपक्षमा पनि अत्यन्त कमजोर प्रतिपक्ष भएर एउटा सत्ता पक्षलाई अत्यन्त बलियो चाहिँ बन्ने अवसर जुन प्रदान गरेको छ त्यो हिजो को विशेष महाधिवेशनको प्रतिफल हो, जसले गर्दाखेरि नेपाली काँग्रेसलाई यो अवस्थामा पुर्यायो। त्यसकारण पनि शेरबहादुर देउपाले गरेको नेतृत्वले नै नेपाली काँग्रेस पहिलो पार्टी थियो, नेपाली काँग्रेसको शिर उच्चा थियो, कार्यकर्ताहरूका बीचमा वैमनस्यता थिएन, कार्यकर्ताका बीचमा चाहिँ के अरे एक किसिमको सन्तुलन कायम थियो, नेताहरूका बीचमा सन्तुलन कायम थियो, गुट उपगुटहरूका बीचमा पनि सन्तुलन कायम थियो। त्यसलाई विस्फोटन गराउने काम विशेष महाधिवेशनले गरेर काँग्रेसलाई कमजोर बनाउने, प्रजातन्त्रलाई कमजोर गराउने र समग्र देशको राजनीतिलाई कमजोर बनाउने जुन कुरा गरेको छ यसले राष्ट्रियता कमजोर भएको छ, यसले प्रजातन्त्र कमजोर बनाएको छ, यसले राजनीतिक थायित्व पनि कमजोर गराएको छ र विकास निर्माणका कुराहरूमा पनि यसले प्रभाव पारेको छ। त्यसैले अहिले पनि म भन्न चाहन्छु यदि देशमा प्रजातन्त्र बलियो बनाउने हो भने, देशलाई राष्ट्रियता दिने हो भने, देशको राष्ट्रियतालाई बलियो बनाउने हो भने नेपाली काँग्रेस बलियो हुन आवश्यक छ र त्यो बलियो बनाउने कुरामा अहिले जसरी चाहिँ के अरे शेरबहादुर देउपा र डाक्टर शशांक लगायत सम्पूर्ण मूलधारका नेताहरू एक ठाउँमा जो उभिनु भएको छ त्यो बाटोले नै त्यो निर्धारण गर्न सक्छ भन्ने विश्वास छ। र सबै साथीहरूलाई फेरि पनि म भन्न चाहन्छु, सबै राजनीतिक कर्मी साथीहरूलाई, सबै कार्यकर्ता साथीहरूलाई, सबै नेता साथीहरूलाई त्यसमा गोलबद्ध हुन र त्यसमा लामबद्ध हुन
0: जुन एउटा नेपाली काँग्रेसको अधिवेशनलाई हेर्दै गर्दाखेरि तपाईँहरू जुन एउटा गुटको शक्ति प्रदर्शन बनाउँदै हुनुहुन्छ कि संगठन सुदृढीकरणको लागि एउटा अवसर पैदा गर्दै हुनुहुन्छ भन्ने सम्मको कुराहरू आएको छ, यसलाई कसरी हेर्नुहुन्छ?
1: सामान्यतया कुनै पनि राजनैतिक दलहरूमा गुट उपगुट हुने भनेको अस्वाभाविक कुरा होइन, गुट उपगुटको कुरै होइन। यो नेपाली काँग्रेसलाई कसरी चाहिँ के अरे देशको मूलधारको नेतृत्व शक्तिमा निर्माण गर्ने परे त्यसमा चाहिँ पुर्याउने र त्यसमा रूपान्तरण गर्ने भन्ने कुरा हो। जसरी विशेष महाधिवेशनले काँग्रेसको शक्तिलाई कमजोर बनायो, जसरी नेपाली काँग्रेसको ऐतिहासिक विरासतलाई कमजोर बनायो, जसरी अहिले देखिएको नागरिक अधिकारहरू या प्रजातान्त्रिक शक्तिहरूलाई कमजोर बनायो, त्यो शक्तिलाई पुनः स्थापित गर्ने कुरामा नै यो चाहिँ के अरे नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधरहरू एकताबद्ध भएर अगाडि बढ्ने बेला हो। त्यसैले त्यो त्यो इतिहासलाई स्थापित गर्नका लागि हामीले चाहिँ के रे यो मंसिरको 21-22-23 को महाधिवेशन आयोजना गरेको र हामीलाई के विश्वास छ भने नेपाली कांग्रेसको आस्थालाई नेपाली कांग्रेसको विश्वासलाई नेपाली कांग्रेसको आदर्शलाई नेपाली कांग्रेसको निष्ठालाई नेपाली कांग्रेसको बलिदानलाई यदि स्थापित गर्ने हो भने हामीले नेपाली कांग्रेसले आह्वान गरेको मंसिरको 21-22-23 गतिको महाधिवेशनलाई सफल बनाउने र त्यसमा गोलबद्ध हुने लामबद्ध हुने र देशको नेतृत्वलाई सही बाटोमा पुर्याउने बाटोमा हामी लाग्नु पर्दछ भन्ने विश्वास लाग्छ। त्यसैले म फेरि पनि अनुरोध गर्न चाहन्छु यहाँ मार्फत कि आज यो अवसर तपाईँले यहाँको रेडियो मार्फत दिनुभएको छ। म तमाम लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका साथीहरूलाई दाङ जिल्ला मेरो कर्मथलो भएकोले दाङ जिल्लाका साथीहरूलाई फेरि पनि भन्दछु कि देश अत्यन्त अप्ठ्यारो परिस्थितिमा भएको हुनाले हामीले लहै लहैमा हामीले आफ्नो चाहिँ के अरे विचारहरू प्रस्फुटन गर्न हुँदैन आफ्ना विचारहरूलाई प्रवाह गर्न हुँदैन हामीले अत्यन्त संवेदनशील भएर अत्यन्त गम्भीर भएर सोचेर नेपाली कांग्रेसको यो महाधिवेशन जुन मंसिरमा हुँदैछ यसलाई सफल बनाउनु पर्ने आवश्यकता छ किनभने यो नेपाली कांग्रेस कमजोर हुँदाका दिन हामी देशमा फेरि थप संकटहरू देख्नुपर्ने अवस्था आउन सक्छ थप अन्यको राजनीति यहाँ आउने अवस्था सृजना हुन सक्छ त्यसैले एउटा सबल कांग्रेस सिंगो कांग्रेस एकताबद्ध कांग्रेस निष्ठाको कांग्रेस आदर्शको कांग्रेस मर्यादाको कांग्रेस विचारवान कांग्रेसलाई स्थापित गर्नका लागि पनि यो महाधिवेशन सफल हुन आवश्यक छ र सबै साथीहरू मिलेर यसलाई सफल बनाउन हार्दिक अनुरोध
0: तपाईँहरूको महाधिवेशन सफल रहोस् पहिलो कुरा त्यो छ र अर्को कुरा के छ भने नेतृत्व गर्ने व्यक्तिहरू नै दुई धारमा उभिँदै गर्दाखेरि अहिले यो पछिल्लो समयलाई हेर्दाखेरि अझ बढी चर्काचर्की हुने अवस्था सिर्जना भएको छ यो सिर्जना हुँदै गर्दाखेरि तल्लो तहका कार्यकर्ता अन्यलमा पनि छन् भने त्यसको जिम्मेवारी अब कसले लिने त
1: अब मैले स्पष्ट रूपमा यहाँलाई अवगत गराए कि अन्यलमा हुनुपर्ने अवस्था छैन हामीले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई हामीले राष्ट्रिय एकताको सिद्धान्तलाई हामीले राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई हामीले स्थापित गरेको शान्ति सहमति सहकार्यको चाहिँ सिद्धान्तलाई यदि अगाडि बढाउने हो भने हामीले नेतृत्व गरेको नेपालको राजनैतिक पार्टी नेपाली कांग्रेसको नेतृत्व गर्ने 14 केन्द्रीय महाधिवेशनका सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुँदै गरेको मंसिर 21-22-23 को चाहिँ के अरे महाधिवेशनमा सम्पूर्ण साथीहरू सहभागी हुनुपर्छ र स्थापित गर्नुपर्छ कसैलाई पनि अन्यलमा रहनुपर्ने अवस्था छैन कि विचारहरू स्पष्ट छन् हामी कुन बाटो हिँडिरहेका छौं भोलि अहिले केही भीड़हरू देखिन सक्छ हामीले भीड़हरू हिजो व्यक्तिका पछि पनि देख्याउँ संगठनका पछि पनि देख्याउँ बन्दुकका पछि पनि देख्याउँ तर आज ती सबै भीड़हरू के भए किनारा लागे जसले नेतृत्व गर्ने क्षमता पनि राख्दैनन् आज नेपालको राजनीतिमा आफ्नो अस्तित्व निर्माण गर्ने हैसियत पनि राख्दैनन् त्यसैले कसैले पनि घमण्ड गर्नुहुँदैन हामी सम्पूर्ण साथीहरू अत्यन्त संयम भएर अत्यन्त सहनशील भएर आफ्ना विचारहरूलाई पनि अत्यन्त सन्तुलित भएर राख्दै यो महाधिवेशनलाई सफल बनाउने कुरामा हामी प्रतिबद्ध छौं त्यसैले कसैका प्रति हाम्रो आग्रह पूर्वाग्रह छैन कसैका प्रति हाम्रो विरोध पनि छैन हामी एउटै कुरा जान्दैछौ कि मुलुकमा प्रजातन्त्र मर्नु हुँदैन मुलुकमा प्रजातन्त्र रहनुपर्छ र मुलुक बाँच्नुपर्छ मुलुक देश रहनुपर्छ र देश बनाउने कुरा देश रहने कुरा प्रजातन्त्रलाई स्थापित गर्ने कुरा जनताका अधिकारहरूलाई सुरक्षित गर्ने कुरा र देशमा यत्रो ठूलो लामो संघर्षबाट बलिदानबाट आएको प्रजातन्त्रलाई कहीँबाट पनि असुरक्षा हुन नदिने कुराका लागि नेपाली कांग्रेसको नेतृत्व नेपाली कांग्रेस अत्यन्त चनाको छ संवेदनशील छ र गम्भीर छ यो कुराका लागि राष्ट्रिय एकता बनाउने कुरा होला राष्ट्रिय सहमति निर्माण गर्ने कुरा होला या यसलाई चाहिँ अझ संगठित गएर लिएर जाने कुरा होला त्यसका लागि हाम्रो नेतृत्व हाम्रो महाधिवेशन प्रतिबद्ध छ
0: यो जुन एउटा तपाईँहरूको अहिले दुई धारमा आफ्नो आफ्नो पक्षमा रहेर महाधिवेशनको तयारी थालिएको छ जुन एउटा भोलि पार्टी एकताको आवश्यकता पर्दा अहिलेको गुटगत प्रतिस्पर्धाले सम्बन्धमा असर गर्दैन यहाँले त्यो
1: होइन नेपाली कांग्रेसभित्र विभाजनका इतिहास पनि छन् नेपाली कांग्रेसभित्र प्रतिबन्धित भएर अत्यन्त ठूला संघर्ष गर्नुपरेका इतिहासहरू पनि छन्। अत्यन्त ठूलो बलिदानका बावजुद पार्टीलाई स्थापित गरेको इतिहास पनि छ। देशका सम्पूर्ण वाम शक्तिहरूलाई संगठित गराएर गणेश महानजीले चाहिँ के अरे वामपन्थीहरू सबै एकजुट हुनुहोस् भन्ने एउटा प्रेरणा प्रदान गरेर त्यो वामपन्थी शक्तिहरूलाई पनि नेतृत्व दिएर संघर्ष गरेको इतिहास पनि छ। नेपाली कांग्रेसले यत्रो ठूलो चाहिँ के अरे द्वन्द्वको बेलामा चाहिँ के अरे मान्छेहरू दिनका दिन मारिँदा दिनका दिन लुटिँदा विस्थापित हुँदा त्यो परिस्थितिलाई निरूपण गर्न पनि एउटा शान्ति वार्ता गरेर त्यसका माध्यमबाट चाहिँ वृहत शान्ति सम्झौता गरेर देशलाई निकास दिने कुरामा नागरिकहरूलाई बाँच्न एउटा परिस्थिति निर्माण गरेर बाँच्ने परिस्थिति निर्माण गरेर मुलुकलाई नेतृत्व गरेको अवस्था त कसैले बिर्सेको छैन होला। हिजो त दिनदिनै मारिनु पर्ने, दिनदिनै काटिनु पर्ने, विस्थापित हुनुपर्ने यी सबै अवस्थाहरूबाट मुलुकलाई निकास दिने कुरा, मुलुकलाई एउटा सही बाटोमा लिएर जाने कुरामा नेपाली कांग्रेसले सधैँ नेतृत्व गरेको छ। र त्यो नेतृत्व गर्ने शेरबहादुर देउवा जो शान्ति प्रक्रियाको पनि नायक हुन्, शान्ति प्रक्रियामा सबभन्दा पहिले शुरूआत गर्ने र वार्ताको प्रारम्भ गर्ने शेरबहादुर देउवा, जसले राष्ट्रिय एकताका लागि पनि गरे, जसले शान्ति सम्झौताका लागि पनि प्रयत्न गरे र जसले विकास निर्माणका र समावेशी समानुपातिक प्रणालीका कुराहरूलाई पनि जुन हाम्रो देशमा एउटा वैधानिक बाटोमा लिएर जाने कुरामा अगुवाई गरे, नेतृत्व गरे, त्यो पार्टीको नेताले जुन महाधिवेशनको आह्वान गरेको छ त्यसमा सबै नेता कार्यकर्ताहरू गोलबद्ध भएर लामबद्ध भएर हामीले त्यो पार्टीलाई त्यो नेतृत्वलाई बलियो गराउन सक्यौं भने नेपाली कांग्रेस ठिक ठाउँमा आउँछ र त्यो ठिक ठाउँमा आउने नेपाली कांग्रेसले नै मुलुकलाई सही दिशा दिन्छ र हाम्रो प्रजातन्त्रको, हाम्रो राष्ट्रियताको बलियो मियो र बलियो एकता बन्ने सम्भावना रहन्छ। अन्यथा देशको भविष्य कहाँ पुग्छ, कहाँ जाने हो त्यो चाहिँ अन्यल छ। त्यसैले यो अन्यलको बाटो आउन नदिनका लागि हरेक कार्यकर्ताहरू अन्यलमा पर्न जरूरी छैन। सबैले यो मंसिरमा हुने महाधिवेशनमा, 15 गते हुने वडादेखिको अधिवेशनमा सहभागी भएर, शरीक भएर नेपाली कांग्रेसलाई एउटा सबल बनाउने कुरामा, सक्षम बनाउने कुरामा, सुदृढ गराउने कुरामा लाग्नुपर्छ भन्ने मेरो विश्वास हो।
0: हजुर, जुन एउटा अहिले के छ भने महाधिवेशन तयारी भइरहँदाखेरि जुन गगन थापा पक्षको अहिले तयारी पूरा भएको छ र जुन एउटा फेसबुकमा हरेक बेला देखिन्छ, हरेक सामाजिक सञ्जालमा देखिन्छ र कतै अट्टा आएको हो कि शेरबहादुर पक्षलाई भन्ने जस्तो पनि
1: अहिले छँदै छैन। तपाईँहरूले सामाजिक सञ्जालमा म त्यो बारेमा धेरै यहाँ कुरा नगरौं, टिप्पणी नगरौं, हामी महाधिवेशनको मुखमा छौं, त्यति राम्रो हुँदैन कार्यकर्ताहरूको बीचमा। तर विशेष महाधिवेशनले जुन पार्टी कब्जा गरेर जुन कथित महाधिवेशन गर्ने प्रक्रियामा छ, त्यो प्रक्रियाको सिन्डिकेटहरू भएको कुरा त अहिले पनि कार्यकर्ताका माझमा छताछुल्लो भएको अवस्था छ। त्यो छताछुल्लो अवस्थाबाट कांग्रेस कसरी बलियो हुन सक्छ, कांग्रेस बलियो कांग्रेस कसरी निर्माण हुन सक्छ, एउटा आस्थाको विचारको कांग्रेस कसरी स्थापित हुन सक्छ, त्यसैले विशेष महाधिवेशनबाट यो कथित विशेष महाधिवेशनबाट जुन बनेको चाहिँ के अरे नेतृत्व छ त्यो चाहिँ नितान्त रूपमा कब्जाको शैलीमा छ, निरङ्कुशताको शैलीमा छ, तानाशाही प्रवृत्तिको शैलीमा छ र त्यो विधि विधान मान्य प्रक्रियामा छैन। त्यसैले म अहिले पनि भन्न चाहन्छु कि जो साथीहरू त्यहाँ बसिरहनु भएको छ, जो साथीहरूले त्यहाँ एउटा चाहिँ के अरे विश्वास लिएर एउटा चाहिँ के अरे प्रतिबद्धता जाहेर गरिरहनु भएको छ, त्यो एउटा भ्रम हो, त्यसबाट मुक्त हुन जरूरी छ। र मंसिर 21-22 महाधिवेशनमा ओडादेखि हुने 15 अधिवेशनहरूमा
0: आग्रहको समाप्ति सकिन थालेको संकेत मलाई प्रावधिक मित्रले गर्नुभयो। छोटोमा एन्सर दिनुहोस्, एक शब्दमा दिनुहोस्, सिधा प्रश्न छ तपाईँलाई, तपाईँको संघर्ष कांग्रेस बनाउनका लागि हो कि आफ्नो पक्षको नेतृत्व स्थापित गर्नका लागि?
1: होइन, यो नेतृत्व स्थापित नेपाली कांग्रेस सबल र सक्षम राष्ट्रको नेतृत्व गर्ने पार्टी बनाउनका लागि हामी सम्पूर्ण कार्यकर्ताहरू समर्पित छौं। यहाँ व्यक्तिगत लाभको कुरा छैन, यहाँ व्यक्तिको कुरा छ।
0: यदि पार्टी भित्र बहुमत कार्यकर्ता तपाईहरुको विपक्षमा उभिए भने तपाई नेतृत्वको निर्णय स्वीकार गर्नुहुन्छ?
1: वास्तवमा यो कुरा तपाईलाई मैले फेरि पनि दोहोर्याउन चाहन्छु, एकदम एक लाइनमा छोड्न। अहिले पनि कथित विशेष महाधिवेशनले दावी गरेको जुन प्रतिशत छ या बहुमत भन्ने कुरा छ, त्यसको प्रमाणित गर्ने कसले हो? त्यसको न त केन्द्रीय समितिले प्रमाणित गरेको छ, न त त्यसको अध्यक्षता केन्द्रीय सभापतिले गरेको छ, न त त्यसको पुष्टि केन्द्रीय समिति मार्फत भएको छ। त्यसैले बहुमत पक्ष कससँग हो भन्ने कुराको निर्केल या निचोड या त्यसको निष्कर्ष जाने कुरा
0: अन्तिम रहेको
1: महाधिवेशनले गर्ने हो। त्यो महाधिवेशन
0: अन्तिम रहेको छ। गगन थापा पक्षले बोलाएको अधिवेशनलाई तपाईँहरू अवैधानिक भन्नुहुन्छ भने एउटा वाक्यमा त्यसको कानूनी आधार के हो?
1: बिल्कुल रूपमा 14 त्यो केन्द्रीय समितिलाई विधान विपरीत गरेको, जुन हाम्रो नेपाली काँग्रेसको विधानमा व्यवस्था भएको जति पनि वैधानिक प्रक्रिया छ त्यसलाई नमानेर त्यसलाई कब्जा गरेर गरिएको महाधिवेशन भएको, कथित महाधिवेशन भएको हुनाले त्यो कुनै पनि हालतमा वैधानिक छैन, जसको पुनरावलोकन गर्ने सर्वोच्चले निषेध दिइसकेको अवस्था छ र शून्यदेखि त्यो मुद्दाको सुनवाई हुँदैछ। त्यसको प्रतीक्षा गरौं के परिणाम?
0: तपाईँसँग अझै धेरै कुरा गर्न मन थियो तर समय अभावले गर्दा छुटिनु पर्ने हुन्छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश नियमित 15 महाधिवेशन तयारी समिति सदस्य सचिव एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि को हैसियतले यहाँले आम रेडियो सुनेर बस्नुभएका श्रोता मित्रलाई के भन्न चाहनुहुन्छ?
1: एकदमै धन्यवाद, तपाईँलाई धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त रेडियोमा लिएर आफ्ना कुराहरू, नेपाली काँग्रेसका कुराहरू भन्ने अवसर दिनुभयो, धन्यवाद छ। र हामी 15 गतेदेखि वडा अधिवेशन शुरू गर्दैछौ र हाम्रो मंसिर को 21-22-23 हामी महाधिवेशन जाँदाखेरि चरणबद्ध रूपमा हाम्रा ओडाका अधिवेशनहरू, हाम्रो गाउँ नगरपालिकाका अधिवेशनहरू, हाम्रा क्षेत्रीय अधिवेशनहरू, प्रदेश अधिवेशनहरू र केन्द्रीय महाधिवेशनहरू जुन छन् ती महाधिवेशनहरूलाई सफल बनाउनका लागि सम्पूर्ण नेपाली काँग्रेसका सक्रिय सदस्य साथीहरू, नेता साथीहरू र संरचना भएका सम्पूर्ण साथीहरूलाई शरीक भएर सफल बनाउन हार्दिक अनुरोध गर्दछु र एउटा सुदृढ काँग्रेस, सक्षम काँग्रेस र एउटा ऐतिहासिक नेतृत्वदायी हैसियत बनेको काँग्रेस सफल काँग्रेस बनाउनका लागि फेरि पनि अपील गर्दछु।
0: हजुर, पक्कै पनि श्रोता मित्र, कार्यक्रम मध्यपश्चिम बहसको समय अवधि सक्न थालेको संकेत मलाई प्राविधिक मित्र विशाल चौधरीले गर्नुभएको छ। तपाईसँग छुटेर जानुपर्ने हुन्छ श्रोता मित्र। छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने नेपाली काँग्रेस लुम्बिनी प्रदेश नियमित 15 महाधिवेशन तयारी समिति सदस्य सचिव एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि बमबहादुर डीसीजीलाई धेरैभन्दा धेरै धन्यवाद छ। त्यसै गरी कार्यक्रम सुनेर साथ दिने तमाम श्रोता मित्रलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुर्याइ सहयोग गर्नुहुने प्राविधिक मित्र विशाल चौधरीजीलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। तपाईँहरूको साता सुकमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दगमला, नमस्कार,
1: धन्यवाद।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
1: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
5: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
7: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
10: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
10: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
10: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
10: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
10: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
10: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
14: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ। साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1,284 जनाको उद्धार
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङदी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
2: भोलि बिहान हामी चाबेबाट फेरि हिमलुङ स्टेसन पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति। आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
3: पूर्वी भूभागहरूमा चाहिँ यो प्रणालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्नमा एकदमै कम नै रहेको।
0: र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेको सीको विनाशकारी बाढ़ीको 1 महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकिएको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन। यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
5: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
1: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
5: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका 3 आज बिहान ढिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रवक्ता काफ्रेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
6: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ
5: एकै समयमा हिङलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खोलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजंग बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीर बहादुर आईडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
6: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जडीबुटी संकलनको लागि चाहिँ यता मुगुम कार्मारुङ वडा नम्बर 9 13 जना स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेको चाहिँ त्यहाँ स्थानीयवासीबाट चाहिँ बुझिएको हो। सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
5: मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टे खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
2: हाम्रो नार्थ भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2 डेड बोडी पाइएको छ। 4 खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। भोलि बिहान हामी चाँडैबाट फेरि हिन्दुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
5: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1,100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तुसहित विभिन्न जिल्लामा लगातारको पानीले धानबाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रचार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा यसका भेक्टर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुङ्गा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
3: अहिले पछिल्लो मौसमको अवस्था पानीको अवस्था हेर्दाखेरि कतै पनि त्यस्तो भारी वर्षा भएको अवस्था देखियो। पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थोरै ठाउँहरूमा चाहिँ अन्तरी मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको ती ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा हुन सम्भावना रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ क्रमिकमा यो कर्णाली
5: बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाएर पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाको तर्फको भागमा क्रूज अड्किएको छ। घर जत्रो क्रूज सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपे की खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्का बीचको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
7: अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
0: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
10: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहारका हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत भरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: अखरू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
4: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाई छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन।
5: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौं। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कमफेरेन्स मुहाको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयं सेवकालाई, आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी, मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयं सेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस्, यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
4: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
6: जनप्रतिनिधिजी हुनुहुन्छ, जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँदो आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुचेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू खुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लयलयमा लागेर, भकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि, ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
4: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी।
7: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो, जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन, श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
4: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती चुरोट मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
6: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 सय नम्बरमा फोन गर्न सक्नुहुन्छ।
3: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्डिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि,
11: फोन नम्बर 082-563-479,
10: मोबाइल नम्बर 98-494-67-487।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
13: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तबाट छुट्टिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेसँग कुराकानी गरेका छौं।
6: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँहरूलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले लालाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ, झुटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, अपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नहोस् नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति एलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
11: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर चारवटा कुरा के होला?
6: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो। एकदमै यो एकदमै सत्य हो। होसियार हुनु पर्यो हरेक कुरोमा। चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घरधनी हुनु पर्यो। घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा। र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने, हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ। हाम्रो केन्द्र छ, हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बरहरू दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्ध गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्ध गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु म।
12: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुवान लगायतका विपदका घटनामा परि 14 भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ। कालीगण्डकीको बाढ़ीले पर्वतको जलझला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 मध्ये 2 शव फेला परेको छ। मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङ्गी नदीमा आंशिक प्रवाह थुनिएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ। आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ। बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ। र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेको छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै समीक्षा महतेको स्वागत छ। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। मनाङको हिमलुङ हिम पहिरोमा 10 जना बेपत्ता, खोजीमा समस्या। हुम्लामा जड़ीबुटी संकलक भेष झडप हुँदा मुगुका 1 जनाको ज्यान गयो, 9 जना सम्पर्कविहीन। बाढ़ीले मर्स्याङदी नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। गुल्मीका 231 घर उच्च जोखिममा। पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मामा छाडियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कंग्रेसको माग। भारतमा बाढ़ी पहिरोमा 68 जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित, केदारनाथ यात्रा स्थगित। र कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। 19 वर्ष मुनिको महिला विश्वकपका लागि आईसीसी टोलीद्वारा कीर्तिपुर मैदानको निरीक्षण।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ मानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि बेपत्ता भएका 10 जनाको खोज तथा उद्धारमा समस्या भएको छ। प्रतिकूल मौसमका कारण हेलिकप्टर जान नसकेपछि खोजी कार्यमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। हेलिकप्टर ल्याण्ड गर्ने अवस्था नभएको उहाँको भनाइ थियो। कठिनाईका बीच पनि आज डोरीको माध्यमबाट 2 जनाको शव उद्धार टोलीले चामे ल्याएको छ।
3: त्यस पनि पहिरो भयो भन्ने आयो, अनि त्यसमा चाहिँ अब 22 जना चाहिँ हेरेर भनेर हामीलाई हेलिकप्टरले लिस्ट पठाएको थियो, हेलिकप्टर टोलीले, हेलिकप्टर एजेन्सीले भनौँ न। अनि त्यसमा चाहिँ 2 जनाको डेड बडी ल्याए, 10 जना आफै हिँडेर आफ्नो गन्तव्यतिर लागेका छन् भन्ने छ। होइन, हेलिकप्टर त्यहाँ ल्यान्ड गर्ने अवस्था चाहिँ मैले चाहिँ गर्न सकेको छैन, उनीहरूलाई डोरीको मार्फतबाट ल्याएको भनौँ, देशी टोली गएर।
2: आज राति परेकाले बाँकीको खोजी भोलि बिहानबाट पुनः शुरू गरिने उहाँको भनाइ छ। हिम पहिरोमा परेका अन्य 10 जना भने सम्पर्कमा आएका छन्, उनीहरूलाई सुरक्षित स्थानमा राखिँदैछ। मनाङमा बिजुली र टेलिफोन सम्पर्क अवरूद्ध हुँदा उद्धार र सूचना संकलनमा थप समस्या भएको छ। उहाँका अनुसार आज बिहान घटना भएको भए पनि कति बेला भएको भन्ने थाहा नभएको र प्रशासनलाई 10 बजेपछि मात्र खबर प्राप्त भएको थियो। 9 पर्वतारोही र 13 जना सहयोगी सहित 22 जनाको टोली मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्नुभन्दा पहिले नै त्यसतर्फ प्रस्थान गरेको थियो।
0: बाढ़ी र पहिरोका कारण जोखिम बढ़ेपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्याफले लामो दूरीको पदयात्रामा जाने पर्यटकहरूका लागि अनिवार्य गाइडको व्यवस्था गरेको छ। जमसोम, मुक्तिनाथ र घान्द्रुक जस्ता छोटा दूरीका गन्तव्य बाहेक अन्य पदमार्गमा जाँदा पर्यटकलाई अनिवार्य रूपमा इजाजत प्राप्त गाइड साथमा लैजान अनुरोध गरिएको हो। यस्तै एक्याफले अन्नपूर्ण, मनास्लो र गौरी शंकर क्षेत्रका लागि प्रवेश अनुमति पत्र परमिट जारी गर्न शुरू गरे पनि बाटोको अवस्था र मौसमको मूल्यांकन गरेर मात्रै भ्रमणको स्वीकृति दिने स्पष्ट पारेको छ।
2: हुम्लाको चंगेली गाउँपालिका र मुगुको मोगुम कार्मारोङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्रमा जड़ीबुटी खोज्न गएका स्थानीय बीच झडप हुँदा 1 जनाको मृत्यु भएको छ भने 9 जना बेपत्ता भएका छन्। कार्मारोङ गाउँपालिका 9 पैयौं र छाइला गाउँबाट गत असोज 2 गते जड़ीबुटी खोज्न हिँडेका नागरिक बीच असोज 9 गते झडप भएको थियो। झडपका क्रममा कारमारोङ 9 22 वर्षीय गणेश बहादुर बुढ़ाको मृत्यु भएको छ। यस्तै घटनापछि भागदौड़ हुँदा मुगुका 9 जना स्थानीय हालसम्म बेपत्ता रहेका छन् भने 3 जना सम्पर्कमा आएको मुगुम कारमारोङ गाउँपालिकाले जानकारी दिएको छ। पालिकाले मृतक तथा बेपत्ता भएका नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्राचार गर्दै अनुरोध गरेको छ।
0: जलवायु विज्ञ डाक्टर नवीन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। आज विश्व पर्यटन दिवस 2026 अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिँदो मौसम अनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। जलवायु विज्ञ दाहालले जुनसुकै मौसममा सुरक्षित रहने स्थान छनौट गरी ठूला पर्यटन पूर्वाधार विकास हुनुपर्नेमा जोड़ दिनुभएको छ। मनसूनका समयमा हुने जोखिमलाई ध्यानमा राखेर पर्यटन क्षेत्रको पुनः परिकल्पना गर्न आवश्यक रहेको उहाँको भनाइ छ।
4: मौसम प्रणालीहरू बदलिए पनि त्यसको पूर्वानुमान क्षमताहरू बढिसकेका हुनाले त्यसलाई हिजोको जस्तो अन्यलमा अहिले अवस्था छैन। त्यसलाई चाहिँ स्थानीय कुरामा स्थानीय घटनाहरू जो क्लाउड बर्स्टहरू हुन्छन् कुनै सीमित ठाउँमा एकदमै ठुलो वर्षा हुने तर वरिपरि धेरै ठाउँमा पानी नभए त्यस्तो क्षेत्र चाहिँ त्यो एउटा जोखिममा जहिले पनि तयारी नै हुनुपर्छ। नत्र भने नेपालको त्यो बर्खाको पर्यटनलाई अलिकति पुनर्परिकल्पना गर्नेतिर हामीले सोच्ने पर्ने हुन्छ। यसपछिको घटनापछि हामीले भएकै बस्तीहरूलाई पनि कसरी सुरक्षित राख्ने भन्ने कुरा यसबाट हामीले सजिलैसँग नयाँ मापदण्ड बनाएर लागू गर्ने कोसिस गर्नुपर्छ। नत्र भने यो परम्परागत तरिकाको सुरक्षाले चाहिँ अब धान्ने।
2: गत बिहिबारदेखि लगातारको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 18 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 12 जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 पहिरोले घर पुरिँदा आमा र 3 छोराहरूको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला 3 श्याम कुमारी विक र उहाँका 3 छोराहरू मनोज मुकेश र निशान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो। यसै गरी पाल्पाका 2 फरक स्थानमा पहिरोले पुरिएर 5 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि माथागढ़ी गाउँपालिका 3 कसेनी भैंसी कट्टाका 75 वर्षीय लील बहादुर घरती मगर उहाँकी 17 वर्षीय छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीको 15 वर्षीय छोरी झरना घरतीको मृत्यु भएको हो। यस्तै माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चेदी र रेब्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको पनि पहिरोमा परिमृत्यु भएको छ। निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। धनुषाको मिथिला नगरपालिका 11 पहिरोमा पुरिएर 35 वर्षीय कमला श्रेष्ठको मृत्यु भएको छ। घरमा रहेका अरू 4 सकुशल रहेको प्रहरीले जनाएको छ। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 पहिरोले घर बगाउँदा 75 वर्षीय शिवकुमारी गर्बुजा 54 वर्षीय योमाया पूर्जाको मृत्यु भएको छ। आजै बेनी नगरपालिका 3 भकुम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी 35 वर्षीय कुमारी ओली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभएको छ। विपदमा परि 7 सम्पर्क विहीन भएका छन्। पाल्पाका 1, बागलुङका 4 र म्याग्दीमा 2 गरी बेपत्ता हुनेको संख्या 7 पुगेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सम्पर्क विहीनहरूको खोजी भइरहेको छ।
0: प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा पर्वत लगायत जिल्लामा बाढ़ी, कटान र पहिरोको जोखिम देखिएको छ। पर्वतमा केही घर बाढ़ीले बगाएको छ, तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता शान्ति महत्ते बताउनुभयो। उहाँका अनुसार नवलपरासी क्षेत्रमा पनि 1,100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकप्टर परिचालन गरिएको छ।
5: कालीगण्डकी रिभर बेसिनहरूमा अनि अहिले यो नारायणी रिभर बेसिनहरू सबै त्यहाँमा त स्टेसनहरूले चाहिँ हामीलाई एकदम भारी अति भारी वर्षासम्म देखाएको छ र त्यही बेसिनहरूबाट जहाँ जहाँसम्म पुग्छ त्यो ठाउँहरूमा चाहिँ अलिकति जोखिम पनि भयो। हामीले नवलपुरदेखि लिएर चितवन होइन त्यसपछि पाल्पा लगायत पर्वत छ कति घरहरू बगाएको भन्ने छ, तर उहाँहरूले हिजो बेलुका नै त्यहाँका घरका बासिन्दाहरूलाई चाहिँ एकदमै सेक्योर ठाउँमा राखिसक्नु भएको र मानवीय क्षति चाहिँ भएको छैन। त्यसरी नवलपरा सिक्किममा पनि करिब 1,000 भन्दा बढी 1,100 भन्दा बढी बासिन्दालाई चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेका थियो। यस्तै धेरै धेरै ठाउँहरू छन् जहाँ चाहिँ त्यहाँको जोखिम हेरेर चाहिँ पहिले नै सेफ गरिएको छ र मानवीय क्षति त्यहाँ हुन पाएको अवस्था छैन।
0: उद्धारपछि सुरक्षित स्थानमा सारिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ। प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ। उहाँका अनुसार हाल बाढ़ी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खुलाउन सड़क विभागले 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न स्थानमा प्रिपोजिसनिङ गरी तयारी अवस्थामा राखेको छ। कम हुँदै गएपछि सड़क खुलाउने कामलाई तीव्रता दिने उहाँको भनाई छ। कतिपय स्थानमा भने सड़क सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभएको छ।
5: बाढ़ीकै समय बढ्नै देखिन्छ कतिपय नदीहरूमा र फेरि विस्तारै अब घामै लाग्यो भने पनि भोलि पर्सितिर पनि पहिरो त अझै पहिरो जाने किनभने धेरै भिजिसकेको छ माटोहरू, त्यो कारण त्यो जोखिम छँदैछ र धेरै ठाउँमा अब राजमार्गहरू पनि भित्री सड़कहरू पनि धेरै पहिरोले अवरुद्ध भएका छन्। तर त्यो हुँदै गर्दा पनि हामीले समन्वय गरिरहेका छौँ। सड़क विभागले चाहिँ करिब 250 भन्दा बढी चाहिँ इक्विपमेन्टहरू चाहिँ प्रिपोजिसनिङमा स्ट्यान्डमा राखेको छ र त्यही अनुसार अपरेटरहरूलाई

0: गाउँपालिकाका 40, मुसिकोट गाउँपालिकाका 12 र रेसुङ्गा नगरपालिकाका 25 घर जोखिममा परेका छन्। त्यसै गरी गुल्मी दरबार गाउँपालिकाका 5, चन्द्रकोट गाउँपालिकाका 70, धुरकोट गाउँपालिकाका 15, इस्माका 12 र छत्रकोट गाउँपालिकाका 7 घर पहिरोको जोखिममा परेको उहाँले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढ़ी पहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताउनु भएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्पर्को नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: कालीगण्डकी नदीमा आएको बाढ़ीले पर्वतको झलझला गाउँपालिका आठ स्थित फर्से बस्तीमा 80 घर बगाएको छ बस्तीमा कालीगण्डकीको बाढ़ी बस्दा 80 घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो यस्तै मधेस प्रदेशका विभिन्न जिल्लामा 300 भन्दा बढ़ी घर डुबानमा परेका छन् अविरल वर्षाले सप्तरी धनुषा महोत्तरी सर्लाई रौतहट पारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ
3: यसैबीच अविरल वर्षसँगै आएको लेदो सहितको बाढ़ीले मनाङको चामी नजिकै मर्स्याङदी नदी थुनिएको छ नदीको बहाव निरन्तर बढ़दै गएपछि तटीय क्षेत्र उच्च जोखिममा परेको छ बाढ़ी पूर्वानुमान महाशाखाले हाल खोलाका बहाव आंशिक रूपमा सुचारू भए पनि पहिरो अझै खसिरहेकाले मर्स्याङदी नदी तटीय करिडोर र आसपास बसोबास गर्ने वासिन्दालाई अर्को सूचना जारी नभएसम्म सतर्क रहन भनिएको छ यस्तै देशका प्रमुख नदीहरूमा बाढ़ीको जोखिम कायमै रहेको छ महाशाखाले नारायणी नदीमा भोलि बिहानसम्म उच्च जोखिम रहेको जनाएको छ त्यस्तै कालीगण्डकी नदी र नारायणी नदीको जलाधारमा पनि भोलि बिहानसम्म जोखिम औल्याइएको छ कर्णाली र महाकाली नदी सतर्कता तह नजिक पुगेका छन् यी क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ
4: अविरल वर्षा बाढ़ी पहिरो र हावाहुरीका कारण देशका विभिन्न स्थानमा विद्युत सेवा अवरूद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै प्राविधिक टोली तथा जनशक्तिलाई हाई अलर्टमा परिचालन गरेको जनाएको छ प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले साथै प्रदेशका प्रादेशिक तथा डिभिजन कार्यालयका प्रमुखहरूसँग आपतकालीन भर्चुअल बैठक गरी प्रभावित क्षेत्रमा वैकल्पिक लाइन मार्फत भए पनि तत्काल विद्युत सुचारू गर्न निर्देशन दिनुभएको छ
3: बिना पक्राउ पुर्जी गयराती महाराजगंज स्थित आफ्नै घरबाट प्रहरी नियन्त्रणमा लिइएका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई रिहा गरिएको छ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएका राणालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको हो पक्राउ गर्नुको स्पष्ट कारण नखुलाई राणालाई परिवारको जिम्मा लगाइएको छ यद्यपि प्रहरीले राणालाई सुरक्षाका लागि नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पठाइएको बताएको छ छुट्नु अघि राणाको अवस्था बुझ्न आज टेकु पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदी फर्काइदिएको थियो यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले राणाको गिरफ्तारीप्रति कड़ा आपत्ति जनाएको छ पार्टी प्रवक्ता देवराज चालिसीले विज्ञप्ति जारी गर्दै सरकारी अधिकारीकै परस्पर विरोधी अभिव्यक्तिले गिरफ्तारीको कानूनी आधारमाथि नै शंका पैदा गरेको बताउनुभयो कंग्रेसले कानूनको शासन र संवैधानिक सर्वोच्चताको पालना गर्नुपर्नेमा जोड़ दिँदै यदि गिरफ्तारी कानून सम्मत थियो भने सरकारले त्यसको स्पष्ट आधार र औचित्य तुरन्त सार्वजनिक गर्नुपर्ने

0: माग गरेको छ।
1: प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा कानून, सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिने भएको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आज सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूची अनुसार बैठक बिहान 11 बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक पेश गर्नुहुनेछ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सोही क्षेत्रसँग सम्बन्धित नेपाल ऐन संशोधन विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका 4 विधेयकहरू पेश गर्नुहुनेछ, जसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन विधेयक र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक रहेका छन्।
0: नेपाली कंग्रेसको 15 समानान्तर महाधिवेशनको तयारीमा जुटेको निवर्तमान सभापति शेरबहादुर देउबास समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। डाक्टर शशांक कोइराला नेतृत्वको आयोजक समितिले तयार पारेको नेपाली कंग्रेस निर्वाचन निर्देशिका 2083 अनुसार केन्द्रीय सभापति पदको उम्मेद्वार बन्न कम्तीमा 14 महाधिवेशन प्रतिनिधिको साथ अनिवार्य गरिएको छ, जस अन्तर्गत 7 प्रस्तावक र 7 समर्थक हुनुपर्ने व्यवस्था छ। त्यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि 5 प्रस्तावक र समर्थक गरी 10 तथा केन्द्रीय सदस्यका लागि 8 महाधिवेशन प्रतिनिधिको समर्थन चाहिनेछ। उम्मेद्वारी दर्ताका लागि तोकिएको शुल्कको रसिद सहित प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। देउवा समूहले असोज 15 गतेबाट वडा अधिवेशन शुरू गरी आगामी मंगसिर 21-देखि 23 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका यस अघि नै तय गरिसकेको छ।
1: भोटेको सिबाडीपछि अभिभावकहीन तथा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले निर्देशन दिएको छ। प्रशासनले रसुवा र नुवाकोट स्थायी घर भई काठमाण्डुमा अध्ययनरत तथा बाढ़ीका कारण अभिभावक गुमाएका वा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको व्यक्तिगत विवरण 7 बुझाउन सम्बन्धित निकायलाई भनेको हो। त्यस्तै बाढ़ी पछि प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाण्डु ल्याइएका र विद्यालय, छात्रावास, गुम्बा, अनाथालय, बालगृह वा अस्थायी आवासमा राखिएका अभिभावक विहीन बालबालिकाको विवरण समेत उपलब्ध गराउन भनिएको छ।
0: जनजे आन्दोलनका शहीद परिवार तथा घाइतेलाई देशैभर निशुल्क शिक्षा उपलब्ध गराउन सरकारले पहल शुरू गरेको छ। शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागले सूचना जारी गर्दै मन्त्रालयबाट स्वीकृत जेनजे आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने मापदण्ड सम्बन्धी मापदण्ड 2083 तत्काल कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहलाई परिपत्र सहित निर्देशन दिइएको छ। आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको उक्त मापदण्ड अनुसार मापदण्ड कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरिएको हो। मापदण्ड सम्बन्धी विस्तृत विवरण शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको विभागले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको!
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825567775।
9: सम्पर्क नम्बर 98478726873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065523।
0: राजनैतिक सहमति जुटेसँगै रोकिएका आयोजना कार्यान्वयनको बाटो खुलेको हो। घोषित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका 14 वटै पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै चालू आर्थिक वर्षका आयोजनाहरूको ठेक्का प्रक्रिया तत्काल अघि बढ़ाउन निर्देशन दिएको छ। यसअघि गत भदौ 11 गते मन्त्रालयले बजेट पुनरावलोकन र नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्नुपर्ने कारण देखाउँदै नयाँ ठेक्का रोक्न परिपत्र गरेको थियो। लामो समय काम रोकिँदा पूँजीगत खर्च प्रभावित हुने निष्कर्ष निकाल्दै सरकारले दुई चरणमा योजनाहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भारत र नेपालमा पछिल्ला 3 दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 68 जनाको मृत्यु भएको छ। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा 3 दिन यता बाढ़ी र वर्षा सम्बन्धी घटनामा 56 जनाको मृत्यु भएको छ। राहत आयुक्तको कार्यालयका अनुसार 1000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। भारी वर्षाले कृषि क्षेत्रमा व्यापक असर परेको छ। बाली नालीमा क्षति पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। यसैबीच भारतको पूर्वी राज्य ओडिशामा भारी वर्षाका कारण नदीहरूको जलस्तर बढ़ेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने 70,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उत्तराखण्डका सबै जिल्लामा हिजोदेखि भारी वर्षा जारी छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। उता रूद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा करिब 4,000 श्रद्धालु बाटोमै अलपत्र परेका छन्। मौसम थप प्रतिकूल बन्दै गएपछि प्रशासनले आजका लागि केदारनाथ यात्रामा रोक लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गरिएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। जापानको योकोहामामा भएको 11 औं सितौरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण, 1 रजत र 3 काँस्य गरी 6 पदक जितेको छ। नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जितेको हो। महिला 68 केजीमाथि एरिका गुरूङ र पुरूष 60 केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाएका हुन्। महिला 68 केजीमुनि निरूपा दोङ तामाङले रजत तथा पुरूष 67 केजीमुनि मीनबहादुर तामाङले काँस्य जितेका छन्। दोहोरो पदक जितेका एरिका र निरूपाले महिला टीम कुमोतीमा पनि काँस्य हात पारेका छन्। यो प्रतिस्पर्धामा उनीहरू सहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए। मेघा, एलिसा र सानुमायाले महिला टीम कातामा पनि काँस्य पदक जितेका छन्। विश्व एसियाली खेलकुदको करातेमा सहभागी भई नेपाली टोली जापानको नागोयाबाट योकोहामा गएको थियो टोली पर्सि नेपाल पुग्नेछ।
1: र नेपालले आगामी वर्ष आयोजना गर्ने अण्डर 19 महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोलीले आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण गरेको छ। आज दिउँसो किर्तिपुर पुगेको आईसीसीको टोलीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा मैदानको अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो। टोलीले मैदानको खेल योग्य अवस्था, पिच, आउटफिल्ड, बोर्ड, खेलाड़ी तथा दर्शकका लागि आवश्यक संरचना लगायतका पक्षको अवलोकन गरेको थियो। विश्वकप जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक मापदण्ड अनुसार मैदान तथा अन्य पूर्वाधारको अवस्था मूल्यांकन गर्न आईसीसीको टोलीले निरीक्षण गरेको हो। निरीक्षणका क्रममा मैदानमा उपलब्ध सुविधा, संरचनाको गुणस्तर तथा प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने थप तयारीबारे समेत टोलीले जानकारी लिएको थियो।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मनाङको हिमलुङ हिम पहिरोमा 10 जना बेपत्ता, खोजीमा समस्या। हुम्लामा जड़ीबुटी संकलक बीच झडप हुँदा मुगुका 1 जनाको ज्यान गयो, 9 जना सम्पर्क विहीन।
0: बाढ़ीले मर्स्याङ्ती नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। पहिरोका कारण गुल्मीका 231 घर उच्च जोखिममा।
1: पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मामा छाड़ियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कंग्रेसको माग।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
18: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-5560-734 र 082-5560-138।
19: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
20: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू,
20: ब्लड प्रेसर हाई लो भएका,
19: कोलेस्ट्रोल बढी भएको,
20: मुटुको गति एकनास नभएको,
19: मुटु डुक हुने डर लाए जस्तो महसुस हुने,
20: मुटुको बास रोग मुटु सुन्निएको, हृदयघात भएको,
19: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
20: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12871।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
22: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू
23: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
7: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
5: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
8: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
9: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
10: विस्तृत आँखा परीक्षण उपचार,
11: बाल दृष्टि रोग निदान उपचार,
9: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
10: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
9: कन्ट्याक्ट लेन्स सेवा,
8: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
9: कृत्रिम आँखा फिटिङ गरिन्छ,
10: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
9: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
8: डेढो आँखा उपचार,
9: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
10: डबल भिजन उपचार,
9: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
10: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
9: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
10: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
8: फोन नम्बर 98-89-84-602 र 98-64-83-74।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: मध्य पश्चिम टाइम चेक। यति बेला रात्रिको 9 बजेको छ।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
6: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727979।
7: र 98578369।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: कोसेली बेकरी र बीएन फूड ट्रक को फेसबुक पेज फलो लाइक शेयर गर्नुस् 50 कार्टुन पुरस्कार जित्नुस् ल गोजी वाला मोबाइल झिकी हाल्नुस् त अनि कोसेली बेकरी र बीएन फूड को पेज फलो गर्नुस् पुरस्कार जित्नुस् भयो नि त मजा
2: संचालक नरेश कुमार श्रेष्ठ
3: द रियल गेम बिगिन्स नाउ
4: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य
5: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति
4: साथै नेपाली कथानाक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
6: जस्तो नलायक फरेसनसँग पछेको मन नहोस्

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 야, 이거 나 녹혀.
1: 다 초비로 버시라코 오사디 거나 자누 바니코 만해이나
0: 아야 아스티 바꿔 또 오사디 거리코 비스코 운미스 바코이나
1: 자빠이테 오사디 거리 빠치 테스테이 타운차
0: 아플리야 두키로 모르노 보이소키오 티미 보나나 까나다우마
1: 고라히코 호스피탈 로드 마라히코 사가마타 젠틀 클리닉 마 자누나 아니 차네 니코운차
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
7: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

अनुभव प्रभाग दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: हामी आफ्नो दुःखको मूल कारण अरू अरूलाई ठान्छौ, अरू परिस्थितिलाई ठान्छौ, जबकि खोज्दै खोज्दै गयो भने दुःखको कारण बाहिरको परिस्थिति होइन, दुःखको मूल कारण हाम्रो मनस्थिति हो। मनस्थितिलाई हामीले सुधार गर्न सक्यौं भने जुनसुकै परिस्थितिमा पनि हामी प्रफुल्ल रहन सक्छौ, खुशी रहन सक्छौ। यदि मनस्थिति बिगार्यौं भने बाहिर जति राम्रो परिस्थिति भए पनि हामी सुखी रहन सक्दैनौ, खुशी रहन सक्दैनौ। धेरै मानिसले काम गरे, दुःखको के हो त कारण, सामाजिक अवस्था भन्ने निर्कुलमा पुगे। समाजको अवस्था नै यस्तो छ, त्यही अवस्थाको कारणले व्यक्तिले दुःख पाइरहेका छन् र समाजमा खुब खुब काम गरे, सामाजिक असमानता नै दुःखको मूल कारण हो, त्यसकारण यस असमानतालाई हटाऊ, समानता लिएर आऊ भन्ने प्रयत्न गरे तर सबै असफल भए। कहीँ पनि सामाजिक समानता लिएर आउन पनि सकेनन्, ल्याएर कोही सुखी हुन पनि सकेन। धेरै प्रयत्नहरू भए, अहिलेसम्मको मानिसको इतिहासमा यति धेरै खोज भएका छन्, यति धेरै काम गरेका छन्। सामाजिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ, आर्थिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ। दुःखको मूल कारण नै आर्थिक कमजोरी रहेछ, त्यसकारण आर्थिक समुन्नत हुनुपर्दछ। खुब खुब गरे तर गहिरेर हेर्यो भने जहाँ आर्थिक सम्पन्नता बढ़ी छ, ती मानिसहरूको मनमा एकपटक हेर, उनीहरू सबैभन्दा बढी दुखी छन्। आर्थिक अवस्थाले मात्रै कोही सुखी हुँदो रहेछ, किन हुँदैन थियो भने नि मन हो के मूल, सुख दुःखको मूल मन हो। मन बिग्रिएको छ भने सारा जगतलाई सपारेर पनि सुखी हुन सकिँदैन। त्यसकारण यसको अर्थ यो होइन कि सामाजिक अवस्थाहरूको सुधार नगरौं, बिग्रिएका कुराहरूलाई नबनाऊ, आर्थिक अवस्थालाई सुधार नगरौं भन्ने होइन, बिल्कुल गरौं, तर मूल मन हो, मनलाई पहिला सुधार गरौं। किनभने मन सुध्रियो भने सामाजिक अवस्था पनि सुध्रिन्छ, राजनीतिक अवस्था पनि सुध्रिन्छ, आर्थिक अवस्था पनि सुध्रिन्छ। सारा सुधार नै मूल मन हो, पहिला मनलाई सुधारौं अनि अरू सुधार्न शुरू गरौं, सब सुध्रिन्छ। तर मनलाई जस्ताको तस्तै छोडेर अरू व्यवस्थाहरू सुधार गर्न खोजेर हामी समुन्नत हुन सक्दैनौ, हामीले खोजेको कुरा प्राप्त गर्न सक्दैनौ। मूलत मन हो, मनलाई सुधार्ने तरिका मनलाई प्रवाहमा छोड्नुपर्छ, अथवा मनको पनि श्रम र विश्रामको स्थिति हुन्छ। श्रम र विश्रामको सन्तुलन सर्वाधिक महत्वपूर्ण सन्तुलन हो। जहाँ श्रम र विश्रामको सन्तुलन बन्यो, त्यहीँबाट सबै कुरा व्यवस्थाहरू राम्रो बन्न शुरू गर्छ। हाम्रो मनलाई पनि यो सन्तुलनभित्र राख्नुपर्छ, मनलाई आफूले काम लगाउनुपर्छ, मनलाई छाडा छोड्नु हुँदैन। जसले मनलाई जानी जानिकन काम लगायो, त्यही व्यक्तिले मात्रै मनलाई काम नलगाएर चुपो लागेर बस बाबु भनेर शान्त पनि बनाउन सक्छ, किनभने मन उसको नियन्त्रणमा हुन्छ, मनलाई छाडा छोड्नु हुन्न। मनलाई काम लगाउने तरिका के हो? हर हमेसा चिन्तन गर्ने, हर हमेसा आफूले जानी जानिकन विविध विषयमा विचार गर्ने, अहिले यो विषय के गर्ने होला त्यसमा विचार गर्ने, भोलिको योजना बनाउने, यो विषयमा नि योजना बनायो, अर्को विषयमा नि योजना बनायो, उसलाई त फुर्सदै भएन अरू चिन्ता गरेर बस्ने, आफै मन चलिरहोस्। त्यतातिर उसले मनलाई फुर्सदै दिएन, मनलाई काम लगाइरह्यो, हे मन यो विषयमा चिन्तन गर, अरू केही काम भेट्टाएन भने गीत लेख्न थाल, कविता लेख्न थाल, कथा लेख्न थाल, एउटा चित्र बनाउन शुरू गर, कुनै न कुनै सृजनात्मक काम शुरू गरिहाल। सृजनात्मक काम शुरू गर्यौं भने हाम्रो मन त्यही अल्झियो, अब चाहिने नचाहिने कुरा सोच्ने फुर्सद पाएन, मनलाई छाडा छोड्नु हुन्न, केही न केही काम दिइरहनुपर्छ, किनभने मनको स्वभाव छ खाली बस्न सक्दैन, काम दिनुपर्छ। र आफूले काम लगाइरह्यो मनलाई, काम दिइरह्यो भने अनि मनलाई एकछिनपछि मन अब काम सकियो, अब आराम गरौं, आरामसँग मन स्थिर हुन्छ, शान्त हुन्छ मन। त्यसकारण सुन्दरतम तरिका मनलाई जहिले पनि कर्ममा लगाइरहने, यसले मन राम्रो बन्छ र योजनाहरू बन्छन् र प्रगतिमुखी हुन्छ व्यक्ति। जहाँ जहाँ मानिसको मन चिन्तनमा जान्छ प्रगतितिर गयो, जहाँ जहाँ चिन्तामा जान्छ दुर्गतितिर गयो। चिन्ता भनेको आफै मनमा आउने विचारहरू, आफै खेल्ने कुरा, आफूलाई होसै छैन, जे विषयमा विचार गर्दिन भन्यो त्यही विषयमा विचार चलिरहेको हुन्छ, नियन्त्रण बाहिर आउने विचारहरू, यो चाहिँ चिन्ता। आफूले जसले आफ्ना विचारलाई नियन्त्रण गर्यो, म यो विषयमा विचार गर्छु, अब यो विषयमा म सोच गर्दछु, यो विषयमा योजना बनाउँछु, भोलि गर्ने कामको लागि यसरी तयारी गर्छु र आफ्नो मनलाई भोलिको तयारीमा प्रयोग गर्यो भने यो चिन्तन यसले हाम्रा सारा दुःखहरूको हरण गर्छ। हाम्रा सारा दुःखहरू हाम्रो मनको चिन्तन अवस्थाले नाश गर्छ। सारा दुःखहरू उत्पन्न गर्ने चिन्ता अवस्थाले पूरै दुःखको निर्माण गर्छ। सुख दुःख बाहिर कहीँ छैन, मनमा छ, र दुःख मनको चिन्तामा, सुख मनको चिन्तनमा, बस त्यति नै हो। यसलाई ठिकसँगले बुझौं। अर्को कुरा, त्योभन्दा अगाडि मनलाई विश्राममा लैजान के गर्नुपर्छ? यो त मनलाई श्रममा लगाउने कुरा भयो। मनलाई आफैले श्रममा लगाउने, आफूले काम दिने, आफै काम नगरोस्, छाडा नहोस् मन, मन नियन्त्रित होस्, यसको तरिका त हामीले बुझ्यौं, चिन्तन गर्ने। अब मनलाई विश्राम कसरी, विश्राममा कसरी लैजाने? विश्राममा जब काम सकियो, चिन्तनहरू सकियो, त्यसपछि विश्राममा जाने बेलामा जे हुन्छ होस् मनलाई छोड दिने। कसरी छोड दिने भने प्रवाहमा छोड दिने। जसरी नदी बगेको छ, एउटा थोपा नदीमा पर्यो, नदीमा बग्यो, थोपा थोपा मिलेर नदी बन्यो, नदी बग्न थाल्यो, नदीले कहिल्यै पछाडि फर्केर हेर्दैन, नदीले कहिल्यै कसैलाई पनि निषेध पनि गर्दैन, यो गर भनेर आदेश पनि दिँदैन, फोहोर आए पनि बगाएर लैजान्छ, सफा आए पनि बगाएर लैजान्छ। जे हुन्छ उसले प्रवाहमा आफूलाई त्यसैमा एक बनाएर लैजान्छ, फोहोर भए फोहोरैसँग मिलेर नदी बग्छ, सफा छ भने सफासँगै मिलेर बग्छ, यो फोहोर योसँग बग्दिन भन्दैन, धमिलो पानी आएछ म धमिलोसँग मिल्दिन भन्दैन, धमिलो होस् सङ्गलो होस् प्रवाहमा जान्छ। त्यसै गरी कसैले राम्रो काम गर्छन्, नराम्रो काम गर्छन्, आफ्नो स्वभाव अनुसार गर्छन्, म उनीहरूमै बग्दिन्छु, दुइटैलाई स्वीकार गर्छु। कसैले राम्रो काम गरे पनि मलाई स्वीकार छ, नराम्रो गर्यो त्यो पनि स्वीकार छ, म कसैको विरोध गर्दिन, म राम्रो गर्छु नि, म चाहिँ राम्रो गरौं, अरूले के गर्यो उसको कुरा, सबैलाई म राम्रो बनाउन सक्छु र एउटा सफा पानीले सबै पानीलाई सफा गर्छु भनेर लागेर सक्छ र त्यो त प्रवाहमा हिँड्दै हिँड्दै गएपछि आफै सफा हुन्छ। त्यसै गरी मानिस पनि जब जीवनलाई अगाडि भोग्दै जान्छ आफै राम्रो बन्दै जान्छ। कति पहिला नराम्रा प्रवृत्ति भएका मान्छेहरू, नराम्रा सोच विचार भएका मानिसहरू अगाडि हन्डर खाँदै जान्छन्, सुध्रिँदै जान्छन्, पछाडि आफै समयले सुधार्छ। जसरी पानी बग्दै जान्छ पानी आफै सङ्लिँदै जान्छ, त्यस्तै हो सबैलाई उसको आफ्नो हन्डरले, आफ्नो घटनाक्रमहरूले, आफ्ना दुःखले सिकाउँदै जान्छ, सब सिक्दै जान्छन्। मैले कसैलाई सिकाएर सिकाउन सक्दिन, सङ्गलो पानी अलिकति छ भन्दैमा सबै धमिलो पानीलाई सङ्गलो बनाउन सक्दैन, सम्भव हुँदैन, बरु त्यही मिलेर जानु नै श्रेयस्कर हुन्छ। हामी पनि मिलेर जानुपर्छ, म अलग हुँ भन्ने सोच्नुहुन्न। एउटा रूखमा भएको एउटा पातले मलाई चाहिँ आराम गर्न मन लाग्यो, अरू पातहरू नहल्ली भनेर हुन्छ र हावाको प्रवाह चलिरहेको छ, रूखका हाँगाहरू हल्लिरहेका छन्, त्यो बेलामा एउटा पातले भन्यो होइन म हल्लिन्न, म हल्लिन्न र हल्लायो भनेर दुखी भयो भने कस्तो अचम्म हुन्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको

0: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
2: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
3: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हिराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
4: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरैदेखि उपचार गर्ने,
4: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
6: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
7: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको एस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944, 98-471-93-944।
9: एउटा पातले म अलग ठानेर हुन्छ र तिनीहरू भन्दा म अलग छु, म हल्लिन्न भनेर हुन्छ र पातको गरिमा त यसैमा छ, उसको सुख यसैमा छ। सारा बोट हल्लियो, ऊ पनि हल्लियो, ऊ पनि सँगसँगै हल्लिन सुरु गर। हावा शान्त भयो त्यो बेलामा पातले म नाच्छु, अब म हल्लिन्छु नाच्छु भनेर हुन्छ, होइन। सारा बोट शान्त भयो, रुख शान्त भयो, म पनि शान्त हौ। सबैले जे गरिरहेको छ त्यही प्रवाहमा आफूलाई लिएर जानु नै शान्तिको स्रोत हो। एउटाले एउटा काम गरिराखेका छ, आफू विपरीत गर्न खोज्नु अशान्तिको मूल जड नै त्यही हो। जे भइरहेको छ, म यो समाजभन्दा अलग होइन। समाज राम्रो छ भने म यही राम्रोको हिस्सा हुँ, नराम्रो छ भने म पनि त्यसैको हिस्सा हुँ। सबैजनालाई नराम्रो बनाएर म मात्रै राम्रो बन्न खोजेर म राम्रो बन्न सक्दिन, किनभने म त्यही समाजको उपज हुँ, त्यहीँबाट उत्पन्न भएको हुँ। समाज जस्तो छ म पनि त्यस्तै छु, अरूले जे गर्छन् मैले पनि त्यही गर्नुपर्छ। यो प्रवाह हो जीवन। यो जीवनमा म एक्लो छैन, म मात्रै होइन, म मात्रै एक्लै भएर म बनेको होइन। म आज जुन ठाउँमा छु, जे बनेको छु, यही समाजको कारणले बनेको छु, परिवारको कारणले बनेको छु, इष्टमित्रको कारणले बनेको छु। मसँग अलिकति बुद्धि छ भने, ज्ञान छ भने, त्यो ज्ञान पनि मैले यही जगतबाट लिएको हुँ। मेरो आफ्नो ज्ञान कहाँ हो र? अरूबाट सिक्दै सिक्दै सिक्दै मैले ज्ञान लिएको हुँ नि। त्यसकारण मेरो ज्ञानको स्रोतै यही जगत हो, यही संसार हो। अनि यो संसारभन्दा अलग म कसरी हुन सक्छु? मैले अलिकति सुखको अनुभव गरेको छु, यहीँबाट सुख लिएको छु। यहाँबाट नलिएको भए म एक्लै सुखी हुन सक्थे र सक्दैनथे, यहीँबाट लिएको छु। मैले सम्पत्ति पनि कमाएँ भने कहाँबाट माथि आकाशबाट सम्पत्ति झर्या हो र? यिनीहरू सबैबाट मैले लिएर जम्मा गरेको हुँ। मेरो सम्पत्तिका स्रोत यी अरू मानिसहरू हुन्, समाज हो। मानिस नभइदिएको भए एक्लै सम्पत्ति आउँथ्यो र सबैसँग भएको सम्पत्ति अलि अलि अलि लिँदै लिँदै मैले धेरै बनाएको हुँ। मेरो स्रोत यिनीहरू नै हो। कुनै पनि प्रकारको मेरो सुखको स्रोत यो समाज हो, यो परिवार हो, इष्टमित्र हुन्, साथीभाइ हुन्। त्यसकारण यिनीहरूभन्दा अलग म छैन, म एउटै हुँ। म उनीहरूभन्दा अलग बन्न खोजे भने त्यो प्रकृतिको विपरीत हुन्छ, र जसले प्रकृतिको विपरीत काम गर्छ उसले त दुःख पाउँछ नै। जतिसुकै सम्पन्न भए पनि मन अत्यधिक अशान्त

0: शान्तिको मूल जड यही हो, अरू अलग म अलग, अरूसँग म मिल्नै सक्दिन, यो मान्छे नराम्रो, यो खराब, यो दुष्ट भनेर अरूलाई नराम्रो बनाएर आफू राम्रो बनिरहेको हुन्छु, जबकि म राम्रो पनि छु भने त्यही जसलाई दुष्ट ठानेको छु उनीहरूबाटै लिएको राम्रो हो, उनीहरूबाटै सिकेको ज्ञान हो। मैले मात्रै के हुन्छ र मैले के जानेको छु र जन्मदै कसैले जानिरहेको हुन्छ र जन्मदै कोही विद्वान हुन्छ र सारा विद्वता, सारा ज्ञान, सारा सम्पत्ति, सारा सम्बन्ध, सब कुरा हामीले अरूबाट लिइरहेका छौं, हर एक कला अरूबाट लिइरहेका छौं। आज मलाई अलिकति सुखी हुनुपर्छ भने पनि अरूले प्रशंसा गरिदिनुपर्छ, अरूले सम्मान गरिदिनुपर्छ, अलिकति आनन्दको अनुभव गर्नको लागि अरूले मलाई माया गरिदिनुपर्छ। थोरै अरूले माया गरिदिएनन् मलाई भने म सुखी हुन सक्छु र अरूले मलाई सम्मान गरेनन् भने म सुखी हुन सक्छु र सुखको मेरो स्रोत कोरे छ, अरू सबै रहेछन् र अरूले भने नमान्नु, उनीहरूलाई दुश्मन ठान्नु, यी मानिसहरू नराम्रा हुन् भनेर भन्नु भनेको आफ्नो सुखको स्रोतलाई गाली गर्नु हो, आफ्नो सुखको स्रोतलाई अपमान गर्नु हो। त्यही गरेर हामी दुखी छौं, जसको कारणले हामीले सुख पाइराखेका छौं उसैलाई ठेस पुर्याउँछौं, ठोस लगाउँछौं, त्यसैलाई घोच्छौं। मेरो परिवार नभए म एक्लै सुखी हुन सक्दैनथे, तर त्यही परिवारलाई सबभन्दा बढी दुःख दिन्छौं, जहाँबाट सुख आउँछ त्यसैलाई घुचिरहन्छौं हामी। अनि कसरी सुखी हुने? होइन, प्रवाहमा छोड दिनुपर्छ, आफूलाई छोड दिने, उनीहरूको काखमा छोड दिने। तिमीहरू नै मेरो सुखका स्रोत हौ, तिमीहरू जे भन्छौ म मान्न तयार छु। मेरो आफ्नो बुद्धिले मात्रै केही भएको होइन, मैले अलिकति मेरो बुद्धि पनि छ भने तिमीहरूबाटै प्राप्त भएको बुद्धि हो, यो बुद्धिको स्रोत पनि तिमीहरू नै हौ। त्यस कारणले म छोडिदिन्छु आफूलाई, जसले अरूको काखमा आफूलाई छोडिदिउ, जे गर्छौ गर, तिमीहरूले जे भन्यो म मान्न तयार छु, मलाई स्वीकार छ, तिमीहरूको हर एक व्यवस्था अवस्था मा मेरो असहमति छैन। जो सहमत भइदियो यहीँबाट शान्ति उत्पन्न भयो, यहीँबाट सुख उत्पन्न भयो।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल डाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-4-78-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेंट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दीन बागवान, अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98-4-79-35-700।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
11: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
16: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
17: डाक्टर आउने बारे सूचना।
18: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
17: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
19: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
21: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
22: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
21: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
22: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
21: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
22: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
21: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
23: मैले सुनेको छु भोजन अनुसारकै स्वास्थ्य र भोजन अनुसारकै मन हुन्छ। म कस्तो प्रकारको भोजन गरौं, प्रश्न महत्वपूर्ण छ र प्रश्नकर्ताको भाव पनि सही छ। जस्तो भोजन उस्तै शरीर उस्तै तन, जस्तो भोजन उस्तै तन, जस्तो भोजन उस्तै मन, यो एकदमै सत्य हो। त्यसकारणले भोजन रोज्न सिक्नुपर्छ। के खाने त, मेरो आहार के हो, आफू अनुकूल आहार रोज्न सिक्नुपर्छ। म कहाँ पुग्न खोजेको व्यक्ति हुँ, त्यो अनुरूपको आहार, त्यो अनुरूपको भोजन रोज्न सिक्नुपर्छ। यसमा तपाईँले आफ्नो लागि कसरी रोज्ने म केही तरिका बताइदिन्छु। तपाईँ आफूलाई हेर्नुहोस्। तीन प्रकारका व्यक्ति हुन्छन्। एउटा हुन्छ तामसिक व्यक्ति, अर्को हुन्छ राजसिक, अर्को हुन्छ सात्विक व्यक्ति। तामसिक व्यक्ति यानी त्यो हो जो धेरै बढी आलस्य गर्न चाहन्छ, जसका लागि सबभन्दा महत्त्वपूर्ण ठाउँ नै ओछ्यान हो, जो सुत्न पाए बस्दैन, जो बस्न पाए उठ्दैन, जो उठ्न पाए हिँड्दैन, जो हिँड्न पाए दौड्दैन, त्यो तामसिक व्यक्ति हो। जो भारी रहन चाहन्छ उसलाई संसारको कुनै कुरा महत्वपूर्ण हुँदैन। उसलाई टन्न खान पाए र त्यो भोजनको भारले जुन निद्रा लाग्छ नि मजाले निदाउन पाए भयो, ऊ 8-10 घन्टा सुत्न पाए र टन्न खान पाए उसलाई पुग्छ। त्यस्तो प्रकारको तामसिक व्यक्ति बन्ने तपाईँको विचार छ भने तपाईँ भोजन त्यही अनुसारको रोज्नुहोस्। भारी भोजन तपाईँ रोज्नुहोस्, गरिष्ठ भोजन रोज्नुहोस्, बजारमा पकाएका अनि बट्टा बन्द भएका जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यो तपाईँका लागि हुन्छ तिनीहरू। यदि तपाईँ भारी जीवन जिउन चाहनुहुन्छ, तपाईँ उज्यालो बन्न चाहनुहुन्न, तपाईँ अन्धकारमा जीवन जिउन चाहनुहुन्छ भने अन्धकारभित्र छोपेर राखिएका भोजनहरू, फास्ट फुडहरू, प्याक्ड फुडहरू, जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यसै गरी तपाईँ मांसाहार रोज्नुहोस्, मद्यपान रोज्नुहोस्, किनभने यिनले तपाईँको बुद्धिलाई एकदमै न्यून बनाइदिन्छन्, तपाईँको चेतनालाई न्यून बनाइदिन्छन्। धेरै मित्रहरूले सोध्नुहुन्छ मांसाहार गर्नुहुन्छ कि हुन्न, कुनै पनि कुरा गर्न हुन्छ कि हुँदैन, त्यसको नियम हुँदैन। तपाईँ कस्तो व्यक्ति हो? यदि तपाईँ तामसी रहन चाहनुहुन्छ, तामसी बन्न चाहनुहुन्छ, वा तामसी हुनुहुन्छ र तामसी रहन चाहनुहुन्छ भने मांसाहार तपाईँका लागि हो, मद्यपान तपाईँका लागि हो, मजाले गर्नुहोस्। यी गरिष्ठ भोजनहरू तपाईँका लागि हुन्, यी सबै रेस्टुरेन्ट तपाईँकै लागि खुलेका छन्, र यी बट्टामा भरिएका भोजन कसका लागि हुन्छ? सबै तामसी व्यक्तिका लागि त हो नि भोजनहरू, तर यहाँ टिक्नुपर्छ भन्ने जरुरी छैन। दोस्रो, तपाईँ तामसिक होइन राजसिक बन्न चाहनुहुन्छ, राजसिक व्यक्ति बन्न चाहनुहुन्छ भने छुट्टै प्रकारको भोजन रोज्ने गर्नुहोस्। राजसी व्यक्ति कस्तो हो? जो व्यक्ति दौडधुप गर्न चाहन्छ, जो व्यक्तिलाई जीवनमा केही हासिल गर्नु छ, जसको जीवनमा स्पीड तोरा गति चाहिन्छ, जो आफ्नो जीवनमा जे छ त्यससँग राजी छैन, त्यो व्यक्ति राजसी हो। तामसी व्यक्ति अत्यन्तै राजी छ, ऊ त भएको काम पनि छोड्न चाहन्छ, है यस्तो काम कसले गर्ने भन्छ, एउटा पसल चलाएको थियो त्यो पनि छोड्न चाहन्छ, एउटा 10-5 गर्ने काम थियो त्यो पनि छोड्न चाहन्छ, 24 मध्ये 7 पनि ऊ काम गर्न तयार छैन, त्यो पनि ऊ छोड्न चाहन्छ। ऊ भन्छ कि मैले काम छोडेपछि बल्ल म खुसी हुन्छु, यो तामसी व्यक्ति हो यो। तर राजसी व्यक्ति के भन्छ? होइन, मैले काम बढाउनु पर्छ, मैले गर्नुपर्ने धेरै बाँकी छ, म दौडिनुपर्छ, मेरो जीवनमा गति आउनुपर्छ भन्ने छ भने यो व्यक्ति राजसी व्यक्ति हो। र तपाईँ राजसी बन्न चाहनुहुन्छ भने त्यस्तै प्रकारका भोजनहरू छन्, तातो खानुहोस्, पिरो भोजन तपाईँले लिनुहोस्, अमिलो भोजन लिनुहोस्, एकदमै मसालेदार भोजन तपाईँ लिनुहुन्छ भने तपाईँ एक ठाउँमा रोकिन सक्नुहुन्न, तपाईँ दौडेको दौडै गर्नुपर्छ। जो व्यक्तिले अत्यन्तै तातो पिरो अमिलो भोजन लिन्छ त्यो व्यक्ति बिस्तारै राजसी बन्न थाल्छ, र राजसी व्यक्तिहरूलाई नै यी भोजन मन पर्न थाल्छ। यी भोजनले तपाईँलाई निद्रा दिँदैनन्, यी भोजनले तपाईँलाई दौडाको दौडाइ गर्छन्, तपाईँभित्र धेरै असहजता ल्याउँछन्, तर दौडेको दौडे तपाईँ कहीँ पनि पुग्नुहुन्न। यी भोजनले तपाईँलाई धेरै छिटो थकाउँछन्, तपाईँको शरीर धेरै छिटो छिर हुन्छ, तपाईँ अस्वस्थ हुन थाल्नुहुनेछ। आज केही देख्नुहुन्न, आज तपाईँ जिब्रोको स्वादका लागि जे पनि गर्दै हुनुहुन्छ, तर दीर्घकालमा तपाईँलाई के हुन्छ? त्यो तपाईँ कस्तो बन्न चाहनुहुन्छ त्यही अनुसार भोजन रोज्नुहोस्। कहिलेकाहीँ मांसाहार पनि तामसिक व्यक्ति नभएर यो राजसी व्यक्तिका लागि हुन सक्छ। जस्तो उदाहरणलाई, कोही व्यक्ति चाहिँ मांसाहार गरेपछि अझ बढी काम गर्न सक्छु म भन्ने भन् ठान्छन्, मलाई धेरै बढी ऊर्जा आउँछ भन् ठान्छन्, त्यस्तो अवस्थामा मांसाहार राजसी भोजन बन्न जान्छ। कसैले चाहिँ म हरेक दिन थाक्छु, अलिकति काम गर्नुपर्ने हुन्छ, अलिकति साथीहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ, अलिकति पार्टीमा जानुपर्ने हुन्छ, त्यस कारणले थोरै भए पनि मैले सामाजिक रूपमा भए पनि यी पेय पदार्थहरू लिनुपर्छ, यिनी मदिराहरू लिनुपर्छ, म सोसल ड्रिङ्कर हुँ भन् ठान्छ त्यो व्यक्ति भने यो मदिरा पनि राजसी भोजन भन्न जान्छ, यो राजसी पदार्थ हो। अब तपाईँ आफ्नो जीवन कस्तो बनाउन चाहनुहुन्छ त्यही अनुसार रोज्नुहोस्। तेस्रो प्रकारको व्यक्ति छ सात्विक व्यक्ति। सात्विक व्यक्ति त्यो हो जो जीवनमा उज्यालोपन चाहन्छ, उज्यालो बन्न चाहन्छ, स्पष्ट हुन चाहन्छ। ऊ आफूलाई न बढी भारी अनुभव गर्ने, न दौडेको दौडे अनुभव गर्ने, कहीँ बीचमा, न तामसी न राजसी, यी दुईको कहीँ बीचमा स्थिर भयो भने यो व्यक्ति सात्विक हुन्छ। तर दुई मात्रै होइन, दुईको बीचमा मात्रै होइन, यो व्यक्ति तेस्रो प्रकारको हुन्छ। यो व्यक्ति सुत्नु पर्यो भने तामसी जैं गरेर सुत्न पनि सक्छ, दौडिनु पर्यो भने राजसी जैं गरेर दौडिन पनि सक्छ। किनभने यो व्यक्तिभित्र अब उज्यालो आयो, यो व्यक्तिका निर्णयहरू राम्रा हुन्छन्, यो व्यक्तिको शरीर राम्रो हुन्छ। तपाईँले हेर्नुहोस्, सामान्यतया राजसी व्यक्तिको शरीर तामसीको भन्दा कम भारी हुन्छ। तामसी व्यक्तिको शरीर त एकदम भारी हुन्छ, ऊ यति खान्छ कि शरीरको अलग अलग ठाउँबाट त्यो बोसो प्रकट होस्, ऊ आफ्नो शरीरभरि बोसै बोसो भर्न चाहन्छ। तर राजसी व्यक्तिलाई दौडिनु पर्नेछ नि, त्यस कारणले आफूलाई स्वस्थ पनि राख्न खोज्छ, तर ऊ धेरै मेहनत गरेपछि बल्ल स्वस्थ हुन सक्छ। राजसी व्यक्तिले खाएको खाना पचाउनु पनि उसलाई दिनभरि दौडिनुपर्छ, तामसी व्यक्तिको त खानै पच्दैन, धेरै छिटो रोगी हुन्छ ऊ। आज जति धेरै खान्छ त्यति छिटो मर्छ, धेरै छिटो रोगी हुन्छ। तर राजसी व्यक्तिलाई तपाईँले व्यायामशालामा भेट्नुहुनेछ, तपाईँले जिममा भेट्नुहुनेछ, जुम्बा गर्दै गरेको भेट्नुहुनेछ, दौडिँदै गरेको भेट्नुहुनेछ, कानमा एउटा रेडियो राखेर भए पनि ऊ दौडिन्छ, सङ्गीत सुन्दै भए पनि दौडिन्छ, यो व्यक्ति राजसी हो। व्यायाम पनि दौड बनायो, तर सात्विक व्यक्तिको व्यायाम हेऱ्यो भने ऊ एकदम शान्त तरिकाले व्यायाम गर्छ। राजसी व्यक्तिले व्यायाम गर्यो भने, कुनै योगाभ्यास गर्यो भने एक मिनटमा दस पटक बाह्र पटक गर्ने गरी गर्छ, तर सात्विक व्यक्तिले त्यही योगाभ्यास एक मिनट दुई मिनट पाँच मिनटसम्म लगाएर एउटा आसन गर्न थाल्छ। किनभने सात्विक व्यक्ति बडो स्थिर हुन्छ, उसलाई थाहा हुन्छ दौडेर मात्रै जीवनमा केही आउँदैन, आफूभित्रको उज्यालो आफूभित्रको प्रकाश आफ्नो स्पष्टताको आधा मण्डलले मात्रै केही कुरा निर्माण हुन सक्छ। त्यस कारणले सात्विक व्यक्ति बडो अनौठो हुन्छ र पृथ्वीमा दुर्लभ छ सात्विक व्यक्ति, एकदमै कम पाइन्छन्। तर तपाईँ त्यस्तो बन्न चाहनुहुन्छ भने तपाईँको भोजन हलुका हुन्छ। यो होइन कि तपाईँ मसालेदार भोजन गर्नुहुन्न, तर धेरै भोजन गर्नुहुन्न, तपाईँ थोरै भोजन गर्नुहुन्छ, त्यति भोजन गर्नुहुन्छ जति भोजनले तपाईँ दौडिन सक्नुहोस्। तर त्यो भोजनको बलमा तपाईँ निदाउन चाहनुहुन्न, तपाईँ ध्यानको बलमा निदाउन चाहनुहुन्छ। अब तपाईँको जीवनमा ध्यान पनि आउँछ। राजसी व्यक्तिले म यति धेरै दौडिनुपर्छ ध्यान गर्ने समय छैन भनिरहेको हुन्छ, सात्विक व्यक्तिले म धेरै दौडिनुपर्ने हुन्छ त्यसकारणले ध्यान अनिवार्य हो भनिरहेको हुन्छ। यी दुईटा व्यक्तिको तर्क सरणी छुट्टै हुन्छ। तामसी व्यक्तिले ध्यान, यो त काम नपाएका व्यक्तिहरूका लागि हो, यी त अरूलाई ठग्ने व्यक्तिहरूका लागि हो, यी त मन्दिर इत्यादिमा बस्ने व्यक्तिका लागि हो भनेर ऊ सुन्नै चाहन्न। तामसी व्यक्तिले न ध्यानको विषयमा केही सुन्न चाहन्छ, न अध्यात्मको विषयमा, न धर्मको विषयमा केही सुन्न चाहन्छ। तामसी व्यक्तिले आफ्नो सबभन्दा ठूलो शत्रु राजसी व्यक्तिलाई देख्छ, र राजसी व्यक्तिले सात्विक व्यक्तिलाई शत्रुको रूपमा त हेर्दैन, तर ईर्ष्या चाहिँ गर्छ एकदमै, किनभने यो व्यक्ति बडो दुर्लभ हुन्छ सात्विक व्यक्ति। राजसी व्यक्ति जति दौडिँदा पनि जुन कुरा हासिल गरेको हुँदैन, सात्विक व्यक्ति आरामसँग त्यही कुरा हासिल गरिरहेको हुन्छ। राजसी व्यक्तिको अनुहार कहिल्यै पनि उज्यालो हुँदैन, जहिले सुकै तनाव संसारभरिका तनाव उसको मनमा हुन्छ। सात्विक व्यक्ति धेरै गर्दैन, तर धेरै उत्पादनशीलता हुन्छ उसको, धेरै कुरा हासिल चाहिँ गर्न सक्छ कम गरेर पनि, र बडो स्थिर बडो शान्त देखिन्छ। त्यो देखेर राजसी व्यक्तिले कहिले बुझ्दै बुझ्दैन। त्यसकारण राजसी व्यक्तिले भन्ठान्छ कि यो सात्विक व्यक्तिको कुनै सिद्धि होला, कुनै देवी देवतालाई पुकारे होला। त्यसकारण राजसी व्यक्तिहरूले तपाईँले दान गरिरहेको देख्नुहुन्छ, एकदमै धेरै दान गर्छन्। यो फलानु देवताको फलानु देवीको फलानु गुरुको आशीर्वाद भयो भने म पनि त्यो सात्विक व्यक्ति जस्तै बन्न सक्छु कि भन्ठान्छन्, होइन। सात्विक व्यक्ति त जीवनशैलीले बनाउँछ तपाईँलाई, दान राम्रो हो तर दान एक्लैले तपाईँलाई सात्विक बनाउँदैन। दानले तपाईँका कर्महरूलाई लुकाउँदैन, तपाईँको कर्मबन्धनको बोझ आफ्नो ठाउँमा छ। तपाईँ सात्विक बन्न चाहनुहुन्छ भने हल्का र अत्यन्तै सात्विक भोजन गर्ने गर्नुहोस्, एकदम ताजा भोजन गर्नुहोस्, हरियो परि खानुहोस्। सात्विक व्यक्तिले जन्मिएको केही पनि खाँदैन, उम्रिएको खान्छ, उम्रिएको पनि ताजा खान्छ, त्यही कुराको सेवन गर्छ जहाँ बढी प्राण छ, जुन बढी ताजा छ, जुन बढी रसिलो छ, जुन बढी झोलिलो छ, र जुनले बढी स्वास्थ्य दिन्छ, जुन कुरा स्वास्थ्यवर्धक छ, सात्विक व्यक्तिले त्यही भोजन गर्छ। त्यसकारणले सात्विक व्यक्ति अत्यन्तै अक्सिजनले भरिएको भोजन गर्छ। ऊ धेरै खाएको पनि तपाईँ देख्नुहुन्न र सात्विक व्यक्ति छितिमिति व्रत बसेको पनि देख्नुहुन्न। व्रत त कि तामसिक कि राजसिक बस्छ, किनभने धेरै खान्छन्। धेरै खाएपछि पद्दैन, व्रत बस्नु अनिवार्य हुन्छ। हप्ताको एक दिन दुई दिन उपवास बस्ने गर्छन्। सात्विक व्यक्ति त त्यति नै खान्छ जति सहजताका साथ पच्छ र जीवनलाई ऊर्जा उपलब्ध हुन्छ। सात्विक व्यक्ति दौडनका लागि खाँदैन र खानका लागि दौडदैन। सात्विक व्यक्ति बस आफ्नो ऊर्जा बनाउँछ र आफ्नो शान्ति आफ्नो स्थिरतामा सबै काम सम्पन्न गर्छ। अन्ततो गत्वा यो संसार चलाउने सात्विक व्यक्तिहरूले हो। सात्विक व्यक्तिहरूको बुद्धिको आधारमा राजसी व्यक्तिहरू काम गरिरहेका छन्। सबै बुद्धिहरू सबै बुद्धि सात्विक व्यक्तिका हुन्। जसको बुद्धि स्थिर छ, जसको भोजन अत्यन्तै सात्विक भयो, स्थिर भयो, त्यस्ता प्रकारका व्यक्तिहरू। त्यसकारणले मैले कस्तो भोजन गर्नु नभन्नुहोस्, कस्तो बन्नु छ त्यही अनुकूल भोजन गर्नु।
0: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
24: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
25: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
26: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
27: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
28: सम्पर्क फोन नम्बर 0825902222।
2: टू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
29: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू
29: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
30: छाती, दम, निमोनिया, खोकी, छेरो,
29: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
30: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
29: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
30: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
29: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
30: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
29: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
30: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
29: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
30: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
29: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
30: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
29: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
30: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001
31: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
32: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
33: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
34: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
35: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौं।
32: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082560734 र 082